0: घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463238811।
3: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिनसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
7: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
10: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 4 तिरी गाउँका आङ्य वाङ गुरूङले 4,000 उच्च घनत्वको स्याउको बिरूवाहरू रोप्नु भएको छ। करिब 60 रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्नुभएका गुरूङको बगैँचामा नयाँ र पुरानो गरी 6,000 उच्च घनत्वको स्याउहरू गोठको छ। जिल्लाभर गुरूङ जस्तै कर्मा गुरूङ, निरज तुलाचन, सरोज तुलाचन सहित करिब 100 भन्दा बढी अगुवा कृषकले उच्च घनत्वको स्याउ खेतीका लागि सरकारी अनुदान बाहेक निजी लगानीमा समेत स्याउ बिरूवा आयात गरी खेती विस्तार गरेका छन्। पछिल्लो केही वर्ष यता बजारमा अत्याधिक माग आउन थालेपछि मुस्ताङका कृषकलाई स्थानीय पद्धति भन्दा उच्च घनत्वको हाइब्रिड स्याउको खेती विस्तारमा आकर्षित भएपछि उच्च घनत्वको बगैँचा फराकिलो बन्दै गएको छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङ, शीतोष्ण बागवेनी विकास केन्द्र माथा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन, स्थानीय तह कृषि शाखा, स्थानीय कृषि समूह, सहकारी संस्था र स्याउ फार्महरूले समेत उच्च घनत्वको स्याउ खेतीलाई प्रोत्साहन गरेका छन्। सातौ कञ्चन पत्रकारिता पुरस्कार र 2083 कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जीटी सम्मानित भएका छन्। भुवनेश गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रम समारोहमा पत्रकार द्वय सारू तथा जीटीलाई कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङ, पुरस्कारदाता विमल मान गो भाजु लगायत नगद 25,000 रूपियाँ सहित सम्मान पत्रले सम्मान गरेका हुन्। स्वर्गीय वेदमान गो भाजु तथा आमा स्वर्गीय नेत्र कुमारी गोबाजुको स्मृतिमा समाजसेवी तथा व्यवसायी विमलमान गोबाजुद्वारा स्थापित यो पुरस्कार फोनिजले 27 स्थापना दिवसको अवसरमा फोनिज गण्डकीले बिहिबार अर्पण गरेको कार्यक्रमका कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले जिल्ला प्रशासन र पत्रकार र एक आपसमा जोडिएको बताउनुभयो। जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका विभिन्न कारागारबाट रिहा भएका 325 अफगान आप्रवासीहरू कैदी बन्दीहरू अफगानिस्तान फर्किएको जनाएको छ। शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयलाई उद्धार गर्दै स्थानीय संचार माध्यमबाट टोलु न्यूजले बिहिबार यो जानकारी सम्प्रेषण गरेको। पाकिस्तानी हिरासतबाट मुक्त भएपछि उनीहरू तोरखम र स्पिन बोल्दोक सीमा नाका हुँदै स्वदेश प्रवेश गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। स्वदेश फर्कनेहरूमा विभिन्न कारणले फरक फरक अवधिमा पाकिस्तानका कारागारमा राखिएका परिवार बालबालिका तथा एकल व्यक्तिहरू रहेको जनाइएको छ। स्वदेश फर्किएकाहरूलाई उनीहरूको गृह जिल क्षेत्रमा पुग्नु अघि आगमनका क्रममा विभिन्न सरकारी संस्थाहरूबाट आवश्यक तथा आधारभूत सहयोग उपलब्ध गराइएको जनाएको छ। खेल समाचार। युगण्डाका चर्चित फुटबलर डेभिड ओभोरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ। राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै अस्ति मंगलबार भएको घटनामा 27 वर्षीय खेलाड़ीको ज्यान गएको बीबीसीले जनाएको छ। ओभोरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूले एउटा समूहले उहाँको मोबाइल फोन र अन्य सामानहरू लुट्ने प्रयास गरेका थिए। उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट बेहोस भएका उहाँको उपचारको क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख छ। ओभोरी युगण्डाको स्पोर्ट क्लब भिल्लाका कप्तान थिए। उनकै कप्तानीमा क्लबले सन् 2024 लीग उपाधि जितेको थियो। यो घटनापछि युगण्डामा बढ़दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ। केही हप्ता अघि रग्बी खेलाड़ी सिडनी गोङ्गु डियोको पनि यसरी नै हत्या भएको थियो। उनीहरूमाथि पनि राजधानी कम्पालमा भीड़ले घातक आक्रमण गरेको थियो। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख संसदका शीर्षकहरू पुनः एकपल्ट। पाकिस्तानको ब्रुट पिगमा निधन भएका पूर्व बहादुरको शव नेपालले यो निर्मल पन्त हत्या प्रकरणको विषय अब संसदमा नउठान जिल्ला मन्त्रीको आग्रह। कांग्रेस आधिकारिकता विभाग बल्झियो। मुद्दा पुनर्वलोकन गर्न सर्वोच्चको अनुमति। शेरबहादुर देवा चाहन् 26 गते स्वदेश फर्कने। आज 15 जनालाई 1-1 लाख र 1 जनालाई 10 लाखको बार घोषणा हुँदै प्राकृतिक मारदीमा बेपत्ता भएका 3 जना युवाहरूको सकुशल उद्धार। मास्तीघाटमा पहिरो खस्दा बुद्ध सिंह मार्ग अवरूद्ध। राष्ट्रिय परिचय पत्र ग्यास आपूर्ति र भूमि आयोगका विषयमा राष्ट्रपतनद्वारा प्रमुख जिल्लाधिकारीको ध्यानाकर्षण। आपूर्ति घट्दा शंकर सिन्दर बोकेर दिनभर लाइन र युगण्डाका चर्चित फुटबलर डेभिड ओभोरीको कुटपिटबाट ज्यान गयो। हवस् सामलाटिन्जेलसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुन आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz। इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
11: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउने समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz। फोन 65744378। इमेल neweshukland@gmail.com।
12: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
13: चिसापानी
14: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोङ बसपार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोङ बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
16: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
13: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
16: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
13: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
17: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846067645।
13: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
18: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
19: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
18: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
20: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
19: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
20: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
19: पोखरा जाने बाटोतिर।
21: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
19: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864350031।
22: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
23: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
22: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
24: दीर्घायु फर्निचर सोरुम,
22: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत, पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
24: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
25: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
22: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
24: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 4, मोबाइल नम्बर 9847061268,
22: 9856602068।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943353955।
5: काया कैरनमा अब खबरको सिलसिला। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देश औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले देशभरि 8 सुरुङ मार्ग बनिरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययन क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाले अध्ययनका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 सहित अहिले देशमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यस्तै केन्द्र मातहत देशभरिका सुरुङ मार्गको अध्ययन, अनुसन्धान तथा निर्माण हुने गर्छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ तराई मधेस द्रुत मार्गका 7 र सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङ मार्ग बनिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले द्रुत मार्ग अन्तर्गत धेन्द्रे, लेनडाँडा, महादेवटार, चन्द्राम भीर, देवीचौर, सिसौटार र मौरीवीर सुरुङ मार्ग निर्माण भइरहेका छन्। द्रुत मार्ग आयोजनाको कुल लम्बाई मध्ये 15.46% खण्डमा सुरुङ मार्ग निर्माण भइरहेका छन्। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर झाले अहिले देशभरि प्रस्तावित 23 सुरुङ मार्ग अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो। सिद्धबाबा सुरुङ मार्ग योजनाका प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। पूर्व सचिव इन्जिनियर केशव कुमार शर्मा निर्माणाधीन र अध्ययन क्रममा भइरहेका सुरुङ मार्ग निर्माणले देशको भौगोलिक कठिनाई चिर्दै यातायातमा काया पलट ल्याउने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, सुरुङ मार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाड़ी बाटालाई छोट्याएर यात्राको समय र इन्धनको लागत भारी मात्रामा घटाउनेछ। यसबाट यातायात थप सुरक्षित, नियमित र 12 महिना सञ्चालन हुनेछ। गोर्खापत्रमा खबर छ।
6: यसैबीच पूर्वाधार विकास मन्त्रालयले 25 वर्षे सन् 2050 काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजनाको मस्यौदा तयार गरेको छ। गुरू योजनामा भूमिगत दुई तिले सुरुङ निर्माणदेखि काठमाडौँको रत्न पार्कदेखि भक्तपुर जोड्ने मेट्रो रेल निर्माण र सञ्चालनसम्मका विषय समेटिएको छ। मेट्रो रेलको जाइकाले नै अध्ययन गरिदिने तयारी समेत गुरू योजनामा समेटिएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना आयोजनाका निर्देशक सुशील बाबु ढकालका अनुसार गुरू योजनाको अनुमानित लागत 6 खर्ब रूपियाँ छ। गुरू योजनाले गौशाला चाभहिल खण्ड पुरातात्विक क्षेत्रमा पर्ने र सड़क विस्तार गर्ने ठाउँ नपाएकाले भूमिगत सुरुङ निर्माण गर्ने वा जमीनमाथिबाट जाने विकल्पबारे उल्लेख गरेको छ। चाभहिल गौशालामा 1562 मिटर लामो दुई तले सुरुङ मार्ग बनाइनेछ। शहरका सांगुरा र बोटलेन लेक भएका ठाउँमा भूमिगत मेट्रो सञ्चालनको योजना समेटिएको छ। गुरू योजनामा पूर्वाधार निर्माण बाहेक यातायात क्षेत्रमा प्रणाली स्थापनादेखि सुधारसम्मका विषयलाई समेत समेटिएको छ। कारोबारमा खबर छ।
5: नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा 3.5 महिना अघि भएको फैसला पुनरावलोकन हुने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेको इजलासले हिजो फैसला पुनरावलोकन गर्ने आदेश दिएसँगै कांग्रेस विभाजन तत्काललाई टरेको छ। साउन २९ को राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका असन्तुष्ट पक्षका नेताहरूले अब अदालतको निर्णय कुर्ने बताएका छन्। दुवै पक्षका नेताहरूले सर्वोच्चको आदेशबाट पार्टी एकतामा बल पुग्ने प्रतिक्रिया दिएका छन्। सर्वोच्चको आदेशपछि 15 महाधिवेशन भने अन्यलमा परेको छ। भदौ 2 देखि वडा अधिवेशन गरेर 14 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने संस्थापन कांग्रेसको तालिका छ। आधिकारिकता विवादमा अन्तिम फैसला नहुँदासम्म गगन थापा नेतृत्वकै केन्द्रीय कार्य समितिले मान्यता पाउनेछ। सर्वोच्च अदालतले हिजोको आदेशमा निर्वाचन आयोगले गरेको निर्णय बदर नहुने गरी भनेकाले अर्को फैसला नआउँदासम्म वर्तमान केन्द्रीय कार्य समिति नै आधिकारिक हुने भएको छ। देउवापक्ष नेता विमलेन्द्र निधिले भेला नसर्ने भए पनि अब अलग पार्टी तत्काल नबन्ने बताउनुभयो। देउवापक्षका अर्का नेता मिल विश्वकर्माले विभाजनको डिलमा पुगेको कांग्रेसलाई सर्वोच्च अदालतको आदेशले जोगाइदिएको बताउनु भएको छ। असन्तुष्ट पक्ष राष्ट्रिय भेलाको तयारीमा लागिरहेका बेला संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा थियो। महामन्त्री प्रदीप पौडेलले पूर्व निर्धारित मितिमा महाधिवेशन हुने कि नहुने भन्नेमा छलफल गरेर औपचारिक धारणा बनाउने बताउनुभयो। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा अबको 26 गते स्वदेश फर्कने हुनुभएको छ। स्वास्थ्य उपचारका लागि फागुन 13 गते सिंगापुर जानुभएका उहाँ यही 26 गते राति काठमाडौँ आइपुग्ने नेता प्रकाश शरण महतले पुष्टि गर्नुभएको खबर कान्तिपुरले लेखेको छ।
6: देशमा ग्यास भण्डार गृह भइदिएको भए नेपाल आयल निगम एनओसीले अहिले जस्तो संकटमा सरक्क निकालेर उपभोक्ताले चाहे जति दिन सक्थ्यो, तर भण्डार गृह निर्माण गर्ने 10 वर्षदेखिको योजना अलपत्र हुँदा आपूर्ति असहज भएका बेला उपभोक्ता रित्ता सिलिण्डर बोकेर ग्यासको खोजीमा चारैतिर भौतारिन बाध्य छन्। भारतबाट आपूर्ति गड़बड़ हुँदा वा आयातभन्दा बजारमा माग बढ़ी हुँदा आवश्यकता अनुसार झिकेर दिनेकै लागि ग्यास भण्डारण चाहिने हो। 2072 वैशाखको भूकम्प र लगत्तै भारतले गरेको अघोषित नाकाबन्दीका बेला ग्यासको संकट निम्तिएपछि आयल निगमले त्यही वर्ष भण्डार गृह निर्माण गर्नुपर्ने योजना अघि सारेको थियो। 59 ग्यास उद्योगले भारतको हल्दिया, मथुरा, बन्थरा, पारादीप, दुर्गापुर र बैरानी रिफाइनरी पुगेर ग्यास आयात गर्दै आएका छन्। भारतीय रिफाइनरीदेखि ग्यास उद्योगसम्मको ढुवानी बापत वार्षिक झण्डै 6 अर्ब खर्च हुने गरेको निगम प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यास ढुवानीका लागि भारतीय व्यवसायीकै बुलेट प्रयोग भइरहेका छन्। त्यसैले निगमले ढुवानी भाड़ा बापत भुक्तानी गर्ने सबै रकम भारतीय व्यवसायीले पाइरहेका छन्। सर्लाहीमा भण्डार गृह निर्माण भए त्यहाँसम्म सिधै पाइपलाइनमा आउने र देशभित्र मात्रै ढुवानी खर्च लाग्ने हुँदा ठूलो रकम बचत हुने निगमको बुझाइ छ। नयाँ पत्रिकामा खबर छ।
5: केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि बीरगंज नाका भएर भित्रिने ग्यास बुलेटको संख्या भने बढ़ेको छ। बीरगंज नाका भएर साउन 1 गतेदेखि 20 गतेसम्मको 20 दिनको अवधिमा ग्यास बोकेका 979 वटा बुलेट भित्रिएका छन्। 2082 सालको यसै अवधिमा बीरगंज नाका भएर 859 वटा ग्यास बुलेट भित्रिएका थिए। 2083 साउन 1 देखि 20 गतेसम्म गएको वर्षको यसै अवधिभन्दा 120 बुलेट बढ़ी अर्थात 979 बुलेट भित्रिएका हुन्। नेपाल आयल निगमको बीरगंज कार्यालयका प्रमुख मोहन प्रसाद शाहका अनुसार देशको झण्डै 60% खाना पकाउने ग्यास भित्रिने बीरगंज नाकाबाट निर्वाध रूपमा ग्यास बोकेका बुलेट भित्रिरहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासमा कृत्रिम अभाव, कालो बजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा नासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई हुँदा 98511 16773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्ने मन्त्रालयले जनाएको छ। बजारमा पछिल्लो समय ग्यास अभाव भएपछि मन्त्रालयले उपभोक्तालाई गुनासो गर्न सम्पर्क नम्बर दिएको हो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा खान पकाउने एलपी ग्यासको अभाव देखिएको छ। नेपाल आयल निगमले ग्यासको आयात नियमित भइरहेको र बजारमा उच्च मागका कारण अभाव देखिएको जनाएको खबर गोर्खापत्रले लेखेको छ। काया कैरनमा कोदोजन्य बालीको उत्पादन र महत्वबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने।
8: विवाहको लागि घर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
8: मोबाइल नम्बर 98261 5077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
8: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
13: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411। मोबाइल 98562 9938 र 98028 22938।
5: देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव कांग्रेसको आधिकारिकता पुनरावलोकन हुने भएपछि पार्टी विभाजन तत्काललाई टर्यो। देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र। बीरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्रिए, अझै अभाव लगायतका खबर प्रस्तुत
6: गर्यौं। धान, गहुँ, मकैपछि कोदो, फाफर मुख्य खाद्यान्न बाली हुन्। कोदो समग्रमा चौथो मुख्य बाली मानिन्छ। कोदो मध्यपहाड़ी क्षेत्रमा मात्रै होइन, तराई सहित सबै जिल्लामा उत्पादन गर्न सकिन्छ। तर पछिल्ला वर्ष कोदोको क्षेत्रफलसँगै उत्पादन पनि घट्दो छ। स्वास्थ्यका हिसाबले समेत महत्वपूर्ण कोदोजन्य बालीलाई पोषणविदले सुपर फूड नै मान्ने गरेका छन्। यही गुणका कारण पछिल्ला वर्ष उपभोग गर्नेहरू बढेसँगै कोदोको माग पनि बढ्दो छ। माग बढेसँगै आयात गर्नुपर्ने अवस्था छ। थप जानकारी सहित साथी मदन पौड्याल।
15: कोदो अनि फापरलाई पहिला दुःखको साथी भन्ने गरिन्थ्यो। दुःखको साथी भए पनि यी बाली हेलामा परे। कोदोलाई त बहुगुणी बाली नै मान्ने गरिन्छ। कोदो खेतीमा पर्याप्त पानी चाहिँदैन अनि मलको खासै चिन्ता गर्नु नपर्ने, उत्पादन गर्न सके वर्षौंसम्म राख्न सकिने, सुरक्षित भण्डारण गर्न सके त घुन किराले दुःख पनि नदिने हुँदा किसानले क्षति भयो भनेर गुनासो गर्नु पर्दैन। नेपाल कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत।
16: पानीले भिज्यो स्टोर गरेको ठाउँमा भने त्यो कुहिन्छ, नभएदेखि त्यो जति वर्ष राख्यो नि त्यसमा गुण अरू किराहरू केही पनि लाग्दैन कोदोमा। त्यो चाहिँ जति वर्ष राखे पनि त्यो खाना हुन्छ, हामी खान्छौँ नै। हाम्रो घरमा हामी बच्चा हुँदाखेरि हामीले 10-12 वर्षको पुरानै कोदो खाने हो, नयाँ कोदा स्टोर गर्ने र पुरानो खाने चलन थियो हामी कहाँ। अहिले पनि छ त्यस्तो राख्नेहरूले राखेका छन्।
15: बहुगुणी बाली कोदोको उत्पादन र क्षेत्रफल क्रमशः घट्दो छ। मुख्य बाली धान झण्डै 14 लाख हेक्टरमा खेती हुँदा कोदो र कोदोजन्य बालीको खेती निकै थोरै, अर्थात 3 लाख हेक्टर क्षेत्रफल पनि पुग्दैन। कोदोको उत्पादन वार्षिक पुग नपुग 3,30,000 टन हुने गरेको तथ्याङ्क छ। तर उपभोग बढ़दो रहेकोले भारत, चीन लगायतका देशबाट आयात बढ़दै गएको छ। आर्थिक वर्ष 2082-83 झण्डै 62 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार बनाएर खान सकिन्छ अनि अहिले शहरमा यस्ता परिकार खानेक्रम बढ़ेको छ।
16: काठमाडौँतिर कहीँ जाँदाखेरि यहाँ कोदोको ढिँडो पाइन्छ भनेर लेखेको साइनबोर्डहरू हामी भेट्छौं, होइन? र यसको महत्व त्यो सँगै बढ्नुको साथसाथै यसलाई अब अरू विविधीकरण पनि गरिएको छ क्या। कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको चाउचाउ बन्न थाल्यो, होइन, अब कोदोको पाउरोटी बन्न थाल्यो। यो कोदो चाहिँ हामीले अहिले भन्छौं कोदोलाई चाहिँ शहर पसेको छ। शहर पसेको कारणले यसको महत्व पनि बढ़ी छ।
15: कोदो, कागुनो, जुनेलो, फापरको उपभोग पछिल्लो समय बढ्दै गएको हो। शहरमा कोदो, फापर लगायतको खोजी हुन थाले पनि गाउँघरमा उत्पादन गर्न किसानलाई साह्रै समस्या छ। जनशक्तिको अभाव र यी बालीमा आवश्यक प्रविधि उपलब्ध छैनन्। आयातको भरमा माग धान्नुपर्ने बाध्यता छ। सरकारले पनि यी बालीको उत्पादन बढ़ाउन खासै प्रयास गरेको छैन। उत्पादन घट्दै जाने, माग चाहिँ बढ़ने यस्तै अवस्था रहे आयात अझ बढ्नेछ। फेरि कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत,
16: अहिलेको जुन डिमाण्ड छ र मध्य पहाड़मा यो यसको खेतीलाई खेती गर्ने प्रक्रियालाई चेन्ज गरेनौ र सरकारले यसलाई सपोर्ट गरेन भने अबको दुई वर्षपछि झन्ने अहिले आएको भन्दा दोब्बर कोदो चाहिँ आयात हुन सक्छ अहिलेको नेपालको मागलाई हेर्दा।
15: कोदो जन्य बालीमा उन्नत प्रविधिको प्रयोग अनि किसानलाई अनुदानको व्यवस्था गर्न सके उत्पादन तथा उत्पादकत्व बढ़न सक्छ, जसबाट अहिले बढ़दै गएको मागलाई धान्न र भइरहेको आयातलाई पनि प्रतिस्थापन गर्न सकिन्छ।
5: कोदो जन्य बालीको बढ़दो माग, बजार र उत्पादनका विषयमा कोदो तथा फापर संघका अध्यक्ष डीपी बस्नेतसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, मौसम पूर्वानुमान महाशाखाले हिजो धेरै प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरे पनि कुनै पनि ठाउँमा ठूलो पानी परेन। महाशाखाले हिजो बिहान निकालेको मौसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरेको थियो, तर आज बिहानसम्म ती क्षेत्रमा पानी परेको छैन। गैराती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा सामान्य पानी परेको छ भने कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा छिटपुट पानी परेको छ। त्यसबाहेक धेरैजसो ठाउँमा बदली भए पनि पानी परेन। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको समेत सम्भावना रहेको जनाएको थियो। महाशाखाले हिजो बेलुकी निकालेको मौसमी बुलेटिन अनुसार आज देशका कुनै पनि ठाउँमा ठूलो पानी पर्ने सम्भावना छैन। महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्ने र हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै तराई भूभागको केही ठाउँमा मध्यमसम्मको वर्षा हुने अनुमान छ। महाशाखाका अनुसार भोलि भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ ए भाइ? कहाँ हो?
17: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
17: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
18: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
17: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र मह, मोबाइल 98461688 98235572763।
19: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफे को भवन में आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंछी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर, लेयर्स, गिरिराज का चल्ला, तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपंछी पालन सम्बन्धी प्राविधिक सल्लाह को लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन डोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
5: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
16: अब बाँकी खबर।
6: सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई अहिलेको सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरूवा

0: संख्या उल्लेख भए पनि यस अगाडि कर्मचारी सुगम र दुर्गम क्षेत्रमा बसेका तथ्याङ्कका आधारमा कर्मचारीलाई सरुवा गर्न थालिएको खबर आजको गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ। केही हप्ता अघि अमेरिकी सर्वोच्च अदालतले सहीको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नु भएको बीबीसीले जनाएको छ। नयाँ व्यवस्था अनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेको आरोप लागेका व्यक्ति तथा कानूनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभागका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्। यसै गरी गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेश मार्फत रोक लगाइएको छ। आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यान्वयनमा ल्याइने बताउनु भएको छ। उहाँले यसअघि अमेरिकी सर्वोच्च अदालतले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसको अर्को कानूनी उपाय खोजिएको समेत बताउनुभयो। व्हाइट हाउसका नीति प्रमुख स्टीफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गरेर सन्तान जन्माउने उद्देश्य राख्नेहरूले अमेरिकी नागरिकताको सुविधाको दुरूपयोग गरिरहेको आरोप लगाउनुभयो। उहाँका अनुसार यस्ता सन्तानले पछि अमेरिकी नागरिकका रूपमा विभिन्न अधिकार र सरकारी सुविधा प्राप्त गर्ने गरेका छन्।
0: अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा थियो। यसैले नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियनशीप लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिसकेको छ। फिफाले गएको असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप पनि गुमाउने जोखिम बढ़ेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सेप्टेम्बर 1 फिफाको निलम्बन फोकुवा भए मात्र नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर्स चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाल र भारतबीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ़ाउने विषयमा 4 वर्षपछि छलफल हुने भएको छ। आउँदो सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति जेसीडब्ल्यूआर र जलस्रोत सम्बन्धी संयुक्त स्थायी प्राविधिक समिति जेएसटीसीडब्ल्यूआरमा यो विषयलाई छलफलका रूपमा समावेश गरिएको हो।
0: विदेश जाने कागजात बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकार को उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बेहोर्नु नपर्ने भएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 अर्थात 81.19% रहेको बोर्डले जनाएको छ।
0: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्य सहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो।
1: सरकारले कर्मचारीको नयाँ तलब मान स्वीकृत गरेको छ। मन्त्री परिषदको अस्ति बुधबार बसेको बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा पालिकामा कार्यरत कर्मचारीको नयाँ तलब मान र सुविधा स्वीकृत गर्ने निर्णय गरेको हो।
0: गएको जेठ यता समस्याग्रस्त सहकारी संस्थाका 2,700 भन्दा बढ़ी बचतकर्ताले झण्डै 3.5 करोड़ रूपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको झण्डै 2 महिना जेठ पहिलो हप्तादेखि अहिलेसम्म 2,769 बचतकर्तालाई 3.69 करोड़ रूपियाँ बचत फिर्ता गरेको जनाएको छ।
1: जुटले राम्रो बजार मूल्य पाउन थालेपछि कोशी प्रदेशका किसान फेरि जुट खेतीमा फर्केका छन्। 2 वर्षदेखि आकर्षक मूल्य पाएपछि किसानले जुट खेती विस्तार गरेको पाइएको छ। यस विस्तारसँगै जुट उत्पादन बढ़ने भएको छ।
0: काठमाडौँ उपत्यका नदी किनारबाट अवैध बस्ती र संरचना हटाएर खाली गरिएको झण्डै 4,000 रोपनी जग्गालाई अब हरियाली, सार्वजनिक पार्क र खुला मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने योजना सरकारले अघि बढ़ाएको छ। बागमती, विष्णुमती, मनोहरा र गंगपु खोलाको किनारमा वर्षौंदेखि अतिक्रमणमा परेका क्षेत्र खाली गरिएपछि अब ती ठाउँलाई सार्वजनिक उपयोगमा ल्याउने तयारी शुरू भएको खबर

0: आजको नयाँ पत्रिकामा छ।
1: वैदेशिक रोजगार व्यवसायहरूले सरकारलाई दिएको 15 दिनको अल्टिमेटम आज सकिँदैछ। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन ठोस नीतिगत सुधार नगरे श्रमिक विदेश पठाउने प्रक्रिया नै रोक्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।
0: संघीय सरकारी निकायमा कार्यरत करारका कर्मचारीको व्यवस्थापनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। करारका कर्मचारीको व्यवस्थापन पेचिलो बनेपछि यसबारे अध्ययन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो।
1: र आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको
0: जीव भन्दा जीविका प्यारो
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव।
1: देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र। वीरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्रे पनि अझै अभाव।
0: कोदोजन्य बालीको उत्पादन र क्षेत्रफल घट्दो तर माग भने बढ्दो। परिकार विविधीकरण र शहरमा खोजी गर्नेहरू थपिएसँगै महत्व फैलिँदै।
1: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी। अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने।
0: र फिफाको निलम्बनका कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजारमा खाना पकाउने ग्यास पाउन अझै मुश्किल छ। सरकारले भने विज्ञप्ति र सूचना निकालेर अभाव छैन, साइट चाहिएमा फोन गर्नुहोस् भनेर आश्वासन दिने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अभाव भनेर लेखिएको रित्तो सिलिण्डर बोकेर एकजना मान्छे रुल्ल टुल्ल हुँदै बाटोमा हिँडिरहेका छन्। त्यही बेला सरकारले ग्यासको विवरण लेखिएको विज्ञप्ति देखाएको छ अनि ती मान्छे भन्दैछन् यो कागजलाई सल्काएर भात पकाउने कि लाइन जोडेर खाने सरकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
2: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9811638981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलीगौंडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0665709 मोबाइल नम्बर 9840-61268
10: 9850-60268।
12: प्रसन्न, होमवर्क देखाउ त।
13: हस् टिचर।
12: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
13: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
12: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
14: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनिक्स कावासाकी सनाबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
15: सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
17: तर महँगो होला नि
16: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका
18: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा
18: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414411 मोबाइल 9855229038 र 9808229038।
20: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
22: नया तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नया साथ फेर,
22: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
20: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9855662699।
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेर्ने उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
24: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
23: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
24: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
23: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811969902।
25: कता हिँडेको आइफोन हातमा लिएर?
26: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
25: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
26: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
25: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050 मोबाइल 9843283811।
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
1: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
25: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: शुक्ला गण्डकी FM 97.6। चलि चलाइरहेको छ। हामी त त्यहाँ फर्काउँछ भन्ने त हाम्रो चाहना छँदैछ नि, तर त्यो चाहनालाई अब यथार्थमा परिणत गर्ने सरकारले सक्छ कि सक्दैन भने हामी पनि हेर्दैछौँ। हाम्रो लक्ष्य चाहिँ नि पुनः हिन्दू अधिराज्य फिर्ता गर्ने हो, देशमा रोजगारी ल्याउने हो। हाम्रो लक्ष्यतिर त हामी त लम्किरहन्छौँ, तर सरकारले राम्रो काम गरेकोमा हाम्रो समर्थन अधिनायकवादतिर गएमा हाम्रो विरोध गर्नुपर्छ, जनतालाई सुचेतित गर्नुपर्छ, गलत कामहरू बताउनुपर्छ। दुर्गाजीले जुन गलत गलत कुराहरूलाई जुन भनिराख्नु भएको छ, यो गलत भएको छ, यहाँनिर यिनीहरूले बदमासी गर्न लाग्छन् भन्ने देश सबै त्यो सबै ठिक देखिएकै छ। त्यस कारणले उहाँप्रति राज्य आतंकित छ, डराएकै छ। दुर्गाजीप्रति दुर्गाले बोलेको कुराहरू सबै विस्तारै सबै यथार्थमा परिणत हुन्छ भनेर अब उहाँलाई अब निरुत्साहित गर्न खोज्नु भएको, तर उहाँहरूलाई निरुत्साहित हुन
27: होइन। तर दुर्गा प्रसाईजीलाई कहाँबाट सुराग आउँछ? दुर्गा प्रसाईजीले भनेका कुराहरू त बिस्तारै बिस्तारै मिल्दै गइरहेछन् क्या डाक्टर साहब।
17: त्यही मैले भन्न खोजेको, त्यो कहाँबाट सुराग आउँछ त्यो त उहाँले जान्नु, तर उहाँले ल्याएको सुराग त्यहाँ करिब करिब सबै साबित हुँदै गएको छ। र त्यहाँदेखि चाहे त्यो रोहिङ्गाको कुरा होस्, चाहे भ्रष्टाचारका कुरा होस्, अब यस्ता कुराहरू, चाहे त्यो विदेशी इन्भल्भमेन्टका कुरा होस्, सबै साबित भइ नै रहेको छ। त्यो अनि त्यही कुराले राज्य डराएर दुर्गाजीलाई अब पटक पटक उहाँको आवाजलाई थुन्न बन्द गर्न प्रयासमा लागिरहेको हामीले देखिरहेको छ।
27: र अब जाँदा जाँदै अब यो देशमा हिन्दू राष्ट्र कायम गर्ने बेला आइसक्यो, हिन्दू राष्ट्र आवश्यक ठानिसक्यो हो देशले।
17: अब यहाँ 82% हिन्दू, 94% ओमकार परिवार बासिन्दा भएको यो देशमा हाम्रो रीति रिवाज धर्म संस्कृतिलाई सिद्ध्याउन पर्ने, मार्न पर्ने, हटाउन पर्ने के कारण? म त तपाईँको मिडिया मार्फत सम्पूर्ण देशका हिन्दू, विदेशका सनातनीहरू, सनातनीहरू सबैलाई आह्वान गर्न चाहन्छु, हामी सबै एकजुट भएर एकचोटि यो हिन्दू अधिराज्य फर्काम। यो विश्वको एकमात्र हिन्दू राज्य यो थियो, यसलाई पुनः कायम गर्नको लागि सबै जनता जनार्दनसित मेरो विनम्र अनुरोधका साथ म सबैलाई नमन गर्न चाहन्छु र सबैलाई सहयोगको लागि आशा र विश्वास मैले लिइरहेको छु।
27: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
17: तपाईँलाई र सबैलाई मेरो अभिवादन, नमस्कार र जय नेपाल।
27: उहाँ हुनुहुन्थ्यो जय नेपाल पार्टीका संयोजक डाक्टर धवल शमशेर राणा। आजलाई श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
28: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृतसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0553-165, 98-560-63-175।
2: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
0: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
0: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौक,
2: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
0: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98-460-26-617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98-560-62-160, सचिव बिर्सना श्रेष्ठ 98-461-94-378।
3: उहाँहरूले गर्नु होला, गर्नु त, तर अब राष्ट्रिय भेला एउटा अवस्थामा पुग्न सक्छ, नयाँ पार्टी पनि गठन हुने तयारी छ भन्ने कुरा जुन आइरहेको छ, सम्भवतः हिजोको आदेशपछि त्यो चाहिँ उहाँहरूको ब्रेक लागेको हुन सक्छ भन्ने लाग्छ। त्यस कारणले एउटा पार्टीलाई एकताबद्ध बनाइराख्ने सन्दर्भबाट चाहिँ हिजोको आदेश हामीले सकारात्मक लिनुपर्ने पर्छ एङ्गलबाट चाहिँ।
4: कसरी
3: होइन, उहाँहरूको तयारी त पूर्ण रूपमा नयाँ पार्टी गठन गर्ने तयारीका साथ थियो. जुन किसिमले उहाँहरूले तयारी गर्नुभएको थियो, विभिन्न समितिहरू बनाएर होइन साङ्गठनिकदेखि लिएर राजनीतिक अरू धेरै विषयहरूमा जुन समिति बनाएर लेखन गर्ने काम, त्यो सबै के हुन्छ भन्दाखेरि त्यो महाधिवेशनका बेलामा हुने तयारी जस्तै थियो. त्यो 2058 सालमा जुन बेलामा नेपाली काङ्ग्रेस त्यतिखेर औपचारिक रूपमा विभाजन गरियो, यस्तै राष्ट्रिय भेला बोलाइएर त्यहाँ त्यसै गरी नेताहरूले आफ्नो यस्तै प्रतिवेदनहरू पेश गरेर त्यसलाई औपचारिकता दिएको थियो. त्यो भेलालाई पछि एउटा महाधिवेशनको रूप दिएर अनि महाधिवेशन बनाइएर त्यसपछि एउटा टुप्पो लगाइएको अवस्था थियो. नयाँ नयाँ पार्टी गठन गर्ने एउटा त्यो मञ्च खडा गरिएको थियो. पर्सिको 29 गते हुने भनिएको जो राष्ट्रिय भेला छ, त्यो राष्ट्रिय भेला पनि कतै कतै त्यही बाटोमा जान्छ भन्ने संशय पार्टीका नेता कार्यकर्ताहरूमा थियो र त्यो उता तयारी हेर्दै गर्दा त्यो देखिन्थ्यो. त्यसकारणले अहिलेको यो सर्वोच्च अदालतको जुन निशा दिने आदेश छ, त्यो आदेशले कम्ती उहाँहरूले त्यो गर्नुभएको तयारीलाई चाहिँ कहीँ न कहीँ ब्रेक लगाएको रूपमा मैले बुझेको छु.
4: तर अब नेपाली कंग्रेसभित्रको जुन एक किसिमको विवाद छ, तपाईँलाई राम्रोसँग थाहा छ, देवानबाट तपाईँले हेरिराख्नु भएको छ, अब यो विवाद त सर्वोच्चको पोल्टामा गयो. अब सर्वोच्चले यसलाई कुन ढंगले आदेश गर्ला, के व्याख्या गर्ला, अब उहाँहरूले त एकदमै हर्ष बढाई पनि गरिराख्नु भएको छ. कतिपय नेता कार्यकर्ताहरूको चाहिँ म हेरिरहेको छु स्ट्याटसहरू, र कतिपयले चाहिँ कार्यकर्ताहरूले चाहिँ लेखिराख्नु भएको छ. होइन, अब यो प्रक्रियाले नेपाली कंग्रेसलाई एक ढिक्का बनाउन प्रेरित गर्छ कि? अस्ति मलाई डाक्टर प्रकाश शरण महतले भन्नुहुन्थ्यो, हेर्दै जानुहोला, आधिकारिकता नेपाली कंग्रेसको रुख चिन्ह र चाहिँ चार तारे हाम्रैतिर हो, यसमा चाहिँ हामी कंग्रेसै हौ, कंग्रेसभन्दा बाहिर त हामी छँदै छैनौं भन्नुहुन्थ्यो क्या डाक्टर साहबले.
3: होइन, यो कांग्रेसभन्दा बाहिर न उहाँ हुनुहुन्छ न अरू कोही छ. होइन, यद्यपि यो जे जति असन्तुष्टिहरू छन् ती असन्तुष्टिलाई सम्बोधन गर्दै सबैले एकै ठाउँमा ल्याउने प्रयास सभापति गगन कुमार थापा र यो केन्द्रीय समितिले गरिरहेको छ. त्यसकारणले उहाँहरूले राख्नुभएका अनेक विषयहरूलाई कसरी हुन्छ सम्बोधन गर्ने भनेर हामीहरू आफ्नो ठाउँबाट लागिरहेका छौँ. अहिलेको नेतृत्व लागिरहेको छ यसलाई सम्बोधन गराउने सन्दर्भमा. तर अब त्यति हुनाउँदै पनि यो अहिले विशेष महाधिवेशन गरेर के अरे विशेष महाधिवेशन पछि आएको निर्वाचित भएको समितिलाई दबावमा राख्न उहाँहरूले जुन भेला जुन गर्न खोजिरहनु त्यो त्यसले यस खालको अवस्था बनाएको चाहिँ हो.
4: विभाजनै हुन्छ नि,
3: हजुर,
4: विभाजनकै डिलमा छ नि त होइन कंग्रेस त, उहाँहरू त
3: त्यसरी हेर्दैन. यद्यपि विभाजन उन्मुख चाहिँ उहाँहरूले बनाउन खोज्नु भएको हो, तर अब यसलाई सम्हालेर लिएर जाने अवस्था आउँछ, लिएर जान्छौँ भन्ने हो. तर पनि विभिन्न शक्ति केन्द्रहरू समेत यसमा यो जुटाउनुभन्दा टुटाउन र फाइदा देख्नेहरू यसमा लागिरहेको अनुभव हामीले पनि गरिरहेका छौँ. र सर्वप्रथम राष्ट्रिय काङ्ग्रेसको लामो समयसम्म नेतृत्व तहमा रहेका नेतागणहरूले यो कुरा बुझ्नु भएकै छ र यो पासोबाट आफूलाई बाहिर निकाल्नुहुन्छ भन्ने
4: तर अहिलेको अवस्थामा चाहिँ अब नेपाली कंग्रेसको जुन किसिमको नेतृत्वले मिलाउनका निम्ति गर्नुपर्ने प्रयासहरू हुन्, सभापति गगन थापाले चाहिँ खेल्नुपर्ने भूमिकाका कुराहरू, उपसभापति विश्वप्रकाश शर्माले खेल्नुपर्ने भूमिकाका विषयहरूमा पनि कतै विश्वप्रकाशले ब्रेकर त होइन भन्ने खालको पनि आरोपहरू लाग्ने गरिरहेको छ क्या यताबाट. गगन थापाजीले चाहनुहुन्छ तर विश्वप्रकाशजीले चाहिँ त्यतापट्टि त्यति राम्रो चाहिँ तयारी त्यति राम्रो ध्यान नदिया हो कि भन्ने खालको आरोप लाग्छ. यो सही हो?
3: त्यसमाथि सभा उपसभापति विश्वप्रकाश शर्मामाथि जुन टिप्पणीहरू भइरहेको छ त्यसलाई मैले सही ठान दिन, किनभने सभापतिलाई बलियो बनाउने सन्दर्भबाटै अथवा यो कार्य समितिलाई नै बलियो बनाउने सन्दर्भबाट उहाँ लागिरहनु भएको छ. पार्टीको नियमित कार्यहरूमा प्रशिक्षण मार्फत पनि उहाँले निकै भूमिका निर्वाह गरिरहनु भएको छ, पार्टीलाई चलायमान गराउनेको काम गरिरहनु भएको छ. तर बाहिर रहेका साथीहरू बाहिरै बस्दाखेरि कार्य समितिभन्दा बाहिर रहेका साथीहरू बाहिरै बस्दाखेरि पार्टीलाई बलियो बनाउने कुरामा अथवा पार्टीलाई थप गतिशील बनाउने कुरामा काहीँ न काहीँ कमजोरी रहन्छ भन्ने त्यो बुझाइ स्वयं सभापति शर्माको छ. त्यसकारणले यो बारेमा उहाँ नै बढी गम्भीर भएर चिन्तित भएर नेताहरूसँग भेट्ने, त्यसपछि के गर्दा उपयुक्त हुन्छ भनेर त्यसको चाहिँ संवादमा रहनु भएको छ र त्यस अनुसार विभिन्न नेतृत्व पङ्क्तिसँग छलफल गर्नका लागि साथीहरूको टिम बनाएर पठाइरहनु भएको छ सभापति साथी मिलेर भनेको यसमा उहाँलाई चाहिँ यो
4: अवरोधकका रूपमा लिए
3: मतलब उहाँ चाहिँ उहाँलाई चाहिँ त्यसको अर्गेलाइन गरेको भन्ने देखाउन खोज्नु भनेको चाहिँ सभापति र उपसभापतिमाथि पनि फेरि शंकाको वातावरण बनाइदिन खोज्ने प्रयासको रूपमा मात्र बुझ्छु मैले त्यसकारण यसलाई त्यसरी बुझ्दा गलत हुन्छ भन्ने लाग्छ
4: होइन सरकारको अवस्था के छ शिवाकोटीजी कसरी हेर्नु भएको छ अहिले चाहिँ सरकारले चाहिँ सुशासनका लागि जुन किसिमका नारा बोकेर 100 दिनमा 100 काम भनेर आएको थियो कति नम्बर दिनुहुन्छ आज सरकार चाहिँ कुन कुन हालतमा छ कुन स्थितिमा छ
3: सरकार आफूलाई पास गराउने लाइनमा लागिरहेको छ बाटो थुप्रै उसले पनि पहिला जसरी सहित भएर आएको थियो त्यसरी मानिसहरूलाई मतलब महत्वाकांक्षी बनाएको पनि थियो त्यो अनुसार काम गर्नलाई गाह्रै रहेछ भन्ने कुरा सायद उसले सरकारमा आएपछि बुझेको हुनुपर्छ होइन त्यसपछि उसले जुन खालको व्यवहारहरू देखाइरहेको छ जुन खालको प्रस्तुतिहरू उसले गरिरहेको छ खास गरी मैले अहिले पछिल्लो समयमा हेरिरहेको छु प्रधानमन्त्रीदेखि लिएर मन्त्री हुँदै संसदमा रहेका सांसदहरू समेत जुन खालको अभिव्यक्तिहरू दिइरहेका छन् जुन खालको टिप्पणीहरू गरिरहेका छन् त्यसले यो सरकारको नेतृत्व जसरी प्रस्तुत भएको छ उसको स्कुलिङ नै त्यही हो कि जस्तो देखिन्छ त्यस कारणले सांसदहरू पनि अलि निर्दय भावका साथ प्रस्तुत हुने सांसदहरू पनि सार्वजनिक ठाउँमा गएर थर्काउने मन्त्रीहरू खुट्टा भाँच्छु भन्ने प्रधानमन्त्री स्वयं तेरो यस्तो गरिदिउँ भनेर फेसबुकमा लेखिदिउँ भनेर धम्क्याउने त्यो धम्कीपूर्ण मतलब आफूसँग असम्मत अथवा आफूसँग चाहिँ थोरै विघ्न त्यो एउटै लाइनमा हिँड्न तुरन्तै तयार नहुनेहरूलाई फर्काउने धम्क्याउने तेजोवध गर्ने खालको जुन एउटा प्रधानमन्त्रीले जुन एउटा स्कुलिङ दिनुभएको छ त्यो स्कुलिङमा सबै हिँड्दै गर्दा एउटा अवस्था बनेको छ त्यो बेलामा सरकार जेएनजी विद्रोहपछि त्यही विद्रोहमा मारिएका तिनै जेएनजी भाइ बहिनीहरू युवाहरूको त्यो मतलब रगतमा टेकेर यो सरकार बनेको छ तर सरकारमा आइसकेपछि जुन उसले एउटा मतलब गभर्नेन्स गर्नुपर्ने थियो मतलब एउटा सुशासन दिने सन्दर्भमा सरकार चलाउने सम्बन्ध त्यो गर्नुपर्ने थियो पछिल्ला दिनहरूमा जुन देशभित्र भइरहेको जुन धार्मिक रूपमा भड्किरहेको कतिपय ठाउँको हिंसाहरू हेर्नुहोस् त्यहाँ मतलब अत्यधिक बल प्रयोगको कुराहरू हेर्नुहोस् ती सबैलाई हेर्दै गर्दा सरकारले यतिखेर बुझेको हुनुपर्छ हिजो तत्कालीन सरकार र गृहमन्त्रीलाई बन्दुक चलाएको गोली चलाएको आरोप लगाउने सरकारले अहिले बुझेको हुनुपर्छ यो प्रधानमन्त्री र गृहमन्त्रीले

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राप्ति कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आईबीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले साउनको 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ता मध्येबाट आज विजेता घोषणा गर्न लागि हो। यस अन्तर्गत साउन 1 गतेदेखि 15 गतेसम्मको हरेक दिनको कारोबारका आधारमा 15 जनाले कर कटी गरेर 1,00,000 रूपियाँ नगद पाउनेछन्। यस्तै साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि बम्पर उपहार घोषणा हुनेछ, जसमा 1 जनाले 10,00,000 रूपियाँ नगद पाउने विभागले जनाएको छ। विभाग अनुसार पुरस्कार रकममा कर लाग्नेछ। करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि अनुसार अबदेखि हरेक महिनाको 16 गते, 1 देखि 15 गतेसम्मको र महिनाको अन्तिम दिन 16 गतेदेखि बाँकी दिनको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गर्ने विभागको तयारी छ। बैंक तथा वालेटको क्यूआर मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वत जोडिनेछन्। उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्ने व्यवस्था छ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ। कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा 3 दिनदेखि सम्पर्कविहीन भएका 3 जना युवालाई शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीको टोलीले पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 26 वर्षीय करण लामा, 24 वर्षीय अजित जीषी र 23 वर्षीय युकेश गुरूङलाई अन्नपूर्ण गाउँपालिका 11 को मोदी खोला किनारबाट उद्धार गरेको हो। यसअघि प्रहरीको प्रारम्भिक सूचनामा दिपेश गुरूङ भनिएका व्यक्ति दिपेश नभई करण लामा रहेको खुलेको छ। उद्धार टोलीले शुक्रबार बिहान 10:20 बजे करण लामालाई सकुशल बाहिर निकालेको थियो। त्यसको केही समयपछि 10:40 अजित जीषी र युकेश गुरूङको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूलाई मोदी खोलाको अप्ठ्यारो खोजबाट सुरक्षाकर्मीले डोरी र फर्किएको सहयोगमा ल्याएको जनाइएको छ। गएको 19 साउनमा मर्दी हिमालतर्फ गएका उहाँहरू बाटो बिराएर माछापुच्छ्री गाउँपालिका 9 स्थित बादल डाँडाको जंगलमा अल्पत्र पर्नु भएको थियो। 20 साउनमा बिहान 8 बजेसम्म परिवारसँग सम्पर्कमा रहेका उहाँहरू त्यसपछि सम्पर्कविहीन हुनु भएको थियो। कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा 3.5 महिना अघि भएको फैसला पुनरावलोकन हुने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेको इजलासले बिहिबार फैसला पुनरावलोकन गर्ने आदेश दिएसँगै कांग्रेस विभाजन भने तत्काललाई टरेको छ। 29 साउनको राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिएका असन्तुष्ट पक्षका नेताहरूले अब अदालतको निर्णय कुर्ने बताएका छन्। दुवै पक्षका नेताहरूले सर्वोच्चको आदेशबाट पार्टी एकतामा बल पुग्ने प्रतिक्रिया दिएका छन्। सर्वोच्चको आदेशपछि 15 महाधिवेशन भने अन्यलमा परेको छ। 2 भदौबाट वडा अधिवेशन गरेर 14 देखि 19 असोजमै केन्द्रीय महाधिवेशन गर्ने संस्थापन कांग्रेसको तालिका छ। आधिकारिकता विवादमा अन्तिम फैसला नहुँदासम्म गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिले मान्यता पाउनेछ। सर्वोच्च अदालतले बिहिबारको आदेशमा निर्वाचन आयोगले गरेको निर्णय बद्ध नहुने गरी भनेकाले अर्को फैसला नआउँदासम्म वर्तमान केन्द्रीय कार्य समिति नै आधिकारिक हुने भएको हो। न्यायाधीशहरू सारंग सुवेदी, निरुद्धोज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई 4 बैशाखमा कानूनसम्म ठहर गरेको थियो। त्यही फैसला सच्याउन माग गर्दै कांग्रेसका पूर्व सभापति शेरबहादुर देवालले 6 साउनमा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले 12 साउनमा निवेदन दिनुभएको थियो।
देउवा पक्षले 29 देखि 31 साउनमा काठमाडौँमा राष्ट्रिय भेला गरेर अलग पार्टी घोषणा गर्ने तयारी गरिरहेको थियो। काँग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र शशांकलाई नयाँ पार्टीको समेत नेतृत्व गर्ने गरी भेला आयोजक समितिको संयोजक बनाइएको थियो। भेलामा पार्टी विधान अर्थ राजनैतिक सहित समसामयिक राजनीतिक विषयका प्रस्ताव प्रस्तुत गर्ने तयारी थियो। देउवा पछि नेता विमलेन्द्र निधिले भेला नसर्ने भए पनि अब अलग पार्टी तत्काल नबन्ने बताउनुभयो। अहिलेसम्म भेला सार्ने कुरा छैन, शेरबहादुरजी 26 साउनमा आउने कुरा छ, सरसल्लाह गरेर निर्णय लिन्छौ, निधिले भन्नुभयो। निधिले फैसला पुनरावलोकनका लागि निशा दिने सर्वोच्चको निर्णय स्वागत योग्य रहेको प्रतिक्रिया दिनुभयो। मलाई पहिलेदेखि नै सर्वोच्च अदालतप्रति पूर्ण विश्वास थियो, संविधानवाद र कानूनलाई ट्र्याकमा ल्याउने सर्वोच्चको आदेश ऐतिहासिक कदम हो। यसमा सर्वोच्चले संविधान कानून र पार्टी विधानका आधारमा फैसला गर्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। विभागले सूचना मार्फत राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा ₹3 करोड़भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको हो। सूचना अनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्ने हुन्छ।

सम्बन्धित गुनासाका विषयमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको ध्यान आकर्षण गराएको छ। रासोपा तनावका सभापति विश्व भास्तलाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको अत्याधिक भीड़ हुने भएकोले सेवा व्यवस्थापन प्रभावकारी बनाउन तथा शनिबार आइतबार समेत सेवा सञ्चार गर्न आग्रह गरेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारीले यस विषयमा आवश्यक व्यवस्थापन शुरू गर्ने जानकारी दिएको रासोपा व्यासनगर सभापति चुडामणि दाहालले बताउनुभयो। भेटका क्रममा भूमि आयोगसँग सम्बन्धित गुनासो तथा एलपी ग्यासको सहज आपूर्तिका विषय पनि छलफल भएको थियो। पोखराको रत्नचोक स्थित एलपी ग्यास सप्लायर्स खुल्नु अघि नै एलपी ग्यास लिन उपभोक्ताहरू सिलिण्डर बोकेर लामो लाइनमा बसेका छन्। लाइन सड़कसम्म फैलिँदा पैदल यात्रीलाई समेत आवाजात गर्न कठिन भएको छ। उपभोक्ताले विगत केही दिनदेखि लगातार ग्यासको लागि सप्लायर्स धाउनु परेको बताएका छन्। छोरेपाटनकी गीता कुमारी छेत्रीले चार दिनदेखि ग्यासको लाइन बस्दा पनि सिलिण्डर नपाएको गुनासो गर्नुभयो। पहिला त नजिकै किराना पसलबाट ग्यास पाइन्थ्यो, अहिले डिलरमा धाएको पनि चार दिन भइसक्यो। उहाँले भन्नुभयो, आज पनि ग्यास पाइन्छ कि पाइँदैन भन्ने टुङ्गो छैन। राष्ट्र बैंक चौकी अनिता रेगुईले भने ग्यास सकिने जानकारी एक साता अघि सप्लायर्सलाई गराउनु भएको थियो। उहाँले पन्ध्र दिन अघि नै नाम दर्ता गरे पनि साउन 21 गते आउन भनिएकाले बिहिबार लाइनमा बसेको बताउनुभयो। ग्यास सकिएको एक साता भन्दा बढ़ी भइसक्यो, आज आउन भनिएकाले आएका हौं तर अहिलेसम्म ग्यास पाएका छैनौ, उहाँले भन्नुभयो। बिहानैदेखि लाइनमा बसेका अधिकांश उपभोक्ताले दिउँसो एक बजीसम्म पनि ग्यास पाएका थिएनन्। ग्यास अभावका कारण केहीले इण्डक्सन चुलो प्रयोग गर्न थालेका छन् भने केही दाउरामा खाना पकाउन बाध्य भएका छन्। घरमा रहेको ग्यास सकिन लागेकाले नयाँ सिलिण्डर लिन लाइनमा बसेको बताउने उपभोक्ता समेत छन्। नेपाल आयल निगमका आधिकारिक विक्रेता रत्नचोक ग्यास सप्लायर्सकी संचालक सिर्जना कण्डेले निगम तथा ग्यास कम्पनीबाट माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको बताउनुभयो। कृषि विकास कार्यालय तनहुँले आर्थिक वर्ष 83-84 सञ्चालन हुने वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार चालू आर्थिक वर्षको लागि प्रदेश सरकारतर्फ 6,59,00,000 रूपियाँ र संघीय सरकारतर्फ 30,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। उहाँका अनुसार यस वर्ष विद्यालय कृषि शिक्षा कार्यक्रम, प्रयोगशाला सेवा विस्तार, स्थानीय तहमा कृषि शिविर सञ्चालन, कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण, एकीकृत शत्रुजीव व्यवस्थापन आईपीएम, कृषक पाठशाला तथा उत्कृष्ट कृषक पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गरिनेछन्। प्रमुख अधिकारीले उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषकको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। 32 विश्व आदिवासी दिवसको सन्दर्भमा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीले हिजो जनजाति महिलासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। बेलचत्रमा भएको कार्यक्रम बोल्दै नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका सचिव विमल जीसी भुजेलले आदिवासी जनजातिको भाषा, कला र संस्कृति संरक्षणमा महिला दिदी बहिनीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। परिषदका अध्यक्ष कुलकुमार कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेवा देह दबुका केन्द्रीय सदस्य वसन्ता श्रेष्ठ लगायतले बोल्नु भएको थियो। कार्यक्रमको सञ्चालन सचिव बिर्सना श्रेष्ठ र स्वागत सभाको अध्यक्ष नेहरू भुजेलले गर्नुभएको थियो। गण्डकी प्रदेशमा यस वर्ष 79.39% धान रोपाई भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म 93,606 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। साउन अन्तिमसम्ममा सबै क्षेत्रमा रोपाई भइसकेछ। मन्त्रालयको वरिष्ठ कृषि अर्थविज्ञ शशि अधिकारीले भन्नुभयो, छिटपुट बाहेक अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उहाँले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा कुल 4,79,617 हेक्टर क्षेत्रयोग्य जमीन छ। यसमध्ये बर्खे र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल भने वर्षेनी घट्दो क्रममा छ। तथ्याङ्क हेर्दा रोपाई हुने क्षेत्रफल वर्षेपछि कम हुँदै गएको देखिन्छ। अधिकारीले भन्नुभयो, चार वर्ष अघि 97,769 हेक्टरमा बर्खे धान रोपिएको थियो। त्यसको अर्को वर्ष क्षेत्रफल घटेर 96,053 हेक्टरमा खुम्चिएको थियो। गत आर्थिक वर्षमा 94,182 हेक्टरमा मात्र रोपाई भएको थियो। जग्गा खण्डीकरण र बाँझो छान्ने प्रवृत्तिले खेतीको क्षेत्रफल घटेको हो। खेतीयोग्य जमीनमा बस्ती विस्तार र पूर्वाधार विकासले पनि धान फल्ने जमिन नासिँदै गएको छ। प्रदेशका 9 जिल्लामा धान खेती गरिन्छ। हिमालपारीका जिल्ला मुस्ताङ र मनाङमा भने धान उत्पादन हुँदैन। नवलपुर, कास्की, स्याङ्जा र तनहुँमा धान खेतीको क्षेत्रफल बढ़ी छ। यहाँ सावित्री राम धान, जेठोबुडो, खुमल र सुक्का जातका धान लगाइन्छ। एक्ले, पहेले, गयुरिया, मनसुली र सुनौलो सुगन्ध जस्ता धान पनि यहाँका किसानले रोप्ने गरेका छन्। मुस्ताङको बारागङ मुक्ति क्षेत्र गाउँपालिका 4 तेरी गाउँका
वाङ गुरूङले यस वर्ष

0: 4000 उच्च घनत्वको स्याउको बिरूवा रोप्नु भएको छ। करिब 60 रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्नुभएका गुरूङको बगैँचामा नयाँ र पुरान गरी 6000 उच्च घनत्वको स्याउको बोट छ। जिल्लाभर गुरूङ जस्तै कर्म गुरूङ, निरज तुलाचन, सरोज तुलाचन सहित करिब 100 भन्दा बढी अगुवा कृषकले उच्च घनत्वको स्याउ खेतीका लागि सरकारी अनुदान बाहेक निजी लगानीमा समेत स्याउको बिरूवा आयात गरी खेती विस्तार गर्नुभएको छ। पछिल्लो केही वर्ष यता बजारमा अत्याधिक माग आउन थालेपछि मुस्ताङका कृषकले स्थानीय प्रजाति भन्दा उच्च घनत्वको हाइब्रिड स्याउको खेती विस्तारमा आकर्षित भएपछि उच्च घनत्वको बगैँचा फराकिलो बन्दै गएको छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङ शीतोष्ण बागवानी विकास केन्द्र मार्फा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन, स्थानीय तह कृषि शाखा, स्थानीय कृषक समूह, सहकारी संस्था र स्याउ फार्म काली समेत उच्च घनत्वको स्याउ खेतीलाई प्रोत्साहन गरेका छन्। सातौं कञ्चन पत्रकारिता पुरस्कार 2083बाट कास्कीका पत्रकार खेमसारू मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जीटी सम्मानित हुनुभएको छ। फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकार द्वय सारू तथा जीटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङ, पुरस्कारदाता विमल मान गुबाजु लगायतले नगद 25,000 रूपियाँ सहित सम्मान पत्रले सम्मान गर्नुभयो। स्वर्गीय भेद मान गुबाजु तथा आमा स्वर्गीय नेत्र कुमार गुबाजुको स्मृतिमा समाजसेवी तथा व्यवसायी विमल मान गुबाजुद्वारा स्थापित यो पुरस्कार फोनिजको 27 स्थापना दिवसको अवसरमा फोनिज गण्डकीले बिहिबार अर्पण गरेको हो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ। केही हप्ता अघि अमेरिकी सर्वोच्च अदालतले यसअघिको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नु भएको बीबीसीले जनाएको छ। नयाँ व्यवस्था अनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलपकड़ गरेको आरोप लागेका व्यक्ति तथा कानूनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभागका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्। त्यसै गरी गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेश मार्फत रोक लगाइएको छ। आदेश आयोजन गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यान्वयनमा ल्याइएको बताउनु भएको छ। उहाँले यसअघि अमेरिकी सर्वोच्च अदालतले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसको अर्को कानूनी उपाय खोजिएको समेत बताउनुभयो। व्हाइट हाउसका नीति प्रमुख स्टेफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गरेर सन्तान जन्माउने उद्देश्य राख्नेहरूले अमेरिकी नागरिकताको सुविधाको दुरूपयोग गरिएको आरोप लगाउनुभयो। उहाँका अनुसार यस्ता सन्तानले पछि अमेरिकी नागरिकका रूपमा विभिन्न अधिकार र सरकारी सुविधा प्राप्त गर्ने गरेका छन्। यद्यपि स्वतन्त्र अनुसन्धान संस्था आप्रवासन नीति प्रतिष्ठानका अनुसार यस्तो उद्देश्यले अमेरिका पुगेर जन्मिने शिष्यको संख्या प्रशासनले दावी गरे जति धेरै छैन। संस्थाको अनुमान अनुसार हरेक वर्ष झण्डै 22,000 देखि 26,000 शिशु यसरी जन्मिने गरेका छन्। सरकारी तथ्याङ्क अनुसार सन् 2024 विदेशी ठेगाना भएका आमाबाट 9,600 शिशुको जन्म भएको थियो। यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी संविधानको 14 संशोधनद्वारा सुनिश्चित जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्ने प्रयास गर्नुभएको थियो। तर अमेरिकी सर्वोच्च अदालतले त्यो प्रयासलाई अस्वीकार गर्दै जन्मसिद्ध नागरिकताको व्यवस्था यथावत रहने फैसला सुनाएको थियो। नयाँ आदेशहरूले पनि कानूनी परीक्षणको सामना गर्ने अपेक्षा गरिएको छ। खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनमा कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजन गर्दा नेपालको नाम समावेश छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपालसम्म आईमा थियो। यससँगै नेपाली फिफाको निलम्बनका कारण लगातार दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियनशीप लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिएको छ। फिफाले गएको असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाई यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल newsshukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
6: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
6: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
5: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
6: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
7: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी।

0: नि अब चाहिँ राम्रो भयो।
1: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
0: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
2: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
3: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार,
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
2: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
7: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा,
5: मोबाइल 98560055770।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
8: मोबाइल 98560043952 र 98066।

0: शुक्लागन्धकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35031।
8: आज पनि खाना काँचे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
12: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
14: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878 98461 56 558।
15: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
16: शिवन धाम गौसम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
17: धार्मिक महोत्सवका आकर्षणहरू
16: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
17: कथा सहितको झाँकी गीती नाटक
16: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
17: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
16: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
17: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
19: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
20: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
21: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
19: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462014726।
22: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
24: सम्पर्क 0654142121 मोबाइल 9850635391।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ। शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
26: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
23: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल साउन महिनाको 22 गते शुक्रबार, ईस्वीसम्म 2026 अगस्त 7 तारीक, सकसम्मत 1948, नेपालसम्मत 1146। सूर्यदेव बिहान 5:30 भने सूर्यास्त साँझ 6:50 हुनेछ। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको जानकारी आज बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 सम्मेलन भक्ति गीत संगीतहरू, 5:50 शुक्ला गण्डकी समाचार, 6:37 कार्यक्रम, 7:00-7:00 नेपाली बह, 7:00-7:20 शुक्ला गण्डकी समाचार, 7:30-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45-8:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10:00 घाम बेसीको भाका, 10:10-15 शुक्ला गण्डकी समाचार, 10:12 हेलो शुक्ला गण्डकी, 12:12-12:15 नेपाल खबर, 12:15-1:00 पवित्र संगीतहरू, 1:00-3:00 लोकी संगीत, 2:00-3:00 विभिन्न हिन्दी गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लिटिल गार्डनका कुरा, 6:00-7:00 नेपाल डाकमा, 7:30-7:00 विभिन्न भाषा भाषा गीत संगीतहरू, 7:00-7:00 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 नेपाली भाषा कार्यक्रम, 8:45-9:00 बीबीसी नेपाली सेवा प्रसारण पख, 9:00-10:00 श्रुति सम्वेक, 10:10 शुक्ला गण्डकी समाचार, 10:00 शुक्ला गण्डकी समाचार पछि आजका हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यो तथा दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि आपालो रहेको छ। तपाईँको राशिफलको राशिफल सुरुवात गरौं। मेष राशिबाट, मेष राशिमा आछे चुचे चोलाली लुले लुवा, भोलिको कर तथा लग्नले मान सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नु अघि राम्ररी विचार पुर्याएर पुर्याउनु होला र श्रम गर्नु परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् भने वादविवादले अधिकार कटौती हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्नेछ। सुखले खर्च बढाउने र काममा केही उल्झनहरू आउन सक्छ। प्रतिष्ठित काम गर्दै नामदाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनु होला। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला भने अवसर पाइनेछ, तर अध्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ। मिथुन राशि, मिथुन राशिमा अक्षर काकेको भङ्ग छ। केको खर्च प्रणाली अर्थ अभावहरू देखा पर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुहरू अरूले ढाली गर्नेछन्। सापटी दिने बानीले पनि समस्या निम्ताउनेछ भने आफ्नै बाटो टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नु पर्ला भने समय दिन नसक्दा बन्न लागेको कामहरू समय बिग्रन सक्छ। समयमा होस् नपुर्याउनाले व्यवहारमा पछि परिएला टाढाका यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। कर्कट राशि, कर्कट राशिमा डाली डुडेलो प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आमदानी गर्न स्रोत फेला पर्नेछ। पहिले गरेका कामहरूबाट प्रशस्त लाभ हुनेछ। आयार्जन बढ्ने र हुनुपर्ने रकमहरू हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यवसायमा फाइदा हुनेछ। चल साधनको उपयोगबाट पनि मनगीय लाभ हुनेछ। पछिसम्म फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ भने लामो समयदेखि प्रतीक्षा गरेको कामहरू सम्पादन हुनेछन्। नामदाम प्रतिष्ठा कमाउने बेला छ र व्यापार तथा पनिधिको फाइदा हुने कामहरू गर्नेछन्। खेतीमा निकामले मूल्याङ्कन मूल्यवान वस्तुहरू को लाभ उठाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउँछन् भने आँटेका कामबाट उत्साहित भइनेछ।
अरूलाई प्रयोग गरेर काम बनाउन सकिनेछ। कन्यादान सिकेर सेटो कपिपू सहर ठप्पेपो काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। पहिलेका कामबाट पनि फाइदा हुनेछन् भने शुभचिन्ता गरेको सद्भाव कायम राख्न सजग रहनुपर्ने देखिन्छ। व्यापार सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। आजको मेहनतले भविष्यमा पनि उपलब्धि लाउनेछन्। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूको मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्। तुलराशिमा रिरुरेरो ताते तुते गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आमदानी रोकिनाले केही योजनाहरू पनि रोकिनेछन् भने पहिलेका समस्याहरू दोहोरिन सक्छ। काम बिग्रने भयले सताउनेछ। न्यून प्रतिमा चित्त बुझाउनु पर्ने स्थिति आउन सक्छ भने खानपानको असावधानीले स्वास्थ्यमा हानि गर्न सक्छ। ठूलो भागको आशले वस्तु समेत घुम्न सक्छ र कामको चापले पनि केही तनावहरू बढ़ाउन सक्छ। आराम तथा मनोरञ्जनको समय छ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ भने भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउँदै परिवर्तनको साथै उत्साह जगाउनेछ। विस्तार व्यवसायमा फाइदा हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछन् भने पहिरनले व्यक्तित्वमा निखार पाउनेछ र विशेष उपहार प्राप्त हुन सक्छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् भने रोकेको काम बन्ने र नयाँ कामहरू थालनी हुनेछन्। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। उद्योग तथा व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने कामको चाप उच्च मूल्याङ्कन हुनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउन सक्नेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मकर राशि परिस्थिति चिताएको काममा विलम्ब हुनेछ भने अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुझ्नु पर्नेछ। स्वास्थ्यका लागि खानपानमा पनि ध्यान दिनुहोला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिनेछ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सकिनेछ। शुभचिन्तकहरूको साथले कामहरू गर्नेछन् भने अरूका विषयमा चासो लिँदा व्यर्थमा झमेला ब्याउनु पर्नेछ। परिवारमा असमझदारी देखिनेछ भने साथीभाइहरूले साथ नदिँदा अरूको फाइदाका लागि उपयोग भइनेछ। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने भयले सताउनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिए पनि बेसुरमा दिएको वचनले समस्या निम्ताउन सक्छ। महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अन्तिममा मिन्दास्ने नयाँ काम प्रारम्भ गर्ने समय रहेकोले मेहनतले दिगो फाइदाहरू दिलाउनेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ भने सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बने र नयाँ कामहरू शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ भने मेहनतले दियो फाइदा हुने छ। गरिएका कामको उचित प्रतिफल प्राप्त हुनेछ। राशिफलमा जस्तो भने तपाईँले भाग्य भन्दा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि नेपाल रहेको जन्मदिनको शुभकामना।

आज मिति 2083 साल साउन महिनाको 22 गति शुक्रबार आज जन्मदिन परेको छ। तर मेरा नेटवर्कद्वारा सञ्चालित शुक्ला घण्टकी एफएम 97.6 MHz सेवा सदस्य निरबहादुर गुरुङको जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको हार्दिक मंगल शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु सधैँ उच्चतर प्रगतिको हार्दिक मंगल शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारकोबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई जन्मदिनको हार्दिक मंगल शुभकामना व्यक्त गर्दछौं।

उहाँलाई गाइड आज तपाईँ दसको जन्मदिन परेको छ. आज तपाईँ दस जन्मदिन मनाउँदै हुनुहुन्छ. तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. रेफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. यता बनाउने सीमित दाजुभाइ साथीसँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ, हामीले यस कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना पाउन सक्नुहुन्छ. 0547 1414 0551 128 33 134 तपाईँलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनाहरूलाई टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्नु पर्दछ. बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँलाई पाइक परेको छ र तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचना टिपाउन सक्नुहुनेछ. आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ. भोलि हेर्न कुनै चाहिँ समयमा तपाईँहरूको मार्फतमा उपस्थित हुने नै छौ. त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतमा पनि बताउँछु. तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्. तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.5 मेगाहर्ज. नमस्कार. शुभ दिन.

0: आपको इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेस्ट नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
3: यस तनाव सेवा हस्पिटल धुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनएमएनडी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल।
3: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बिपी चोक, तनहु। फोन 0654143777, मोबाइल 9856443443।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका धुलेगौडा तनहु, शाखा कार्यालय बन्केवा चोक,
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807725229।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ धुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: पङ्खा
1: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्टा बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
5: शुक्ला गण्डकी एफएम 97.6।

0: प्रश्न होमवर्क देखाउ त
1: टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033484 र 9856607988।
3: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840594530।
4: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिरेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706676, मोबाइल 9856062676।
7: पलहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साधन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाडदुनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादव 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा।

0: सँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल चौबिसै घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343343। तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
1: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती
2: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
5: तर महँगो होला नि
4: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
6: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
6: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0365414411 मोबाइल 98562938 र 98028922938।
8: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको
2: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ पुन मोबाइल
2: यो दुईवटामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191974888 र 98448400000
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
2: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
5: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 98560288587
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
8: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
8: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560012474
10: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
11: पण्डित बहादुर सुन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
12: ओमकार
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार
11: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
11: विस्तृत जानकारीको लागि फोन नम्बर 98560308634
2: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
13: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
2: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
13: सम्पर्क राजु टायर ट्यूब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
0: राजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
14: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
14: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्चै हुने रहेछ अरू टेलर सस्तो हो र भने
0: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो
15: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
16: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841080 दमौली शाखाको लागि सम्पर्क 9807613425
17: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
18: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ
17: मिति 2083 श्रावण 24 गते आइतबार तदनुसार 9 अगस्त 2026
18: समय बिहान 11 बजे स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर
17: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना
18: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617 उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160 सचिव बिर्सना श्रेष्ठ 9841094378
19: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
20: ढुक्क भाउ न हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
19: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
21: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
19: होम डेलिभरीको पनि व्यवस्था छ
22: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9856600778
23: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
24: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
23: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ
24: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
23: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
24: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
23: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062265 9468064145

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बज्यो.

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno.
3: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हिजोदेखि वर्षा केही कम, आज बिहानदेखि चर्को घाम, भोलि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। विस्थापित बाल बालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश, विस्थापनका कारण बाल बालिकाको शिक्षामा गम्भीर असर परेको ठहर। घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। एआईले विकास गर्यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस, एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध उपचार गर्न सहयोग पुग्ने अपेक्षा। र ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता। नेपाल खबरमा अब पूरा खबर। देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ। हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि पानी पर्ने क्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो बिहान निकालेको मौसमी बुलेटिनमा कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरे पनि त्यस अनुसार ठूलो पानी परेन। गैराती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा तथा कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा हल्का वर्षा भए पनि अरू ठाउँमा पानी परेन। आज बिहानैदेखि काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ। आकाश आंशिकदेखि सामान्य बदली भए पनि मनसुनी गतिविधि कमजोर देखिएको छ। महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराईका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ। तर आज देशका कुनै पनि ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ। भोलि भने मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ। भोलि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। महाशाखाका अनुसार मनसुन सक्रिय रहेकाले वर्षा पूर्ण रूपमा रोकिएको अवस्था भने होइन। बीचबीचमा वर्षाको मात्रा घटबड़ भइरहने भएकाले विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा यात्रा गर्ने, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा हेरेर मात्र आवश्यक योजना बनाउन महाशाखाको सुझाव छ। सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो। बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानवाधिकार क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्पेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख छ। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको भनेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फार्म, कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। सूचना मार्फत महानगरपालिका र उपमहानगरपालिकाका क्षेत्रमा एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फार्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको छ। सूचनामा इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। इजाजत पत्र प्राप्त गर्न कारोबारको प्रकृति अनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एकपटकमा 5 करोड़ रूपियाँसम्मको कारोबार गर्ने फर्म कम्पनी वा संस्थाले 5 लाख रूपियाँ दस्तुर बुझाउनुपर्नेछ। त्यस्तै 5 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्नेले 10 लाख रूपियाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि विभागको सूचना अनुसार अनलाइन आवेदन पेश गरे पनि 2083 असार मसान्तसम्म इजाजत पत्र नलिएका फर्म कम्पनी वा संस्थाले समेत नयाँ सूचना अनुसार फेरि अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको आठिसगढ़ नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्यविधि विपरीत करोड़ रूपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको आयोगको भनाई छ। आयोगको अनुसार आठिसगढ़ नगरपालिका 9 का जनक बटालाले दुग्ध सहकारीका नाममा डेरी संचालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपियाँ अनुदान प्राप्त गरे पनि 2 वर्षसम्म डेरी संचालन नगरेको पाइएको छ। आयोगले आठिसगढ़ नगरपालिकाका मेयर रवि केसी र प्रमुख प्रशासक अधिकृत मणिराज शाह विरूद्ध 80,23,051 रूपियाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसै गरी पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन पशु विकास अधिकृत सुवर्ण सिंह ठकुरी, तत्कालीन निमित्त कार्यालय प्रमुख तथा पशु स्वास्थ्य अधिकृत ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत एम बहादुर पुन तथा कृषि विकास कार्यालय रूकुम पश्चिमका कृषि अधिकृत मीनबहादुर केसी विरूद्ध 91,17,873 रूपियाँ पीगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ। यस्तै आठविस्कोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष बीरबहादुर रोकाया, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुनु कुमारी चनेल विरूद्ध मुख्य कसुरदारबाट प्राप्त गैर कानूनी लाभका मतियार भएको अभियोग लगाइएको छ। उनीहरूमाथि चिस्यान केन्द्र निर्माणतर्फको 91,17,873 रूपियाँ र गाड़ी खरिदतर्फको 80,23,051 रूपियाँ बिगो कायम गरी मुख्य कसुरदार सरह कैद, जरिमाना तथा बिगो असुल उपरको सजाय माग गरिएको आयोगले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
5: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
4: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। त्यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको 1600 एसएमएस गरेर तथा आईभीआर सर्विसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न पालिकाहरूसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्रचार गरी यस सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गर्न आग्रह गरेको छ। सन् 2030 दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयन रहेको जनाएको हो। उद्यमशीलता, नवप्रवर्धन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सृजनाको संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यका साथ स्टार्टअप समिट नेपाल 2026 अभियानको औपचारिक शुभारम्भ गरिएको छ। राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका भन्ने मूल नारासहित त्रिभुवन विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रम मार्फत अभियानको शुरूआत गरिएको छ। आयोजकका अनुसार विकसित देशको आर्थिक समृद्धिको आधार नवप्रवर्धन, अनुसन्धान प्रविधि र स्टार्टअप भएकाले नेपालमा पनि उद्यमशील संस्कृतिको विकास गर्ने लक्ष्यका साथ अभियान अघि बढ़ाइएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई को प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एआई को सहयोगमा 16 नयाँ ब्याक्टेरियो फेज भाइरस तयार गरेका बीबीसीले जनाएको छ। यी भाइरसले केवल इकोलाई जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दावी छ। अनुसन्धान टोलीका अनुसार एआईलाई भाइरस, ब्याक्टेरिया, वनस्पति र मानिसको आनुवंशिक जानकारीमा प्रशिक्षण दिइएको छ। प्रयोगशालामा तयार गरी परीक्षण गर्दा 16 भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गर्न सकेका छन्। यो उपलब्धिले भविष्यमा एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध नयाँ उपचार गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। ब्राजिलका विंगर भिनियस जुनियरले स्पेनिस क्लब रियल मेड्रिडसँग नयाँ 6 वर्ष सम्झौता गरेका छन्। नयाँ सम्झौता अनुसार उनी सन् 2032 जून 30 सान्टियागो बेर्नाउबिसमा रहनेछन्। 26 वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि समाप्त हुन अब 1 वर्ष मात्र बाँकी रहेको छ। पछिल्ला केही हप्ता यता उनीप्रति इंग्लिश क्लब आर्सेनलले पनि चासो देखाएको चर्चा चलेको थियो, तर रियल म्याड्रिडले हिजो मात्रै नयाँ सम्झौताको औपचारिक घोषणा गर्दै दुवै पक्षबीच सहमति भएको जनाएको छ। सम्झौताबारे दुवै पक्षबीच पछिल्लो झण्डै 18 महिनादेखि वार्ता चलिरहेको थियो। केही समय वार्ता रोकिए पनि रियलले नयाँ प्रस्ताव गरेपछि सहमति भएको जनाएको छ। ब्राजिलको राष्ट्रिय टोलीबाट उनले 54 खेलमा 13 गोल गरेका छन्। 4 भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजोदेखि वर्षाकै कम, आज बिहानदेखि चर्को घाम, भोलि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश। विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको ठहर। घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। एआईले विकास गर्यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस। एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध उपचार गर्न सहयोग पुग्ने अपेक्षा। र ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
8: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगोडा बजार, तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565935921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीडी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
1: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
22: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206।
22: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई जोड्नुहोस् 8 दम र समय सँगै हरो उत्पन्न दिनुहोस्। श्री स्टील टीएमपी, शुद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
30: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
28: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
29: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
31: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
32: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
31: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
20: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टी का साथ छापा सुन का गरगहना तैयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइन का गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
32: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
33: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
20: ओम एम आभूषण सुन चाँदी दोकान,
31: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 98460769246, 98058008।
27: शुक्ला गण्डकी एफएम 97.6।
21: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
27: लुम्बिनी सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि
2: कार्यक्रम गाउँ बेसीका भाषा
3: कार्यक्रम गाउँ बेसीका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोस्।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला खण्डकी एफएम 97.6 MHz हर्षमा कार्यक्रम गान्धीको वाक्य लिएर उपस्थित भइसकेकी छु। मरिमा हामीले यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज पनि हामी शुक्रबारको बसाइमा रहेका छौं। शुक्रबारको बसाइमा मेरै रोजीमा रहेका विविध सुन्दर लोकप्रकारलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समयावधिभरि सुनेर शान्ति हुनेछ भन्ने विश्वास रहेको छ। हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको भूषण सुन चाँदी पसन्दी बुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक डिजाइनका गरगनाहरू, राशनसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुन चाँदी पसलमा गएर ढुक्कको साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandahi.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो राम्रो नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज विशेष मेरो विषयमा रहेका विविध मधुर लोकवाकाहरू बज्नेछन्। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक संगीत दिएको श्री स्वरूप चोली तुनामा भन्ने सुमधुर वाकलाई स्थान दिन्छु। खेमसेन चोरी र रचना रिमल कवासमा रहेको सम्बन्धलाई यस्तो महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको छ। यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक

पार्कमा प्रस्थान भइसकि खेम सेन्चुरी र रचना रिमालको आवाजमा रहेको थियो भने लयसभा महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको थियो। तपाईँको माझ स्थान दिइसके फेरि अर्को सुमधुरभागलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ सागर आले मगर र रिना केसीको, अनि सुन्य साथीहरूको पनि आवाज रहेको छ प्रशान्त तामाङ, दिवस थापा मगर, बट्टी थापा मगर र रितिका शेर्पाली, केसमा पनि आवाज रहेको छ भने लय शब्द श्रीमनको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् सुमधुर भाग।

हजुर छुकछुके रेलैमा यसो मधुर भाकले मैले कार्यक्रममा स्थान दिइसके सागर आले मगर र रिना केसीको आवाज परेको थिएन, अन्य साथीहरू पनि आवाज परेको थिएन, लय शब्द श्रीमनको रहेको थियो। तपाईँको माझमा स्थान दिइसके कि छु पक्कै पनि मन परिराखेको छ होला भन्ने विश्वास पनि रहेको छ। आज यिनै सुमधुर लोकगाथालाई कार्यक्रममा स्थान दिनेछु कि कस्तो लाग्छ, कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने तिम्रै माया लाउँछ नि भनिरहेको छ। यसमा आवाज रहेको छ राजु परियार र सुन्दा बुढा छेत्रीको आवाजमा रहेको छ। कस्तो पन्तको रहेको छ यस्तो मन्दिर भाका स्वीकार्नुहोस्।

हजुर सम्बन्धी वहाँलाई मैले कार्यक्रममा स्थान दिइसकेँ छु। राजु परिया र सुन्दरबाट सुटीको आवाजमा रहेको थियो भने सुन्दर कस्तो पन्तको रहेको थियो तपाईँहरूको माझ स्थान दिइसके तिम्रै माया लाउँछ नि भनिरहेको थियो। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ सुगला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भागका आज हामी रहेका छौँ शुक्रबारको बसाईमा। शुक्रबारको बसाईमा तपाईँको माझमा मेरै रोजामा रहेका विविष्ट मधुर लोक भाषाहरूलाई कार्यक्रममा स्थान दिइराखेकी छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको वेनाभूषण सुनसादी पसलले दिने कमडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राशिअनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ वेनाभूषण सुनसादी पसलमा गएर दुःखको साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला। गरगनाहरू परेको छ भने होइन दुनैगोडाको भीमसेन मन्दिर भएको गल्लीबाट भित्र छिर्नुभयो भने बायाँपट्टि ठूलो ठूलो अक्षरमा ओमेन आभूषण उद्योग लेखिएको छ। त्यहाँ गएर तपाईँ चाहिँ गरगनाको बारेमा जानकारी लिन र कारोबारहरू चाहिँ गर्न सक्नेछ भन्दै यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर भागलाई स्थान दिन्छु। तिमी त मेरो परा नहौ भनिरहेको छ। यसमा आवाज रहेको छ तिलक बस्नेत र देवी घरतीको। लय सदा तिलक बस्नेत रहेको छ। यस मधुर भागका स्वीकार्नुहोस्।

हजुरले सुमधुरका मन्त्रबाट माछा राखिसकेकी छु, तिमी त मेरो परा नहौ भन्ने रहेको थियो। तिलक बस्नेत र देवी घरतीको आवाजमा रहेको थियो भने लय सद तिलक बस्नेतकै रहेको थियो। आज भने यिनै सुमधुर लोककारलाई कार्यक्रममा स्थान दिँदै उनी कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसादी पसललाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र देशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मन पात्र नेपाली पात्र एप्स हामीले हाम्रो 97.6 MHz मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जानुहुने तपाईँहरूको माझमा जुनको हाँसो भनिरहेको छ राजु गुरूङ र दिपिका बहिनी मगरको आवाजमा रहेको छ भने लय शब्द राजु गुरूङकै रहेको छ। अन्तिममा जानुहुने सुमधुरबाटलाई छुट्दै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुता दिन पनि मिला हुन्छ तपाईँको बाँकी बस्छु भन्ने सुखद बितोस् तपाईँहरू भने सुन्दै गर्नुहोला। शुक्लानन्द

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दिलगढा बजारमा रहेको ओमएम आभूषण सुनचाँदी दोकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिएका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगुडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओएम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98469 7246, 98 0 98 0 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: साथीना यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
1: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0665705725, मोबाइल 98560033878, 98416056558।
10: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
11: किन आमा, के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
11: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भेटी बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
10: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
11: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
10: मोबाइल 98560043952 र 98076।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607544।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्।

नेपाल औषधि लिमिटेडले 25 वर्षपछि फेरि नाफा फर्काएको छ। आर्थिक वर्ष 2081-82 10 करोड़ रूपियाँ भन्दा बढ़ी घाटामा रहेको संस्था आर्थिक वर्ष 2082-83 भने झण्डै 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको हो। संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरुका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्रोटिक्स जीएपी मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढ़ेको कारण संस्था नाफामा जान सफल भएको हो। उहाँले चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको कारोबार गर्ने लक्ष्य राखेको पनि जानकारी दिनुभएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन्। स्टार्कफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले एआई को प्रयोगमा 16 वटा नयाँ ब्याक्टेरियोफेज भाइरस तयार गरेको बीबीसीले जनाएको छ। यो भाइरसले केवल इकोलाई जस्तो ब्याक्टेरियालाई मात्र संक्रमित गर्छ र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दावी छ। अनुसन्धानका टोलीका अनुसार एआईलाई भाइरस ब्याक्टेरिया वनस्पति र मानवको आनुवंशिक जानकारीमा प्रशिक्षण दिएको छ। प्रयोगशालामा तयार गरी परीक्षण गर्दा 16 वटा भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गर्न सकेका छन्। यो उपलब्धिले भविष्यमा एन्टीबायोटिकको काम नगर्ने ब्याक्टेरिया विरूद्ध नयाँ उपचार गर्ने ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी फेज थेरापीको विकासमा यो प्रविधि उपयोगी हुन सक्ने विश्वास गरिएको छ। यद्यपि यस उपलब्धिसँगै सुरक्षा र चुनौती जोखिमबारे चिन्ता पनि व्यक्त गरिएको छ। व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र दिनुपर्ने व्यवस्था स्मरण गराएको छ। विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी तथा संस्थाहरूलाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरिएको छ। सूचना मार्फत महानगरपालिका र उपमहानगरपालिकाका क्षेत्रमा एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी वा संस्थाहरूले अनिवार्य रूपमा इजाजत प्राप्त लिनुपर्ने भएको हो। सूचनाका इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। इजाजत पत्र प्राप्त गरेर कारोबारको प्रकृति अनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एकपटकमा 5 करोड़ रूपियाँसम्मको कारोबार गर्न फार्म कम्पनी वा संस्थाले 5 लाख रूपियाँ दस्तुर बुझाउनुपर्नेछ। यस्तै 5 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्नेले 10 लाख रूपियाँ दस्तुर दिनुपर्ने व्यवस्था गरिएको छ। सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा स्वास्थ्य र आवास सुनिश्चित गर्ने आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुम्बासीहरूलाई बस्तीबाट विस्थापित भएका बालबालिकाहरूको शिक्षा स्वास्थ्य आवास तथा अन्य आधारभूत अधिकारहरू सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो। बालबालिकाको क्षेत्रमा क्रियाशील सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारका क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती पुलिस कार्यालयका तर्फबाट बरूर बसाल सहितले दायर गरेको उत्पीडन सम्बन्धी रिटमाथि प्रारम्भिक सुनाई गर्दै अदालतले व्यवस्था विस्थापितका कारण बालबालिकाहरूको शिक्षामा गम्भीर असर परेको देखिएकाले उल्लेख गरेको छ। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना पठन पाठनको निरन्तरता तथा आधारभूत सेवा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन सक्ने भर्ना नभएका बालबालिकाको शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। अक्षरपुर अनुसन्धान आयोगले रूकुम पश्चिमको 8 विशेषकोट नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुई सहकारी संस्थालाई कार्यविधि विपरीत करोड़ रूपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरिएको आयोगको भनाइ छ। आयोगका अनुसार 8 विशेषकोट नगरपालिका नौका जनक बाटालाले द्रुत सहकारीका नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपियाँ अनुदान प्राप्त गरे पनि 2 वर्षसम्म डेरी सञ्चालन नगरेको पाइएको छ। सहकारीका नाममा प्राप्त सरकारी गाडी व्यक्तिगत परिचयमा प्रयोग गरिएको भन्ने उजुरीपछि आयोगले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2076-77 पशु अस्पताल तथा पशु सेवा कार्यालय
रुकुम पश्चिम सञ्चालित दुग्ध व्यवसाय प्रबन्धन कार्यक्रममा गम्भीर अभि अनियमितता भएको आयोगको निष्कर्ष छ। भूमि प्रस्ताव कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको दुग्ध व्यवसाय प्रबन्धन कार्यक्रमका कार्यान्वयन कार्यविधि 2076 विपरीत प्रस्तावको वस्तुनिष्ठ मूल्याङ्कन नगरी वर्धनीय पूर्वक अनुदान वितरण गरेको आयोगले जनाएको छ। आठ विषयको दुग्ध सहकारी संस्थासँग सम्झौता गरी किसान केन्द्र निर्माणका लागि 91,17,873 रूपियाँ अनुदान उपलब्ध गराइएको थियो। कृषि विकास कार्यालय तनहुँले आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। कार्यालय प्रमुख पशुराम अधिकारीका अनुसार चालू आर्थिक वर्षका लागि प्रदेश सरकारतर्फ 6,59,00,000 रूपियाँ र संघीय सरकार मार्फत 30,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। उहाँका अनुसार यस वर्ष विद्यालय कृषि शिक्षा कार्यक्रम प्रयोगशाला सेवा विस्तार स्थानीय तहमा कृषि शिविर सञ्चालन कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण शत्रु जीव व्यवस्थापन आईपीएम कृषि पाठशाला तथा उत्कृष्ट कृषक पुरस्कार लगायतका कार्यक्रमहरू सञ्चालन गर्नेछ। प्रमुख अधिकारीले उत्पादन वृद्धि आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषकको क्षमतालाई अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो। विश्व आदिवासी कोष नौमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी विवाह जनजाति महिला संघ अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। भेटघाटमा भएको कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका सचिव विमल जीसी भुजेलले आदिवासी जनजातिको भाषा कला र संस्कृति संरक्षणमा महिला दिदी बहिनीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। परिषदका अध्यक्ष कुल कुमार कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेवादेय डपुका केन्द्रीय सदस्य बसन्ता श्रेष्ठले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव बिर्सना श्रेष्ठ र स्वागतको सहको सदस्य निरू भुजेलले गर्नुभएको थियो। सुन्तला हुने मौसममा बहिलापुरदेखि सिद्धार्थ राजमार्ग अहिले स्वादिलो फल कटहरले सजिएको छ। साङ्जाको पुतली बजार नगरपालिका चानौ डाँडा क्षेत्रको सड़क छेउमा सजाइएका ठूलठूला कटहरले यात्रुको ध्यान तानिरहेको छ। गाउँमा पाकेर खेर जाने कटहर अहिले स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। सिद्धार्थ मार्ग हुँदै यात्रा गर्ने बस माइक्रो बस तथा निजी सवारी साधनका यात्रु नौ डाँडामा सवारी रोकेर कटहर खरिद गर्ने मात्र होइनन्, आफन्तका लागि कोसेलीका रूपमा समेत लैजाने गरेका छन्। वर्षायाममा बजारमा ताजा कटहर उपलब्ध हुने भएकाले यहाँ दैनिक व्यापार बढ़दो क्रममा रहेको व्यवसाय बताउँछ। नौडाँडामा करिब एक दशकदेखि मौसमी फलफूल बिक्री गर्दै आएको व्यवसाय भीमबहादुर पौडेलका अनुसार कटहरले अहिले राम्रो आमदानी दिन थालेको छ। खाना पकाउने ग्यासको अभावको मौका छोपेर बजार मूल्यभन्दा बढ़ीमा बिक्री गर्ने व्यवसाय विरूद्ध जिल्ला प्रशासन कार्यालय बागलुङले कालो बजारी कस्तुर अन्तर्गत कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। प्रशासनले तोकेको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको आरोप गृह लक्ष्मी ग्यासका एक विक्रेता विरूद्ध कालो बजारी कस्तुरमा मुद्दा चलाउने तयारी गरेको हो। प्रहरीले बागलुङ नगरपालिका एक रामखेरेखामा बजार मूल्यभन्दा बढ़ी ग्यास बिक्री भइरहेको अवस्थामा न्यू कपूर किचन कर्नरको ग्यास बोकेको सवारी सदन सहित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ। बजारमा ग्यास सिलिण्डरको कृत्रिम अभाव देखाई चर्को मूल्यमा बिक्री भइरहेको सूचना प्राप्त भएपछि प्रशासन प्रहरीको सहयोगमा ग्यास डिपोमा अनुगमन छापा तथा कालोबजारी गर्नेहरूमाथि निगरानी तीव्र पारेको छ। यता ग्यास विक्रेताले भने कालोबजारी नगरेको दावी गर्दै केही नियमित उपभोक्ताहरूलाई होम डेलिभरी सेवा दिएको र त्यस बापत ढुवानी शुल्क मात्र लिएको बताएका छन्। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद आचार्यले कृत्रिम अभाव सृजना उपभोक्तालाई शास्त्र दिने तथा चर्को मूल्य सुन्ने जो कोहीलाई कानून बमोजिम कार्यवाही गरिने बताउनुभयो।

0: उपल्लो मोस्ताङलीलोके गर्दा आमदोरकुण्ड गाउँपालिका दुई स्थित घमी खोलामा निर्माण शुरू भएको 7.5 वर्ष पछि पक्की मोटरेबल पुल सञ्चालनमा आएको छ। गण्डकी प्रदेशको लाइफ लाइन मानिएको उत्तर दक्षिण जोड्ने काली गण्डकी कोरिडोर अन्तर्गत बेनी जोमसङ कोरोला सड़क आयोजना अन्तर्गत निर्माण गरिएको पुल सञ्चालनमा आएपछि कोरोला यात्रामा सहज भएको छ। मिङडुङ ठोकर एण्ड इमोर्टल जेबीले आर्थिक वर्ष 2075-76 पुष 16 गते 6,80,00,000 रूपियाँ लागतमा पुल निर्माणको सम्झौता गरेको थियो। सम्झौता अनुसार 40 मिटर लम्बाई र फुटपाथ तथा नाली सहित 11 मिटर चौडाइको पुल विक्रमसम्म 2078 पुष 9 गते भित्र निर्माण सम्पन्न हुनुपर्ने थियो। बुधबार लोके गर्दामदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छोपलिङ विष्टले पुल उद्घाटन गरेपछि उपल्लो मोस्ताङका लोके गर्दामदरकुण्ड लोमाङथाङ गाउँपालिकाका स्थानीय पर्यटक तथा लिजी नेचुङ नाका कोरोला आउँदै आउने ठूला सवारी साधनलाई सहज भएको छ। खेल समाचार। ब्राजिलका विंगर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल मड्रिडसँग नयाँ 6 वर्षे सम्झौता गरेका छन्। नयाँ सम्झौता अनुसार अब उनी सन् 2032-2033 सान्टियागो बेर्नाबेउमै रहनेछन्। 26 वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि समाप्त हुन अब 1 वर्ष मात्र बाँकी रहेको छ। पछिल्लो केही हप्ता यता उनीप्रति इंग्लिस क्लब आर्सेनलले पनि चासो देखाएको चर्चा चलेको थियो, तर रियल मड्रिडले हिजो मात्रै नयाँ सम्झौताको औपचारिक घोषणा गर्दै दुवै पक्ष बीच सहमति भएको जनाएको छ। साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेकको समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरी म पनि अब नाचिकेर भरवटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सभी भन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98560338, 98461656।
6: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
7: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
7: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
6: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333585, मोबाइल 9856308385।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम, अब यूपीवीसीको साथमा।
10: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 9560-22938 र 9800-28-22938।
12: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
13: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
12: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि पढ्न फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
13: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
12: फोन नम्बर 0614510000,
13: 0614510002, मोबाइल नम्बर 9856084466।
12: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
14: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840994530।
6: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
16: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
6: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
16: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
16: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
6: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
17: प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
9: 32 विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
17: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
9: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
17: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
9: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
18: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
19: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
20: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
19: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
20: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
19: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ,
20: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक

0: संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
1: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
0: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
0: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ।
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
0: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 56 63 175। कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
3: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
4: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू:
4: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
5: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी गीति नाटक
4: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
3: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
4: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार जोने तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अण्डालिका साख्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
0: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न नहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 98560443।
2: शुक्ला गण्डकी एफएम।

0: 97.6. A complete call for Hello, Shukla Gandaki. Hello, hello.
1: Come on, everybody. Hello, Shukla Gandaki.
0: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कल फर
2: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज
3: हेलो हाई नमस्ते गुड मर्निङ प्रोग्राम हेलो शुक्ला गण्डकीमा तपाईँ सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुता रिमा उपस्थित भइसकेको छु लगभग लगभग 12 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ हामी हप्ताको सातै दिन आइतबारदेखि साङबारसम्म तपाईँको माझमा रहन्छौ आज पनि हामी शुक्रबारको बसाइमा छौँ शुक्रबारको बसाइमा तपाईँहरूको विभिन्न प्रतिभालाई कार्यक्रममा स्थान दिनेछु फोन गर्न सक्नेछ 98422 9 11 0 66 66 11 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुन्छ तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.शुक्ला गण्डकी.fm.com लगइन गर्नका साथै हाम्रो पात्र नेपाली पात्र एप स्मार्टफोन अनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ के गर्दै हुनुहुन्छ खाना खानुभयो कि नै होइन तपाईँ पनि एकदमै सञ्चारमा हुनुहुन्छ होला बाहिरसम्म बाहिर काम लागिराखेको छ हाम्रोतिर चाहिँ तपाईँकोतिर के कस्तो हुँदैछ के गर्दै हुनुहुन्छ पके पनि अब कोदो रोप्ने खेताला हिँड्दै हुनुहुन्छ होला मेला हिँड्दै हुनुहुन्छ होला एकदम राम्रोसँग गर्नुहोला भन्न चाहन्छु र तपाईँहरू फोन गर्न सक्नुहुन्छ आज तपाईँहरूको फोनलाई कार्यक्रममा लिनेछु यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ हेलो नमस्कार हजुर नमस्ते नमस्कार हजुर सञ्चारमै हुनुहुन्छ हजुर एकदम सञ्चारमै छु के छ हजुरको नयाँ नौलो हालखबर
4: नयाँ नौलो खासै त केही पनि छैन हजुर त्यही हो अब सधैँ कोडाली खन्ने
3: ल खन्नु नै पर्यो नि अब वर्षभरि खाने खेती नलाएर त फेरि के खाने भोलि पर्सि
4: हिजो पनि अन्त फेरि केला आउँछ भनेको त्यतिकै भयो
3: हजुर
4: त्यही भयो
3: अनि कोदो रोपेर सक्यो कि रोप्दै हुनुहुन्छ
4: ढिलो ढिलो रोप्दैछु अब
3: ढिलो ढिलो रोप्दै खेताला हिँड्नु भएको छैन मेला
4: मेला त हिँड्ने छुट्यो मेला हिँड्ने त अब पछाडि गाउँ त छोड्यो अब त
3: ए भने आफै आफै रोप्नुहुन्छ घर
4: पहिला पहिलाको मान्छेहरू चाहिँ त्यस्तै मेला हिँड्थ्यो क्या
3: हजुर
4: अहिले त छैन मेला पात पनि हरायो ट्रेक्टरले खन जोड्ने खेताला लगायो पैसावालाहरूले झिमझिम पार्छ कोही बाहिर छ मान्छे रह कोही चाहिँ अस्ट्रेलिया छ कोही क्यानाडा छ कोही अमेरिका छ कोही जर्मन स्पेन छ कहाँ कहाँ छ अनि उनीहरूलाई के को दुःख हो पैसाले गरिहाल्छ
3: ल ठिक छ पैसाले गरिहाल्ने भयो जमाना सजिलो आएछ मान्छे
4: जमाना त सजिलो आयो अहिले त पैसै पैसा भयो के अरे मान्छेलाई
3: हजुर
4: अब आफ्नो दुःख पाउने मान्छे अब खुद्रो खुद्रो मुसा जस्तो लाग्न पर्यो
3: ल आज हामीलाई केही सुनाउनुहुन्छ पनि
4: आज मैले चाहिँ हजुरलाई सुनाएको छैन क्या एउटा चाहिँ फुलको ठुङ्गा भनेको गीत चाहिँ सुनाएको छैन जस्तो लाग्यो मैले हजुरलाई सुनायो हजुरलाई पनि सुनाउनु पर्यो जस्तो लाग्यो
3: ल हुन्छ सुरु गर्छु म त
4: सुनाइसके वा माफ पाम है
3: सुनाउनु भएन सुनाउनु भएन
4: नघेन भन्यो न सँगै हाँसियो न सँगै हाँसियो फनै फनमा किराती बसियो तिउला फुलको ढुङ्गा तिउला फुलको ढुङ्गा अल्लाहले पैसाको नदेऊ न ढुङ्गा लगे भयो न सँगै हाँसी फोनमा किराती बसियो एउटा फुलको ढुङ्गा त्यो अल्लाह रे पैसाको लागि

0: ल एकदम मिठो गाइदिनु भयो, एकदम धेरै धेरै धन्यवाद छ। साथीहरू सम्झिन सक्नुहुनेछ
1: हजुरले मिठो भन्नुभयो होइन, यस्तो आफूले मन परेको त त्यो पसिना गर्नहरू पनि राम्रो लाग्छ अरे भने जस्तो भएपछि मैले के होला यस्तो।
0: अब अलि काम गर्नु भयो के अरे, कोदाली खन्नु भयो त्यही भएर सास पुरा नसक्नु भएको होला नि त
1: हजुर, कोदाली खन्न थाकिने रहेछ हजुरले मनमा बुझेर होला, नरस मरा जस्तो भए पनि तपाईँले अब राम्रो मानिदिनु भयो, धन्यवाद हजुरलाई।
0: हुन्छ
1: अब सर्वप्रथम त हजुर र सिकाजीलाई
0: धन्यवाद,
1: अनि घरतिर मम्मी दाइजीलाई पनि
0: हजुर,
1: अनि यता हाम्रो सुमिनाजी अनि सुमिनाजी अनि सपनाजी सवित्रजी सिर्जना नेम कता हराउनु भयो, सिर्जना नेमलाई पनि धेरै धेरै सम्झाउँछु है भन्न चाहे
0: हजुर।
1: यतै हाम्रो राजा उपदेशर अनि यता हाम्रो आइन सर लगायत शुक्लगन्दगी हल युनिट अनि मेरो प्यारो मित्र यता भानुबाट आउनुहुन्छ टेकु छेत्रीजीलाई गिदाउने दिन आउनु है मित्र भन्न चाहे, रञ्जन सिंह गुरुङलाई पनि उहाँ पनि सुनिरहेको छ भने शशी राजा आउनु है आज त गिदाउने दिन हो भन्न चाहे, अनि यता हाम्रो नरेन्द्र देवजीलाई नमस्कार सहित उतै हाम्रो राधा राईजी हुनुहुन्छ नि चोस्वरको धनी एकदम मिठो गीत गाएर आउनुहुन्छ हाम्रो राधाजीले पनि, अनि त्यतै कुबेर राई गीता राई हाम्रो दिदी भेटाजु, अनि यता हाम्रो मोहम्मद मिया शान्ति साहेरा दृष्टि मधु बहिनीहरू पट्टिमा बहिनी अनि चेतना बहिनी दलमाया बहिनी लक्ष्मी बहिनी रोसिका बहिनी खगीमाया बहिनी धेरै धेरै सम्झना छ दाई चाहिँ अस्त भन्न चाहे छैन भन्न चाहे, अनि यतै हाम्रो अमृत कुमार धरजीलाई हजुर के गर्ने अब किसानीको समस्या यस्तै छ, अब हजुरले जति नम्बर दिए पनि सम्झे पनि मलाई फुर्सदले साथ दिएन समयले साथ दिएन भन्न चाहे उहाँलाई, अनि त्यतै हुनुहुन्छ हाम्रो ऋषिजी हुनुहुन्छ हाम्रो दोपजी हुनुहुन्छ चन्द्रजी सन्तोषजी आशिष भाइ लगायत सम्पूर्ण मित्रहरूलाई म पछि आउने सम्पूर्ण मित्रहरूलाई छुट्नेहरूलाई चाहिँ मुटुभरि माया धेरै धेरै सम्झन चाहे भन्न चाहे, अनि यता हाम्रो माथि पाइमीमा हाम्रो छविलाल थापाज्यू एकदम रुचि राख्नुहुन्छ कार्तिक गिराउनु जान्दैन भन्छ फोन गर्नु भनेर नम्बर पनि दिएको
0: हो,
1: फोन सर पनि फोन गरे हुन्थ्यो, अनि हाम्रो काजी थापाजी अनि मिन सरलाई मिन थापा सर अनि सन्दीप सबै छ धेरै छ त्यता सम्झिने होला, अनि हाम्रो गाउँवासीहरू जति पनि शुक्ल गण्डकी सुनिराख्नु यता चैनपुर गणेशपुर भानुवाती सकिया परो यता जोपानी आसपारी अनि यता हाम्रो खानीमा चाहिँ भन्नै परेन हाम्रो बुवाहरूले सम्झिराख्छ बाबु किन कत्याल फलिक आउनुहुन्न भन्नुहुन्छ, अरू बुवाहरूको मायाले चाहिँ चोर नभए पनि यस्तो टाइम पास चाहिँ गरिराखेको छु भन्दै, अनि सम्पूर्ण मित्रहरूलाई जति पनि बाबा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई भनेर दिँदा चाहे हस्त बाई बाई नमस्कार शुभ दिन।
0: हस् नमस्कार शुभ दिन हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाखाजीदेखि, एकदम मिठो भाका गीतहरू गुनगुनाएर गइसक्नु भएको छ, आज तपाईँको रहेको छ आज कथा कविता मुक्तल गजल गीत जे पनि गर्न सक्छ तपाईँको जुनसुकै प्रतिभालाई भने कार्यक्रममा स्थान दिनेछ, त्यति बेला तपाईँको कोही साथी हुनुहुन्छ भनेर स्वागत गर्छु। हेलो नमस्कार हजुर,
2: I'm gonna need a little

0: हजुर दर्शन नमस्ते नमस्कार सन्चै हुनुहुन्छ हजुर पनि मैले एकदमै सन्चै छु के गर्दै हुनुहुन्छ खाना खानुभयो मेरो नि भइसक्यो हजुर एकदमै ठिकठाक छ खासै नयाँ नौलो केही पनि छैन हाम्रोतिर सधैँको पुरानै हो बरु हजुरकोतिर सुनाउनुहोस् के हुँदैछ आज भोलि रोसिका लम्साजी वनटेन खोलादेखि हुनुहुन्थ्यो एकदम मिठो सुमधुर गीत गुनगुनाएर गइसक्नु भएको छ पालो भने तपाईँहरूको आउन सक्नु भने सम्बन्धी नम्बर खुल्ला रहेका छन् 9942 72 911 9960 36 36 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ यति बेला क्रममा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर दर्शन नमस्ते नमस्कार हजुर सन्चै आरामै हुनुहुन्छ हजुर एकदमै सन्चै आरामै छौँ हामी पनि अनि खाना खानुभयो दिदी
1: खाना खानु बाँकी नै छ है मेरो
0: ल पाकी त सक्यो होला है ल ठिक छ गर्मी सक्यो अरे अलिक चिसो बनाएर खानु होला हजुर मेरो चाहिँ भइसक्यो है
1: हजुर अब कार्यक्रम तेज भन्ने होला जोडिने होला भने
0: हजुर अब कार्यक्रमतिरै जोडिम
1: हजुर
0: हजुर सुरु गरौँ अनि त्यसपछि कुराकानी गरौँला
1: हजुर
0: हुन्छ सुरु गर्नुहोस् दिदी

Thank you.

Don't need to worry.

0: हस् एकदम मिठो गीत गाइदिनु भयो, धेरै धेरै धन्यवाद छ। अनि कोदो रोगा त हिँड्नु भएको छैन होला क्या दिदी? हजुर
1: हजुर, म त अब हिँड्दिनँ,
0: त्यही त नि पसल पनि हेर्नु पर्यो नि फेरि हजुर है। ल ठिक छ, एकदम राम्रोसँग गर्नु होला भन्न चाहन्छु। साथीहरू सम्झिनु सक्नुहुन्छ दिदी?
1: हजुर,
0: हुन्छ, धन्यवाद।
1: हाम्रो कार्यक्रम सुनेर बस्ने सबैको लागि, र विशेष गरेर हाम्रो नरेन जेमाललाई, भुङ शर्मालाई, अमृत लदम दाई, अनि राधा राई दिदी, अनि केटाङ मगन दिदी, टेगो छिपेक दाई, अनि ऋषिराम दाई, चन्द्र भाइ, रुचिकल लामथल, अनि हाम्रो यता हुनुहुन्छ के भन्छ अरे टोपेसी दाई, तारा दाई, यता हुनुहुन्छ हाम्रो साथीहरू आउनुहुन्छ कि नाम पनि आउँदैन, सबै सबैको लागि जति पनि मलाई माया गर्नुलाई चिन्नुहुन्छ, एक पुस्तक नाम छुटे साथी पूर्ण सम्झिँदै दिँदा हुन्छ। नमस्ते, बाई बाई, शुभ दिन।
0: हस् नमस्कार, शुभ दिन। आउनुहुन्छ, हामीलाई फोन गर्नुभएको छ हाम्रो खगीमा दिदीले पिरुङदेखि, एकदमै मिठो सुमधुर गीत गुनगुनाएर गइसक्नु भएको छ। पालो भने तपाईँहरूको हो, आउन सक्नुहुनेछ कार्यक्रममा, सहभागिता जनाउन सक्नुहुनेछ। आज विशेष हामी तपाईँहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौं, जुनसुकै प्रतिभा राख्न सक्नुहुन्छ, कथा, कविता, गजल, मुक्तक, होइन, यिनै प्रतिभाहरू चाहिँ तपाईँले प्रस्तुत गर्न सक्नुहुन्छ, गीत पनि गाउन सक्नुहुनेछ आजको बसाईमा। तपाईँहरू पनि फोन गर्दै गर्नु होला यति बेलाको क्रममा भन्ने एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि म छोटो व्यवसायिक विश्राम, विश्रामपछि 11 बजेको टाइम चेक पछि फेरि पुनः उपस्थित हुनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला भन्दै यति बेलाको क्रममा भन्ने यो सुमधुर रिमय भनिरहेको छ, रिमय मुईबाट यो सुमधुर गीत सँगसँगै छोटो व्यवसायिक विश्राम, विश्रामपछि 11 बजेको टाइम चेक पछि म आउनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क टाली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रश्न होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मम्मीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0635414484, मोबाइल 9560633384 र 9560607988।
9: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665705974, मोबाइल नम्बर 9840761268।
16: 9850602068।
18: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
19: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
18: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
20: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
19: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
20: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
19: पोखरा जाने बाटोतिर।
21: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
19: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
22: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
23: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
22: धार्मिक महोत्सवका आकर्षणहरू
23: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
24: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
22: कथा सहितको झाँकी गीति नाटक
23: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
22: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
23: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
22: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
25: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
22: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
25: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी रु 10,100,
22: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155,
25: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050,
22: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000,
25: ऋषिराम पौडेल सेराबेसी रु 10,000,
22: रसमाया गुरुङ दिलेगौडा रु 55,555,
25: दलबहादुर छेत्री मिनाम खानी रु 11,115,
22: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111,
25: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000,
22: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005,
25: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125,
22: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 1,01,111,
25: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111,
22: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055,
25: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर, छोटो मिठो गीत गीत सँगै छोटो व्यावसायिक विश्राम विश्राम पछि एघार बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौँ शुक्रबारको बसाइमा। शुक्रबारको बसाइमा हामी तपाईँहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौँ। तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम रहेको छ। हेलो शुक्ला गण्डकी, आज भने शुक्रबारको बसाइमा छौँ र हप्ताभरि फोन गर हुने साथीहरूमध्ये एकजना साथीलाई बुझाएको रिचार्जको व्यवस्था गरिदिनु भएको हो कोपेन महोत्सवले यही हेल्पमा रहेको छ। विनोद कोपेलजी हुनुहुन्छ सञ्चालक, तपाईँ त्यहाँ गएर चाहिँ मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् बनाउनु परेका छन् र खोजी गर्नु परेको छ भने त्यहाँ जान सक्नुहुन्छ पोखरेल मोबाइल पसलमा। र इलेक्ट्रोनिक सम्बन्धी सम्पूर्ण समस्या छन् र नयाँ नयाँ इलेक्ट्रोनिकका आधुनिक आधुनिक सामानहरू पनि खरिद गर्नु परेको छ, तपाईँ पोखरेल मोबाइल पसलमा गएर एकचोटि भिजिट गरेर होइन हेरेर पनि बुझ्न सक्नुहुनेछ र मन पर्यो भने खरिद पनि गर्न सक्नुहुनेछ। र तपाईँले इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइरहनु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो 97.6 MHz रेडियो ध्वनि तरङ्गबाट पनि तपाईँले सुनेर साथ दिइरहनु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। जस्तो भयो भने फोन गर्दै गर्नुहोला 98422 79611 98236611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने गीतहरू अथवा कुनै पनि कथा कविता गजलहरू छन् भने तपाईँ चाहिँ आज यस वर्षमा चाहिँ राख्न सक्नुहुनेछ भने यति बेला कुरामा पनि म तपाईँहरूको माझमा फेरि उनीहरूको मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु भन्दै यति बेलाको क्रममा भने सुन कान्छा भनिरहेको छ। हे मिठो गीत सुनाऊ, यो गीतसँगै म फेरि आउनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

हजुर मिठी गीतमा तपाईँको माझमा राखिसके सुन कान्छा त्रिसना कृष्णा गुरुङको रहेको थियो तपाईँको माझ मैले साथ दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ तपाईँले फोन गर्नुहोला 9842 9912 9962 36 11 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ र आज हामी तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिनेछौँ। तपाईँहरू आउन सक्नुहुनेछ, आफूभित्र रहेको प्रतिभाहरूलाई प्रस्फुटन गर्न सक्नुहुनेछ, कथा कविता गजल मुक्तक जुनसुकै प्रतिभाहरू चाहिँ आजको बच्चामा प्रस्तुत गर्न सक्नुहुनेछ र तपाईँले फोन गर्ने साथीहरू मध्येबाट एकजनालाई चाहिँ रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ कोफिल मोबाइल पसलले। तपाईँ भने आउँदै गर्नुहोस् यति बेलाको क्रममा भने अर्को मिठो गीतलाई स्थान दिन्छु, यही माया भनिरहेको छ, अन्त त्यसपछि तपाईँको माझ पाउँछु तपाईँले।

0: माया, ममता र स्नेहले रोगसँग लड्न सघाउँछ, ज्यानमा परेको प्रभावलाई राहत दिलाउँछ। रोग जसलाई पनि
1: हजुर मिठो गीत मैले तपाईँको माझमा राखिसके, ए है माया भनिरहेको थियो, कति पनि मन पर्यो होला भन्ने विश्वास भनेर आएको छ। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु, तपाईँहरूको फनाको छैन जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिनँ म भनिरहेको छ। यति बेलाको मलाई सिकानुहोस् यो मिठो गीत के हुन्थ्यो
0: नि, नसोध भमरालाई फुल नभए के हुन्थ्यो,
2: माया

0: हजुर नाइन भन्नु ल मिठो गीतमा तपाईँहरूको माझमा राखिसकेको छु, पक्कै पनि भन्नु पर्यो होला भन्ने विश्वास रहेको छ। र फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु। तपाईँहरूको फोन आएको छैन, फोन गर्न सक्नुहुनेछ है साथीहरू 9842972911 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज तपाईँहरूको विभिन्न प्रतिभाहरूलाई चाहिँ कार्यक्रममा स्थान दिन सक्नुहुन्छ। आज तपाईँहरूभित्र रहेको प्रतिभालाई चाहिँ मैले कार्यक्रममा स्थान दिनेछु। फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन् 9842972911 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ र फोन पनि गर्दै गर्नुहोला भन्दै यति बेलाको क्रममा भने बाजा घन्काउँदै भने मिठो गीतलाई स्थान दिन्छु। अनि त्यसपछि म चाहिँ छोटो व्यावसायिक विश्राममा जान्छु। विश्राम पछि फेरि तपाईँहरूको माझमा उपस्थित हुनेछु। तपाईँहरू पनि सुन्दै गर्नुहोला।
1: होइन भाइ हो, झाइ पार्ने कहिले हो, यसको चाँचो पाँचो मिलाउन बिहेको
2: दाई आफै त महादेव कसले देला पर बिहे गर्न विनाशी नगर है सर।
3: आफू त सानो भाइ दुधको दाँत झरेर छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
1: नगर्ने त बिहे
4: नगर्ने नगर।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुत्ने खाका चुरी स्ट्यान्ड बनाउने
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हातले त कोहीको टुप्पी तान्छ।

0: नगर्ने चाहिँ नगर्ने
1: ए पख न पख छुइको हो तिहारा नगर्ने त के
2: नगर्ने
0: नगर्ने नगर्ने नगर्ने
2: बोल आफै गर्ने हो
3: शुक्ला गण्डकी एफएम 97.6
4: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
5: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
5: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9981552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै

0: कपड़ा आईफोन सैमसुंग रेडमी लगायत संपूर्ण मोबाइल को मरमत ग्यारेन्टी का साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आईफोन सैमसुंग एमआई भिभो होनोर ओप्पो वन प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगंगा हेल्प पोस्ट,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
3: चिसापानी
0: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
0: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मगेम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मगेम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763।
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635700052, मोबाइल 9856288587।
8: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
8: पुराना गरगहना सँग नयाँ साथ फेर,
10: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
11: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
12: ओल्ड फुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सैमसुंग तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856602676।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ

0: एन्ड एसोसरिज शुक्ला गण्डकी चार धुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 98463311
1: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आगामी शुक्रबारको बसाइमा रहेका छ। शुक्रबारको बसाइमा तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिइराखेको छ। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँहरू सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम रहेको छ हेलो शुक्ला गण्डकी। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप मार्फत पनि स्वदेश र विदेशमा रहने छात्रका सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। र साथसाथै तपाईँ हाम्रो 97.6 MHz ध्वनि तरङ्गबाट पनि तपाईँहरू सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। र हप्ताभरि फोन गर्नुहुने साथीहरूमध्येहरू एकजनालाई चाहिँ सहयोग रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल मोबाइल पसलले हेलको चोकमा रहेको छ। तपाईँहरू मलाई सम्पूर्ण जानकारीहरू मोबाइल खरिद गर्नु परेको छ, बनाउनु परेका छन्, सम्पूर्ण समस्याहरू छन् मोबाइल सम्बन्धी भने त्यहाँ गएर तपाईँहरूले एकचोटि बुझ्न सक्नुहुनेछ। विनोद पोखरेल दाई हुनुहुन्छ, पोखरेल मोबाइल पसलको सञ्चालक। तपाईँहरू त्यहाँ गएर एकचोटि भिजिट गर्नुहोला, हेर्नुहोला। दुवै गुण आउँदाखेरि हेर्को चोकमा रहेको छ। तपाईँहरू ठ्याक्कै डिपार्टमेन्टबाट भित्र छिर्नुभयो भने ठ्याक्कै चोक आउँछ र हेल्पो चोकको दायाँपट्टि पोखरेल मोबाइल पसल रहेको छ र त्यहाँ गएर तपाईँहरूले चाहिँ बुझ्न सक्नुहुनेछ। एकचोटि आउनुहोला भनी भन्न चाहन्छु। र तपाईँ फोन गर्न सक्नुहुन्छ 97422 79 11 99 066 3611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्दै त्यो बेलाको क्रममा वसन्त मुहीबाट रहेको छ साझा पर्यो झमक्क भनिरहेको छ। यसो मधुर गीत सुन्नुहोस् अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा उपस्थित हुनेछु। तपाईँहरू भने फोन कल कोसिस गर्दै गर्नुहोला।
1: लैजाऊ भन्दा लाने होइन।

0: बसन्त संसार त
1: हजुर मिठो गीत मन तपाईँको माझमा राखिसके बसन्त मुभीबाट रहेको थियो पक्कै पनि मन परे होला भन्ने विश्वास रहेको छ। यति बेला क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु गैरी खेतको भन्ने रहेको छ। यो मिठो गीत सुनौ अनि त्यसपछि म तपाईँहरूको माझमा आउनेछु तपाईँ भने सुन्दै गर्नुहोला।

0: हजुर, मिठो गीतमा तपाईँहरूको माझमा गैरी खेतको सिरै हान्यो भनेर त्यो प्रेम पिण्ड मुभीबाट रहेको थियो। मैले तपाईँहरूको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास पनि रहेको छ। आज भने म तपाईँहरूको माझमा तपाईँहरूको विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै रहे नै सुमधुर गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट पनि बिहा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु र हप्ताभरि फोन गरेर साथ दिनुहुने र उहाँहरूमध्ये एकजनाहरू सयको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल महल पसललाई पनि एकदमै मनदेखि आभार प्रकट गर्दछु। आजको विजेताको रूपमा भने मैले हाम्रो रोशिकाजीलाई चाहिँ विजय भएको घोषित गर्न चाहन्छु, किनभने मैले भनिराखेको छु कार्यक्रममा हरेक दिन भन्ने गर्छु, हप्ताभरि भनिसकेपछि आइतबारदेखि शुक्रबारसम्म तपाईँले रेगुलर रूपमा फोन गर्नुपर्ने हुन्छ र उहाँहरूमध्येबाट चाहिँ मैले एकजनालाई चाहिँ छान्ने गर्छु। तपाईँहरू आउनुहोला होइन, पुरस्कारको लागि भए पनि सहयोग रिचार्जको लागि भने पनि आउन सक्नुहुनेछ है साथीहरू, कार्यक्रममा सहभागिता जनाउनुहोला र तपाईँहरूले पनि रु सहयोग रिचार्ज जितेर चाहिँ जान सक्नुहुनेछ। आजको बसाइमा भने हामीले रोशिकाजीलाई कार्यक्रमको विजेता बनाइसकेका छौँ, उहाँलाई धेरै धेरै बधाई छ। यदि रेडियो सुन्दै हुनुहुन्छ भने अहिले केही समयपछि होइन हाम्रो कार्यक्रम सकेपछि फोन गर्न सक्नुहुन्छ, कुन चाहिँ नम्बरमा रिचार्ज गर्ने हो भनेर तपाईँ चाहिँ नम्बर टिपाउनु पर्ने हुन्छ, हाम्रो अनियरकै नम्बरमा फोन गर्नुभयो भने हुन्छ, कार्यक्रम सकेपछि म चाहिँ कार्यक्रम सकेपछि तपाईँको फोनलाई चाहिँ उठाउनेछु र उहाँलाई फेरि पनि एकमुष्ट रूपमा एकदम धेरै धेरै धन्यवाद दिँदै र आज हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि, त्यसै रोशिका लम्सालजी हुनुहुन्थ्यो वान्टेङखोलादेखि र अन्तिममा हुनुहुन्थ्यो हामीलाई खगीमाया दिदी पिरुङदेखि। उहाँहरू सबैजनालाई एकदम धेरै धेरै धन्यवाद र यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने म तपाईँहरूको माझमा एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु र तपाईँहरू पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10.6 MHz। नमस्ते, बाई।
1: एक मात्र सपना थी।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसन नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा,
5: ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर शोरूम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर शोरूम, दुलगाडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765570900, मोबाइल नम्बर 9847761268,
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: टिचर,
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
13: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाडदुनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादव 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
14: ए ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम त्यस्तका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
18: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100 412160 र 9847078022।
19: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
20: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
19: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
16: मोबाइल 9560055770।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
5: सबैभन्दा पहिले मुख्य खबर। 250 रुपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार, करदाता प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत। काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरु योजना तयार, झण्डै 14.5 किलोमिटर लामो मेट्रो रेल निर्माण गर्ने लक्ष्य। 25 वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड, 37 प्रकारका औषधि उत्पादनको तयारी। ट्रम्पद्वारा पोली सिलिकन आयातमा 15% भन्सार कर लगाउने आदेशमा हस्ताक्षर, न्यूनतम आयात मूल्य प्रति किलो 21 अमेरिकी डलर निर्धारण। र इन्फान्टिनो प्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिष्कार गर्ने यूएफएको चेतावनी। नेपाल खबरमा अब पूरा खबर। आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मका लागि 16 उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान खरिद गर्ने 1 उपभोक्ताले जितेका छन्। विजेताको छनौट क्रिप्टोग्राफिकल्ली सेक्युर्ड युनिफर्म ऱ्याण्डम स्याम्पलिङ प्रविधिबाट गरिएको विभागले जनाएको छ। यो पूर्ण रूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ रहेको छ भने यसमा 3,915 विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि प्रत्येक दिन 1-1 गरी 15 दैनिक विजेता र साउनको पहिलो 15 दिनका लागि 1 बम्पर उपहार विजेता चयन गरिएको छ। त्यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढ़ी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रूपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रूपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रूपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो। काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले 25 वर्षीय नयाँ काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना तयार गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा योजना तयार पारेको, यो मस्यौदा मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। गुरू योजनाले अबको 24 वर्षपछि अर्थात सन् 2050 काठमाडौँ उपत्यकाको जनसंख्या झण्डै 43,00,000 पुग्ने अनुमान गर्दै भविष्यको यातायात चापलाई ध्यानमा राखेर दीर्घकालीन योजना अघि सारेको हो। यसमा 22 पूर्वाधार योजना र 13 यातायात सुधार कार्यक्रम समावेश गरिएको छ। योजनाको सबैभन्दा महत्वाकांक्षी प्रस्ताव रत्न पार्कदेखि भक्तपुरसम्म करिब 14.6 किलोमिटर लामो मेट्रो रेल निर्माण हो। मेट्रोको केही भाग भूमिगत र बाँकी भाग आकाशीय संरचनामा निर्माण गर्ने प्रस्ताव गरिएको छ। यस्तै गौशाला चाबहिल खण्डमा भूमिगत सुरुङ मार्ग बनाउने अर्को महत्वाकांक्षी योजना पनि अघि सारिएको छ। गुरू योजना अनुसार यस खण्डमा भूमिगत सुरुङ मार्गको लम्बाई 1,563 मिटर हुनेछ। नेपाल औषधि लिमिटेड 25 वर्षपछि फेरि नाफामा फर्किएको छ। आर्थिक वर्ष 2081-82 10 करोड़ रूपियाँ भन्दा बढ़ी घाटामा रहेको संस्था आर्थिक वर्ष 2082-83 भने झण्डै 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिक्स जीएमपी मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढ़ेका कारण संस्था नाफामा जान सफल भएको हो। वहाँले चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभयो। जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाडौँ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ। हाल नेपाल औषधि लिमिटेडले 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। सरकारले विनियोजन गरेको 24 करोड़ रूपियाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके 22 प्रकारका औषधि उत्पादन गर्न सकिने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तीन दिनमा सुनको भाव तोलामा 13,100 रूपियाँले बढ़्यो, मेची वंशातद्वारा लक्ष्यको 93% राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 250 रूपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार, काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरू योजना तयार लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढ़ेको छ। तीन दिनमा सुन तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि लगातार बढ़ेको छ। गएको आइतबारमा तोलामा 4,310 रूपियाँले कारोबार भएको चाँदीको भाव सोमबार तोलामा 40 रूपियाँले बढ़ेर 4,350, मंगलबार 30 रूपियाँले बढ़ेर 4,380, बुधबार 95 रूपियाँले बढ़ेर 4,475, हिजो पनि 95 रूपियाँले बढ़ेर 4,570 र आज अन्तिम कारोबार दिन तोलामा 10 रूपियाँले बढ़ेर चाँदी 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी 270 रूपियाँले बढ़्यो। हिजो चाँदीको भाव तोलाको 4,570 रूपियाँमा कारोबार भएको थियो। मेची वनसार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्यको 93.30 प्रतिशत राजस्व संकलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर 70.21 प्रतिशतबाट बढ़ेर 93.30 प्रतिशतमा पुगेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 18,88,77,48,300 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। यो अवधिमा 17,67,72,11,000 रूपियाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन करिब 1,74,60,00,000 वृद्धि भएको हो। मेची वनसारबाट भारत, चीन, बंगलादेश, भूटान लगायत देशमा निकासी पैठारी हुँदै आएको छ। जनकपुरधाममा रहेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा 4,38,00,000 भूरा उत्पादन गरेको छ। केन्द्रका प्रमुख ज्ञान बहादुर जिरेलका अनुसार आर्थिक वर्ष 2082-83 केन्द्रले 4,38,00,000 ह्यासलिङ, 32,00,000 फ्राई भूरा, 13,82,000 फिंगरलिङ तथा 2,053 किलो खानी माछा उत्पादन गरी बिक्री वितरण गरेको हो। भूरा बिक्रीबाट 34,35,536 रूपियाँ आमदानी भएको छ। यसैबीच केन्द्रले सरकारी सम्पत्ति बहालबाट 3,24,300 रूपियाँ तथा अन्य प्रशासनिक सेवा प्रवाहबाट 59,000 रूपियाँ आमदानी गरेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोलिसिलिकनबाट निर्मित उत्पादनको आयातमा न्यूनतम मूल्य निर्धारण गर्दै 15% भन्सार महसूल लगाउने सम्बन्धी कार्यकारी आदेशमा बिहिबार हस्ताक्षर गर्नुभएको छ। पोलिसिलिकन सौर्य प्यानल र सेमी कन्डक्टर निर्माणमा परेको हुने महत्वपूर्ण कच्चा पदार्थ हो। रोइट्सका अनुसार पोलिसिलिकनको न्यूनतम आयात मूल्य प्रति किलोग्राम 21 अमेरिकी डलर निर्धारण गरिएको छ। त्यस्तै पोलिसिलिकन इनगट्स र वेफर्सको न्यूनतम मूल्य प्रति किलोमा 100 अमेरिकी डलर कायम गरिएको छ। नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर 4 कार्यान्वयनमा आउने खबरमा उल्लेख छ। राष्ट्रपति ट्रम्पले अमेरिकी वाणिज्य विभागलाई कच्चा पोलिसिलिकन तथा यससँग सम्बन्धित अन्य उत्पादनहरूको स्वदेशी उत्पादन बढ़ाउनका लागि प्रोत्साहन गर्ने कार्यक्रम तयार पार्न निर्देशन पनि दिनुभएको छ। अब खेल खबर। युरोपेली फुटबल महासंघ यूएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रति असन्तुष्टि कायमै रहेको जनाउँदै आवश्यक सुधार नभएसम्म फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनी यथावत रहेको जनाएको छ। इंल्याण्डको फुटबल संघ एफएले इन्फान्टिनोको नेतृत्वप्रतिको समर्थन फिर्ता लिएपछि यूएफएको धारणा थप कड़ा बनेको हो। एफएफ इन्फान्टिनो नेतृत्वमा विश्वास घटेको भन्दै उनको पुनर्विचारलाई समर्थन नगर्ने निर्णय गरेको जनाएको छ। विवादको मुख्य कारण फिफाले विश्वकपको व्यावसायिक संरचनामा निजी लगानी भिड़त्याउने प्रस्ताव अघि सारेको थियो। यो प्रस्तावको यूएफए लगायत विभिन्न राष्ट्रिय फुटबल संघहरूले तीव्र विरोध गरेका थिए। व्यापक आलोचनापछि फिफाले प्रस्ताव फिर्ता लिँदै इन्फान्टिनोले माफी समेत मागेका छन्। यद्यपि युएफएले प्रस्ताव फिर्ता लिनु र माफी माग्नु मात्र पर्याप्त नभएको स्पष्ट पारेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 250 रूपियाँको सामान किन्नेलाई 10 लाख पुरस्कार, करदाता प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत। काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरू योजना तयार, झण्डै 14.5 किलोमिटर लामो मेट्रो रेल निर्माण गर्ने लक्ष्य। 25 वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड, 37 प्रकारका औषधि उत्पादनको तयारी। ट्रम्पद्वारा पोली सिलिकन आयातमा 15% भन्सार कर लगाउने आदेशमा हस्ताक्षर, न्यूनतम आयात मूल्य प्रति किलो 21 अमेरिकी डलर निर्धारण। र इन्फान्टिनो प्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिष्कार गर्ने युएफएको चेतावनी। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98563338, 98431656।
8: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
9: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
9: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
8: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
9: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गरगहना,
12: शुद्ध सुन तथा चाँदीका गरगहना,
11: छापावाला सुन चाँदीका गरगहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171-16069, 98067-25229।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141-33222, 98087-69142।
13: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाऊ जाऊ अलमल्ल परे म त।
14: होइन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
13: सपिङका लागि भनेर दुले गौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
14: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
13: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
15: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: प्लाई पसल शुक्ल गण्डकी चार दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि
1: पोखरा जाने बाटोतिर विश्वकै नम्बर वन चिमनी ब्रान्ड फेभर चिमनी को तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारी को लागि सम्पर्क मोबाइल 9856062827 र 9864530031।
2: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौड़ा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062799।
5: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलीगौड़ा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ,
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर शोरूम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर शोरूम दुलीगौड़ा तनहुँ,
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665709 सार, मोबाइल नम्बर 9847162068
6: 9857062068।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौड़ा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763।
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
11: फोन नम्बर 0614510000,
1: 0614510002, मोबाइल नम्बर 9856084466।
11: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि

0: प्रति नागरिकताको फोटोकपी र दुई प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
1: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
3: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
2: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
3: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
2: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
3: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
2: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
3: तुलसी शाह दुलेगौडा रु 10,505,
2: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
3: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
2: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
3: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: शुक्लागन्ध केएफएम 97.6
1: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि
4: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइन्छ लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो
8: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
6: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0654141094 मोबाइल 9856602630
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
12: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
13: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610
12: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500
13: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115
12: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000
13: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111
12: पार्वती रिमाल दुलेगौडा रु 10,100
13: कृष्णराज पण्डित दुलेगौडा रु 25,000
12: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174
13: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555
12: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101 बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120
13: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005
12: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000
13: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111
12: भीमप्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
15: सम्पर्क 0654142121 मोबाइल 9856359921
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
16: yes.
15: यमहा।
16: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
17: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
18: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
19: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
20: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
21: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
22: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट, चोक,
21: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
24: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
23: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
24: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
23: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9711196902।
25: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
26: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
27: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
26: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
27: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
26: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
27: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
26: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
27: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
26: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भूछाए बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
27: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
26: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
27: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृसो र बाँस, भूछय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस।
26: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
27: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
26: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
27: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर,
6: विश्वकै नम्बर 1।

0: सिम्नी ब्रान्ड फेबर सिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864453031।
2: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
3: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: धार्मिक महोत्सवका आकर्षणहरू:
3: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
4: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
2: कथा सहितको झाँकी गीति नाटक
3: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
2: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
3: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
2: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुले गाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856062799।
8: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
11: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765570900, मोबाइल नम्बर 9847061268,
11: 9857062268।
13: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
14: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्रकार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
13: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
14: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
13: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
14: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9560625160, सचिव बिर्सना श्रेष्ठ 9461394378।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9840-26617 र 9861-38981।
4: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
4: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 065-4-14-377, मोबाइल 98-560-44-343।
6: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
6: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 065-412-41-160 र 98-460-78-022।
8: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्ने छ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार दुलेगौडा,
3: मोबाइल 9856-055-77।
10: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
11: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055।
10: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100।
11: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155।
10: जमुना पौडेल पराजुली ढोरफिर्दी, हाल अमेरिका, रु 10,050।
11: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000।
10: ऋषिराम पौडेल सेराबेसी, रु 10,000।
11: रसमाया गुरुङ दुलेगौडा, रु 55,555।
10: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115।
11: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111।
10: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000।
11: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005।
10: कलावती वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,125
11: दिलबहादुर श्रेष्ठ दुले गौडा रु 1,01,111
10: सूर्य प्रसाद भट्टराई ढोलफिर्दी सेन्टर चोक रु 51,111
11: ऋषिराम महत ढोलफिर्दी हिमाली टोल रु 15,055
10: कृष्ण राज घिमिरे दुले गौडा रु 55,555

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय, प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक, धनुषाको ढल्केवर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा, स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद सतहमा, ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पूर्वबहादुर गुरूङको आज अन्त्येष्टि, दोलखाको एलुंग्री हिमालको आधार शिविरमा 5 वटा शव भेटिए, थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गयो, गोली चलाउने विद्यार्थी पनि मृत भेटिए, र महिला टी20 एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 मा। नेपाल खबरमा अब पूरा खबर। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाण्डुमा साउन 16 र 17 सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। आर्थिक वर्ष 83-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले ती शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय अर्थात दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए, भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यससँगै शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 82 वैशाख 17 गतेसम्म झण्डै 1 महिना काठमाण्डु केन्द्रित आन्दोलन गरेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 82-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएका उल्लेख छ। गएको चैत 13 बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलनपछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाबदेही बनाएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 वटा मन्त्री परिषद बैठक बसेर 384 वटा निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 वटा बैठकबाट 12 वटा निर्णय भएका छन्। मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्य योजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ। त्यसैगरी सम्पत्ति शुद्धिकरण निवारण अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेका कार्य योजना कार्यान्वयनबारे सरकारवाला निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सम्पन्न भएको छ। लामो समयदेखि अल्पत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 वटा ठेक्काको विश्लेषण गरिएको छ। सार्वजनिक निकायमा खर्च मितव्ययता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ। धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्तै सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने भएको हो। संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरेको छ। समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष, धरना र अनशन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ। यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केवरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनु भएको छ। मन्त्री मेहताले सिरहाको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो। सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनु भएको छ। सभामुख डोलप्रसाद अर्यालले सांसद यादवले उठाएको ट्रमा सेन्टर सम्बन्धी विषयमा आजै जवाब दिन सरकारलाई निर्देशन समेत दिनुभएको छ। अहिलेको मिथिला नगरपालिका साथमा इलानी जग्गामा आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो। त्यसै त हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ़न सकेको छैन। पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणको क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको आज अन्त्येष्टि गरिएको छ। वहाँको शवयात्रासहित काठमाडौँको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ब्रोडपिकको हिमपहिरोमा गुरूङ र निर्मल पूर्जासहित 10 जनाको निधन भएको थियो, जसमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव एक हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुदन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धांजलि अर्पण गर्नुभयो। गृहमन्त्री गुरूङले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उड़ाएर सम्मान समेत व्यक्त गर्नुभएको छ। यसैबीच दोलखाको गौरीशंकर गाउँपालिका 9 मा पर्ने रोलबालिङ हिम श्रृंखला अन्तर्गत एलुङ री हिमालको आधार शिविरमा 5 वटा शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 वटा शव भेटिएका हुन्। जिल्ला प्रहरीकारले दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 मा एलुङ री आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्केको दोलखा प्रहरीले जनाएको छ। एलुङरीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन। गएको कार्तिक 17 गते आरोहणको क्रममा हिम पहिरोमा 5 विदेशी सहित 2 जना नेपाली सम्पर्कविहीन भएका थिए। त्यसबेला 2 जनाको मात्रै शव भेटिएको थियो। सोलुखम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1-1 गरी 5 जनाको शव भेटिएको थिएन। अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चरीकोट ल्याउने प्रहरीले जनाएको छ। एलुङरी रोलवालिङ हिम श्रृंखलाको 5,630 मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्झाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-94-33-493-555
2: कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 जना पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साले ट्याङ्करसहित चोरीमा संलग्न 7 जनालाई पक्राउ गरेको हो। इण्डियन आयल कर्पोरेशन आईओसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगल काठमाडौँ आउनुपर्ने 20,000 लिटर क्षमताको ना7ख 1539 नम्बरको ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल खोपरीमा संलग्न रहेको सूचनाको आधारमा पक्राउ गरिएको पर्साप प्रहरीले जनाएको छ। ट्याङ्करको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचाली तेल चोरेर ग्यालिनमा निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाइपास खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनेन मिया, पम्पका कर्मचारी असलम हवारी र रफिक मिया सहित सन्देश राणामगर, केशर राम सुनार, मन्द सिंह लामा र उमेश राणामगर पक्राउ परेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो। अब विदेशको खबर। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गएको छ। राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरी प्रान्तको देवीश्रीन विद्यालयमा पुगेर 5 जना शिक्षकको हत्या गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। गोली चलाउने आरोपी 14 वर्षीय विद्यार्थी पनि मृत भेटिएका खबरमा उल्लेख छ। यस्तै घटनामा 15 जना घाइते भएका छन्। प्रहरीका अनुसार गोली चलाउन प्रयोग भएको 9 MM को पिस्तोल किशोरका हजुरबुवाको रहेको थियो। उनका हजुरबुवा शिक्षक रहेका प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनले कम्तीमा 26 राउण्ड गोली चलाएका थिए र उनीसँग थप 34 राउण्ड गोली फेला परेको छ। अब खेल खबर। एसियाली क्रिकेट परिषद एसीसीले महिला टी20 एसिया कपको तालिका सार्वजनिक गरेको छ। एसीसीका अनुसार प्रतियोगिता अगस्त 28 युएईको दुबईमा शुरू हुनेछ। 8 टोलीको सहभागिता रहेको यो प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेका हङकङ र थाइल्याण्ड बीच हुनेछ। त्यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 तारीकमा हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साबिक विजेता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया रहेका प्रतियोगिताका सबै खेलहरू फ्लड लाइटमा सञ्चालन हुनेछन् र फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। टी20 फर्म्याटको महिला एसिया कपको यो 6ौं र समग्रमा 9ौं संस्करण हो। भारतले 4 पटक एक दिवसीय फर्म्याटको र 3 पटक टी20 फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको थियो। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक। धनुषाको ढल्केभर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा। स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद सतहमा। ब्रोड पीकमा ज्यान गुमाएका पर्वतारोही पूर्वहादुर गुरूङको आज अन्त्येष्टि। दोलखाको एलुंग्री हिमालको आधार शिविरमा 5 शव भेटिए। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गयो। गोली चलाउने विद्यार्थी पनि मृत भेटिए। र महिला टी20 एसिया कपको तालिका सार्वजनिक। भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5।

0: शुक्लागंधकी एफएम 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
9: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
8: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
10: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
11: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
11: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
15: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
15: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
14: मोबाइल 9856043952 र 9806656586।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
17: शुक्ला गण्डकी FM 97.6।

0: did he?
1: Shuklagandha KFM 97.6.
2: प्रश्न होमवर्क देखाउ त
3: हस् टिचर.
2: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
3: टिचर. मेरो मानेले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु.
2: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है.

0: कुनै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033484 र 9856067988।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9856023128 र 9462614726।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाडदुनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादव 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856043343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तित गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
9: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
9: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
10: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
10: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुनचाँदी दोकान,
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 98460-69-240, 98-58-00-8।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घ फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 065-75-9 सार, मोबाइल नम्बर 98-460-268
16: 98-560-268।
18: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको छ?
19: कुटी हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
18: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
20: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
19: गतिलो ठाउँ चाहिँ कहाँ छ?
20: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
19: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
21: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98-560-30-324।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, धुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: शुक्ला गण्डकी एफएम 97.6।
8: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम धुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565935921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
12: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने।
11: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
12: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थ्यै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
11: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
1: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, धुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै धुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
14: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
14: ओम एम आभूषण सुन चाँदी दोकान,
17: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-70-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-8।
18: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
19: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
20: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
21: प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98-27-10-39-66 र 98-460-94-543।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो।
24: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
22: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
27: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141194, मोबाइल 98-560-20-630।
25: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: शुक्ला गण्डकी FM 97.6।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9552938 र 9802822938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 9856028587।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
5: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
11: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
10: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
11: मोबाइल 9852343952 र 9806656586।
5: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0656414050, मोबाइल 9843283811।
13: हजुर, दान गरौ।
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
15: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
13: दान गरौं, सकेको गरौं सबैले गरौं।
14: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
1: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056-60555।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। लमजुङको मध्य नेपाल नगरपालिका 2 स्कूल टारमा करेन्ट लागेर तनहुँका एक पुरूषको ज्यान गएको छ। बिहिबार दिउँसो मध्य नेपाल नगरपालिका 2 स्कूल टार स्थित पूर्णकान्त सोतीको घरको छतमा रेलिङको पाइप तान्ने क्रममा तनहुँको ब्यास नगरपालिका 8 निवासी 44 वर्षीय उपेन्द्र सोती अचानक नाङ्गो बिजुलीको तारमा छुइँदा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो। घाइते श्रुतिलाई तत्काल उपचारका लागि 2 पिपे स्थित अपोलो अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा दिउँसो 3 बजे उहाँलाई मृत घोषणा गरेको जनाइएको छ। पश्चिम बागलुङको बडीघाट गाउँपालिका नम्बर 5 खौलारमा जीप र ट्याक्सी एकापसमा ठोकिँदा 5 जना घाइते भएका छन्। खौलारबाट खरवाङतर्फ जाँदै गरेको लुप र 01001J0073 नम्बरको जीप र नुहारबाट खारतर्फ जाँदै गरेको 10J1128 नम्बरको ट्याक्सी खौलारमा एकापसमा ठोकिएर दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा ट्याक्सी चालक बडीघाट गाउँपालिका 5 का 26 वर्षीय अनिल पुन घाइते भएको र उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको खार प्रौद्योगिकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्याम सुन्दर शाहले जानकारी दिनुभयो। घाइतेहरूमध्ये 3 जनाको बडीघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ। ढोरपाटा नगरपालिका 1 की 24 वर्षीय बिना पुन काउचा, बडीघाट गाउँपालिका 5 नुहारकी 60 वर्षीय मिना आचार्य र ढोरपाटा नगरपालिका 4 का 61 वर्षीय ख प्रसाद गोतामे सामान्य घाइते भएको प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो। घाइतेहरूको निधार खुट्टा र शरीर भित्री भागमा चोट लागेको जनाइएको छ। जीप चालक निसीखोला गाउँपालिका 5 का 23 वर्षीय किरण विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तनहुँमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक पृष्ठ पोषण तथा सर्वेक्षण कार्यक्रम सम्पन्न गरिएको छ। एलायन्स क्लब अफ तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चालकहरूको अनुभव, सड़कका जोखिमयुक्त स्थान, गतिसीमा, दुर्घटनाका प्रमुख कारण तथा दुर्घटना न्यूनीकरणका सम्भावित उपायहरू सम्बन्धी जानकारी संकलन गरिएको थियो। कार्यक्रमका समन्वयकर्ता तथा एलायन्स क्लब अफ तनहुँका अजित पन्तले सुरक्षित सड़क, जिम्मेवार चालक र दुर्घटना रहित यात्राका लागि सबैले सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव र तथ्याङ्कलाई आगामी दिनमा सड़क सुरक्षा सम्बन्धी नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उपयोग गरिने विश्वास व्यक्त गर्नुभयो। सुरक्षित चालक, सुरक्षित यात्रा, सुरक्षित जीवन भन्ने मूल सन्देशका साथ सम्पन्न कार्यक्रमले सड़क सुरक्षा प्रवर्धन, दुर्घटना न्यूनीकरण तथा चालकहरूमा जिम्मेवारी बोध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ। पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि बुद्धसिंह मार्गमा खसेको पहिरो हटाइएपछि यातायात पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय दमौलीको डोजर प्रयोग गरी बिहिबार साँझसम्म पहिरो पञ्चन काम सकिएपछि आज बिहानदेखि सड़क पूर्ण रूपमा सुचारू भएको बुद्धसिंह मार्ग सरकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले जानकारी दिनुभयो। निरन्तरको वर्षासँगै बुधबार ब्यास नगरपालिका 14 स्थित मास्तीघाट र तुइनमा ठूलो पहिरो खसेपछि यो सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको थियो। सड़क सञ्चालनमा आए पनि खोलाहरूमा पुल नहुँदा वर्षा याममा यात्रा अझै जोखिमपूर्ण रहेको छ। आदेशी मगरका अनुसार बुद्धसिंह मार्गमा पर्ने ब्यास नगरपालिका 14 को सुँडे खोला, बन्दीपुर गाउँपालिका 5 र ब्यास 14 को सिमानामा रहेको ढाँड खोला, बन्दीपुर 6 को खानी खोला, बगर खोला तथा बन्दीपुर 6 र आबुखैरनी गाउँपालिका 5 को सिमानामा पर्ने बुद खोलामा पुल नहुँदा वर्षायाममा खोला बढ़ेर आवजावतमा समस्या हुने गरेको छ। गण्डकी प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको यो मार्ग भएर तनहुँको बन्दीपुर, देवघाट र आबुखैरनी गाउँपालिकाका विभिन्न वडाका हजारौं नागरिक दैनिक आवजावत गर्छन्। गण्डकी प्रदेशलाई चितौं र तराईका अन्य जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। हाल प्रदेश सरकारले दमौलीदेखि ब्यास नगरपालिका 13 को सुँडेसम्मको 10 किलोमिटर खण्ड कालपत्र गर्ने तयारी गरिरहेको छ। साउन लागे यता बागलुङमा डेंगी संक्रमितको संख्या 241 पुगेको छ। डेंगी संक्रमण तीव्र भएपछि बिहिबारदेखि जिल्लामा खोज र नष्ट गर अभियान शुरू गरिएको हो। डेंगी फैलाउने लामखुट्टे वासस्थान नष्ट गरी जीवनचक्र खल बल्याउन उक्त अभियान शुरू गरिएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो। टोल र समुदाय स्तरमा डेंगीको संक्रमण नियन्त्रणको लागि सचेतना जगाउन अभियान शुरू गरिएको हो। उहाँले भन्नुभयो, डेंगी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्छ। जनस्वास्थ्य कार्यालयको अगुवाई तथा बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा लगायत विभिन्न संघ संस्था र नागरिक समूहको संयुक्त पहलमा उक्त अभियान सञ्चालन हुने जनाइएको छ। डेंगी सार्ने इजिप्टाई जातको पोथी लामखुट्टी जमेको सफा पानीमा बस्ने हुँदा घर कार्ली र सार्वजनिक स्थलमा पानी जम्न दिन नहुने प्रमुख शर्माको भनाइ छ। पोखरा र जापानको कोमागानी नगरबीच भगिनी सम्बन्ध स्थापना भएको 25 वर्षगाँठका अवसरमा जापानमा रहेको कास्की पोखरा समाजले कोमागानी नगरको सुजुरान स्थित पार्कमा नेपाली ढाँचाको चौतारो निर्माण गर्ने भएको छ। नेपालबाट जापान गई विभिन्न पेसा व्यवसायमा रहेका कास्की पोखरा समाजमा आबद्ध सदस्यहरूको पहलमा चौतारो निर्माण गर्न लागि एनआरएनएआईसीसीका वरिष्ठ उपाध्यक्ष एवं कास्की पोखरा समाज जापानका संरक्षक रुबिन शेरचनले जानकारी दिनुभयो। उहाँका अनुसार चौतारोमा बर पिपल रोपेर त्यसको संरक्षण गरिनेछ। नेपाली शैलीमा ढुङ्गा र छपनी समेत राख्ने युक्त चौतारोको संरक्षण र सञ्चालन भने कोमागानी नेपाल फ्रेण्डशीपले गर्नेछ। चौतारो निर्माण स्थलको अवलोकन कार्यक्रममा कोमागानी नगरका मेयर इतो यू जाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सहयोग हुने उल्लेख गर्दै मानिसको धेरै आवाजात हुने ठाउँमा चौतारो निर्माण गरिनु उपयुक्त हुने उल्लेख गर्नुभयो। निर्माण सम्पन्न भएको दुई वर्षपछि गोर्खा नगरपालिका 10 छेपेटार स्थित ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा आउने भएको छ। गण्डकी प्रदेश सरकारले आश्रम सञ्चालनको जिम्मा मानव सेवा आश्रमलाई दिएको छ। गण्डकी प्रदेश सरकार मार्फतको एकीकृत सेवा कार्य गोर्खा र मानव सेवा आश्रम हेटौँडाबीच सम्झौता समेत भइसकेको छ। भवनको प्रभावकारी रूपमा उपयोग गर्ने गरी 5 वर्षका लागि उहाँहरूसँग सम्झौता भएको छ। कार्य प्रमुख दशरथ शर्माले भन्नुभयो, 60 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई त्यहाँ राखिनेछ। जीवनयापन गर्ने कुनै आधार आय स्रोत नभएका, पालन पोषण र हेरचाह परिवारका कुनै सदस्य नभएका, परिवारका सदस्य भएर पनि पालन पोषण नगरी अपेलित वा उपेक्षित जीवन बिताउन बाध्य भएकालाई उक्त आश्रममा राखिने उहाँले जानकारी दिनुभयो। आश्रमले उद्धार, संरक्षण, सुरक्षित आवास, स्वास्थ्य उपचार, पारिवारिक पुनर्मिलन जस्ता कार्यहरू गर्नुपर्ने उहाँको भनाइ छ। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लिटिल गार्डनका कुरा सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल neweshsukelagandeki@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 9891974888 र 9948484000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर, विश्वकै
8: देशकै नम्बर वन चिम्नी ब्रान्ड फेभर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864535031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु,
8: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
6: मोबाइल 9856055770।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
13: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
13: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
14: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
10: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124120 र 9847078022।
15: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
16: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथ फेर,
16: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602799।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Twinkle, twinkle, little star, how I wonder what you are.
3: विद्यार्थीहरू भित्र लुकेर रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन
4: बालबालिकासँग सम्बन्धित छोटा कथा, कविता, मुक्तक, चुटकिला आदि रचना सुनाउने
3: र शिक्षा क्षेत्रसँग सम्बन्धित कुराकानी
4: हरेक शुक्रबार अब तपाईँको साथमा
3: 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचार पछि करिब 6 बजेसम्म
5: कार्यक्रम लिटिल गार्डनका कुरा.
6: नमस्कार. कार्यक्रम लिटिल गार्डनका कुरा अन्तर्गत प्राध्यापक डाक्टर बुद्धिसँगको यो संवाद कार्यक्रममा म यहाँलाई हार्दिक स्वागत गर्दछु. म राजन उपाध्याय. यो कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रसारण हुन्छ भने यो हामीले छायाङ्कन गरिएको दृश्य शुक्ला गण्डकी एफएम लेखेको युट्युब च्यानल र शुक्ला गण्डकी एफएमको आधिकारिक फेसबुक पेजबाट पनि यो प्रसारण हुने म जानकारी गराउन चाहन्छु. हामी विशेष गरेर आजको कार्यक्रममा प्राध्यापक डाक्टर बुद्धिबहादुर थापासँगको संवाद प्रस्तुत गर्दैछौ. प्राध्यापक डाक्टर बुद्धिबहादुर थापाको संक्षिप्त जीवनी यहाँहरूको बीचमा सबैभन्दा पहिले म प्रस्तुत गर्न चाहन्छु. प्राध्यापक डाक्टर बुद्धिबहादुर थापा नेपालको स्वास्थ्य क्षेत्रमा 4 दशकभन्दा लामो समय योगदान पुर्याउनु भएका वरिष्ठ फिजिसियन हुनुहुन्छ. तत्कालीन उदयनढुङ्गा गाउँ पञ्चायत बनकेवा, हाल शुक्ला गण्डकी 3 बनकेवामा विक्रम सम्बत 2012 सालमा जन्मनु भएका बुद्धिले सोही ठाउँको निर्मल प्राविबाट प्राथमिक शिक्षा सकाउनु भएको हो. सामान्य परिवारमा जन्मिएकाले उहाँले गाई गोठालो गर्दै प्राविको अध्ययन सक्नुभयो. 2027 सालमा आसममा बुवाको मृत्यु भएपछि आसममै पढ्ने रहर भए पनि उहाँ आफ्नै ठाउँमा फर्कनु पर्ने बाध्यता भयो. घरदेखि करिब 1.5 घण्टा पर रहेको खैरेनीटार स्थित खैरेनी माविमा कक्षा 9 उहाँ भर्ना हुनुभयो. पढाइमा सधैँ अगुवा हुने उहाँले विक्रम सम्बत 2029 सालमा बोर्ड थर्ड हुँदै एसएलसी पास गर्नुभयो, जसले स्कूलको नाम त चम्कियो नै गण्डकी अञ्चलभर नै चर्चा कमायो. अमृत क्याम्पसमा 2 महिना पढ्न नपाउँदै विक्रम सम्बत 2030 साल फागुनमा 18 वर्षमा उहाँको विवाह भयो. 2032 सालमा आइएससी पास गर्दै 2033 सालमा स्वास्थ्य मन्त्रालयबाट छात्रवृत्ति प्लान अन्तर्गत भारतको राँची विश्वविद्यालयमा एमबीबीएस पढ्नको लागि उहाँले नाम निकाल्नुभयो 1 नम्बरमा. त्यति बेला नेपालमा एमबीबीएस पढाइ हुन्थेन. 2041 सालमा उहाँ फिजिसियन डाक्टर भएर नेपाल फर्कनुभयो. सरकारी छात्रवृत्तिमा पढेको हुँदा उहाँले पहिलो नियुक्ति पाउनुभयो जिल्ला अस्पताल मुस्ताङमा. तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 झरौटा स्थित तत्कालीन सामुदायिक क्षेत्रको सेती गंगा अस्पताल, हाल जीपी कोइराला स्वास्थ्य प्रसाद उपचार केन्द्र, सरकारी क्षेत्रको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत सेवा दिनुभएका प्राध्यापक डाक्टर थापाले सेवा सिटी अस्पताल मार्फत निजी क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा योगदान पुर्याइरहनु भएको छ. उहाँले मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न संस्थामा चिकित्सक र प्राध्यापकका रूपमा सेवा दिँदै हजारौं चिकित्सक उत्पादन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान पुर्याउनु भएको छ. बिरामी केन्द्रित सोसियल मेडिसिन अवधारणालाई व्यवहारमा उतार्दै सामुदायिक स्वास्थ्य सेवामा पनि उहाँले उल्लेखनीय योगदान पुर्याउनु भएको छ. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपतिका रूपमा उहाँले पश्चिम नेपालमा चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ. तत्कालीन सेती गंगा सामुदायिक अस्पतालको अध्यक्ष, जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रसाद उपचार केन्द्रको सञ्चालक समिति सदस्य, पोखरा विश्वविद्यालयको सिनेटर, पोखरा लायन्स क्लबको अध्यक्ष भएर सामाजिक क्षेत्रलाई पनि सँगसँगै लैजानुभयो. नेपालमा चिकित्सा सेवामा विशिष्ट योगदान पुर्याए बापत डाक्टर थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट सम्मानित हुनुभएको छ. आजका अतिथिज्यूलाई म हार्दिक स्वागत गर्दछु. सबैभन्दा पहिला म विद्यार्थीहरूको बीचमै जान चाहन्छु. आफ्नो प्रश्न राखिदिनको निम्ति म विद्यार्थी भाइ बहिनीहरूलाई अनुरोध गर्दछु.
7: सुस्थिर भनी धेरै धन्यवाद.
0: मेरो जीवनदेखि यहाँले सुनिहाल्नु भयो। अब आफ्नै गाउँको स्कुल निर्मल प्राईबाट चाहिँ प्राइमेरी शिक्षा लिएर म विभिन्न ठाउँमा अध्ययन गरेर यहाँ आइपुगेको छु र प्राइमेरीमा अध्ययन गर्दाखेरि पनि आफ्नो खालको चिङ्गारी थियो त्यतिखेर, जुन अहिले भौतिक साधन छ तपाईँहरूले जुन एउटा विभिन्न तरिकाका शिक्षाका माध्यमबाट अहिले पाउनु भएको छ, कम्प्युटर साइन्स छ, अब अरू अरू कुरो त्यो तपाईँलाई हाम्रो पालना केही पनि थिएन। तिम्रोबाट रोचक कुरा सुनाउन चाहन्छु, हामीले पढ्ने बेलामा चाहिँ गणित भन्ने हुन्थेन, हामीले स्कुलमा पढ्ने बेला चाहिँ घडी पनि थिएन, हाम्रो छुट्टी र स्कुल कसरी छुट्टी भन्दा सूर्यको त्यो हुन्छ छाया पर्छ नि, त्यो अनुसार स्कुल सुरु हुन्थ्यो, त्यो छाया एउटा ठाउँमा लो अब साँझा भयो छुट्टी भन्ने, त्यसरी हाम्रो चाहिँ समय पनि जान्थ्यो। र गणितमा चाहिँ अहिले जस्तो लघुत्तम महत्त्व भन्ने पनि थिएन, हाम्रो गणित गुरुले हामीलाई चाहिँ आएर चाहिँ यति मुली धान यति परिवारलाई बार एउटा खसीको बोको यतिजना बार त्यस्तो खालको गणित पढाइन्थ्यो भने, पछि आएर चाहिँ हाम्रो जुन फोटो देखाएर चाहिँ हाम्रो गणेश बाबु राउत उहाँ इन्डियन आर्मीबाट रिटायर भएर आएपछि हामीलाई प्राइमेरीमा पढाउनु भयो र उहाँले नै हामीलाई चाहिँ यो महत्तम लघुत्तम सिकाएर अलिकति अङ्कगणितको नयाँ तरिकाले पढ्ने उहाँले सिकाउनु भयो र अङ्ग्रेजी पनि उहाँले त्यसरी सिकाएर जानुभयो भने यस्ता किसिमका चाहिँ हामीलाई चुनौतीहरू पार गरेर अब त्यस्तै अब जब म खरी नासमा पढ्न गएको थिएँ पढ्ने बेला पनि हामी अब मेरो गाउँ पनि के भयो होइन स्कुल जान हामी त्यसलाई 1.5 घन्टा हिँड्नु पर्थ्यो, जुन स्याङ्दे खोला छ नि त्यो खोला 13 पल्ट तर्नु पर्छ, अब खोला हिँड्नु पर्थ्यो, पानी रुन्नु पर्थ्यो, पहिलेको हामी यो बाटो उक्लिएर जान्थ्यो, तै पनि यस्ता विभिन्न चुनौती पार गरेर मैले खैन माध्यमिक विद्यालयमा पढेँ, त्यो अहिलेको भवन पनि थिएन, एउटा खरले साह्रो भवन थियो, घाम लाए छुट्टी हुन्थ्यो, पानी आए पनि छुट्टी हुन्थ्यो, त्यस्ता किसिमका चुनौती पार गरेर पनि मैले त्यो विद्यालयमा पढेर एसएलसीमा बोर्ड सेलाउन सफल भएँ। त्यसपछि अब अमृत साइन्स काउन्सिलले जाँदा अब आफ्नै खुट्टा निर्भर हुने विभिन्न चुनौतीहरू पार गर्दै म यहाँसम्म आइपुगेर हरेक चुनौतीलाई चाहिँ हामीले अब सकारात्मक तरिकाले गयौँ भने आफ्नो समस्यालाई अब आफ्नै मेहनतले कसरी त्यसलाई समाधान गर्ने उपाय चाहिँ निकाल्दै गयौँ भने हामी चाहिँ आफ्नो उसमा उद्देश्यमा सफल हुन्छौँ।
6: स्वस्तिका खनालको प्रश्नको जवाब दिइसक्नु भएको छ। यसै गरी म प्रश्न फेरि निस्मा रिमालतर्फ लैजान चाहन्छु, माइक पुर्याइदिनको निम्ति अनुरोध गर्दछु।
0: यो पनि अति रोचक प्रश्न छ। म जब इन्डियामा स्कुलमा पढ्थेँ मेरो बुवासँगै, त्यतिखेर हामीलाई स्कुलमा एउटा निबन्ध लेख्न दिएको थियो, वाट इज यर एम इन लाइफ। त्यतिखेर मैले आई वान्ट टु बी अ टिचर भनेर एउटा लेख लेखेको थिएँ, त्यो सरले निकै मन पनि पराउनु पर्थ्यो, वाट यु वान्ट टु बी टिचर भन्ने कुरा पनि मैले आफ्नै कुरा लेखेर गएको थिएँ। तर जब म आसामबाट मेरो साथीहरूसँग विदा भएर आएँ, हामीहरूको साइन्समा म्याथमेटिक्समा एकदम राम्रो नम्बर आउने, मेरो साथीहरूसँग म विदा हुँदा के भन्यो भने जहाँ गए पनि हामी अब म्याथ पढौँ इन्जिनियर बनाउँ भन्ने हिसाबले म विदा भएर आएको थिएँ। र जब खैर माध्यमिक विद्यालय एसएलसीमा बोर्ड खडाएँ, मलाई अब म कता पढ्ने के भन्ने भूमिकामा हाम्रो विद्यालयमा हाम्रो गुरुजन बीच ठुलो छलफल भयो, हाम्रो माधव गुरु हुनुहुन्छ अहिले पनि जीवितै हुनुहुन्छ, त्यस्तै भुतेल हुनुहुन्छ पोखरामा, उहाँले छलफल गर्नुभयो बुद्धिलाई के पढाउनु भनेर। म त पहिला पोखरा पढ्ने विचार गरेको थिएँ, त सबैले भन्नुभयो तिमी चाहिँ अब काठमाडौँ गएर अमृत साइन्स पढ्नुपर्छ र भविष्यमा ढाङ्क्रै भन्नुपर्छ भन्ने किसिमको कुरा पनि आएर, जब म काठमाडौँ चाहिँ अमृत साइन्स कलेजमा फर्म भर्न गएँ, सबै फर्म भरिसकेपछि चाहिँ मैले दुईवटामा फिजिकल ग्रुप जाने कि बायोलोजिकल ग्रुप जाने, डाक्टर भन्यो बायोलोजिकलमा चिन्ह लाउनु पर्यो, इन्जिनियर भने फिजिकलमा आफूले चिन्ह लाउनु पर्यो। र मेरा गुरु माधव पौड अहिले पनि हुनुहुन्छ, डाक्टर सुरेशको बुवा हुनुहुन्छ, हामीलाई खैर माध्यममा हामीलाई पनि पढाउनु भयो, पछि ढोलसुविधा पनि गाउँमा पढाउनु भयो, उहाँ नजिकै बसेर मेरो छेउमा बसेर उहाँले मलाई समातेर जीव विज्ञान भन्नुहुन्थ्यो। मलाई पनि के गाह्रो लाग्थ्यो नि त्यतिखेर, मेरो ड्रइङ एकदम कमजोर थियो, एउटा बायोलोजीमा धेरै ड्रइङ बनाउनु पर्छ भनेर चाहिँ मलाई कता कता अब साथीहरूसँग पनि एउटा एक किसिमको त्यहाँ बाचाबन्धन गरे आएकोले म म्याथमेटिक्स पढाउ म्याथमा जाने विचार गरिरहेको थिएँ। त अब यसमा के भने सबैजनाको सदिच्छा आफ्नो गुरुहरूको आफ्नो क्षेत्रको जनताहरूको र आफ्नो विचारमा परिवर्तनमा सबैको इच्छालाई पुरा गर्न आफ्नो क्षेत्रको डिमान्ड, त्यो चिकित्सा यो क्षेत्र कोही पनि हुन्थेन, साइन्स पढ्ने पनि सायद कोचहरू कोही पनि थिएन होला, यसरी एउटा मेधावी छात्रमा देखा परेपछि तिमीले चाहिँ साइन्स बायोलोजी गरेर साइन्स पढेर भविष्यमा चिकित्सक बन्नुपर्छ भन्ने किसिमको प्रेरणा मलाई मेरा गुरुहरू, मेरा इष्ट मित्रहरू, मेरा छरछिमेक, मेरा दाजुभाइ आमाबाले दिनुभएकोले म चाहिँ मेरो जीवनमा अरू उद्देश्य देता पनि पछि गएर म शिक्षक बनाए, साइन्सतिर पढे। तपाईँले भने जस्तै अस्कलमा म चाहिँ बायोलोजीमा फर्स्ट पनि भएको थिएँ र यसरी चाहिँ म एउटा टिचर भन्छु भने मान्छे चिकित्सक हुनु भए तर मेरो टिचर भने जुन मेरो अभिलाषा थियो त्यो चाहिँ मैले स्वास्थ्य विज्ञान प्रतिष्ठान परिचय अध्ययन अध्यापन हुनुभयो, म प्राध्यापकमा, त्यसपछि मेरो दुइटै एम पुरा भयो। एउटा डाक्टर हुने चिकित्सक भन्ने इच्छा पनि मेरो एम पनि पुरा भयो, एउटा पढाउँछु, एउटा टिचर भन्छु, एउटा प्रोफेसर भन्ने मेरो इच्छा पनि पुरा भयो। त्यस कारण मैले मलाई खुसी के लागेको छ भने जीवनको उदाहरणमा आएर मेरा दुइटै उद्देश्यहरू, दुइटै इच्छाहरू पुरा भएको मैले अनुभव गरेको छु र प्रेरणा चाहिँ मैले मेरा गुरुहरू, आफ्ना इष्टमित्रहरू मैले पाएको।
6: 2029 सालमा खैरेनी माईबाट एसएलसी दिनुभयो, अहिले हामी एसई भन्छौँ, त्यो बेलामा बोटठट भएको कति समयपछि थाहा पाउनुभयो? रेडियो नेपालमा सुनिन्थ्यो, चक्लेट बाँडेका कुराहरू थोरै सेयर गरिदिनुहोस् न।
0: यो पनि साह्रै इन्ट्रेस्टिङ कुरा छ। त्यतिखेर एफएम पनि हुन्थेन, हाम्रो सञ्चार माध्यम भनेको रेडियो मात्र थियो र हाम्रो गाउँमा रेडियो जम्मा 4-5 जनाको मात्र थियो र जुन दिन रिजल्ट भएको छ त्यो दिन म दिनभरि साँच्चै भन म दिनभरि काम स्कुलमा गाउँमा खेतमा गाई साई चराएर बेलुका अब कता पढ्ने होला त, पास त पक्कै भइन्छ, अब पृथ्वीनारायण क्याम्पस पढ्ने कि काठमाडौँ जाने कि भन्ने मलाई पुरा खुल्दिलो भइरहेको थियो। त्यसपछि रेडियो नेपालबाट बिहानै नै हाम्रो रिजल्ट भइसकेको रहेछ, त्यतिखेर चाहिँ फर्स्ट सेकेन्ड थर्डको नाम चाहिँ रेडियो नेपाल आउने।

0: नेपालमा एउटा बोर्खर भनेको त्यतिखेर निकै एउटा गौरवको विषय मानिन्थ्यो. अनि गाउँको जुन हाम्रो बगैँचा छ तिमी देखाउँला बनिगामा, त्यो बगैँचामा पुग्दाखेरि साँझ 4-5 बजेको थियो. सबैतिर खेतालाहरू त्यहाँ आउनुभएको थियो. सबैलाई मैले चक्कर बाँडेर मेरो खुसी बाँडे र भोलिपल्ट चाहिँ बारीमा खेतमा काम गर्ने होला. हिजो बुद्धिले किन चक्कर बाँडेको भन्दाखेरि उहाँले के भन्नुहुन्छ भने उसको रेडियो नामेर बाँडेको भन्नुभएछ. उहाँलाई बोर्खाको त्यो थाहा पनि भएन होला. त्यो किस्तो घटनाको मैले यहाँ याद गर्न चाहेँ. धन्यवाद.
1: अर्को प्रश्न विद्यार्थी भाइ बहिनीहरूतर्फ लाग्न चाहन्छौ. आशिका थापा.
0: यो कक्षा 10 विद्यार्थी भने के विषय भन्ने कुरा पनि त्यति सहज त होइन. हाम्रो रमेशन मलाई धेरै पटक एफएममा मसँग यसमा कार्यक्रम राख्नु भएको थियो. मूलत के पढ्ने भन्ने कुरा त विद्यार्थीको आफ्नै रुचि हुन्छ. रुचि मात्रै भएन भनेको त्यो विषयमा उसको चाहिँ कतिको क्षमता छ होइन, त्यसमा उसको रुचि प्लस त्यसमा उसले कतिको समय र आफ्नो उसको खुबीले भ्याउँछ त्यो पनि हेर्नुपर्छ. र कहिले कहिले बुवा आमाले पनि अब अलिकति जोड गर्नुहुन्छ तिमी यो होइन यो विषय पढ भन्नुहुन्छ. अब गुरुहरू भन्नु होला तर विद्यार्थी भाइहरूले चाहिँ के विषय भन्ने कुरामा मूलत आफूले आफ्नो अध्ययन गरेर आफ्नो वरिपरि अब अरू अरू अरू विद्यार्थीको साथीभाइको पनि एउटा विचार लिएर र आफ्नै खुबी आफ्नो क्षमता र आफ्नो रुचि तिनटै मिलाउन जरुरी छ. मैले हामी जस्तो आइसी पढ्ने बेला चाहिँ कति साथीहरू चाहिँ डाक्टरै बन्छु इन्जिनियर पढ्छु भनेर चाहिँ साइन्स पढ्न आउनुभयो. इभन बोर्ड ल्याएको साथीहरू पनि पछि त्यति राम्रो गर्न सक्नु भएन. पछि उहाँले चाहिँ जुन डाक्टर इन्जिनियर बन्ने इच्छा उहाँको पुरा हुन सकेन. त्यस कारण चाहिँ के विषय पढ्ने र त्यसमा आफू कतिको कम्पिट गर्न सकिन्छ त्यो चाहिँ कम्पिटिसनको आफ्नो कति उस क्षमता छ त्यो हेरेर हामीले आफ्नो विषय लिनुपर्छ जस्तो मलाई लाग्छ.
1: यसै गरी अर्को प्रश्न राखिदिनको निम्ति म अनुरोध गर्दछु.
2: नमस्कार,
0: धन्यवाद बाबु. म अब तिमीले हेर मेरो जिम्मेवारी तिमीले पढे सुनिहाल्यौ. म यही गाउँको स्कुलमा पढेर एउटा प्राइमेरी माध्यम पढेर केही दिन इन्डिया पढे पनि आफ्नै गाउँको स्कुलमा मैले एसएस पास गरेर फेरि म आफ्नै देशको आफ्नै राष्ट्रपति कलेजमा गएर मैले आइएससी पढेर त्यतिखेर सायद एमबिएस पनि यहीँ पढिन्थ्यो होला. तर यहाँ त्यो अपर्च्युनिटी नभएँदा मेडिकल कलेज नभएँदा हामी इन्डिया पढेर आउनु पर्यो. र यसरी चाहिँ एमबिएसबाट आएर पनि नेपालको एउटा दुर्गम जिल्लामा मुस्काउँ भनेको त्यतिखेर 4 हिँड्नु जानु पर्थ्यो. म पोस्टिङबाट आएपछि पोखराबाट 4 हिँडेर म मुस्ताङ गरेर मेरो पहिलो नियुक्ति दिएको थिएँ. अहिले आएर के देखिरहेको छ भने यो जुन चुनौती छ हाम्रो न्यू जेनेरेसनमा यसमा दुइटै कुरा छ. हामीले चाहिँ आफ्नो देशमा आफ्नै ठाउँमा पढ्छौँ यहीँ के गर्छौँ भन्नेको लागि पनि आफूले सङ्घर्ष गर्नुपर्ने हुन्छ र आफूले जुन विषय पढ्यो जुन क्षेत्रमा काम गर्यो त्यसमा के कस्ता किसिममा चुनौती छन् त्यसलाई स्वीकार गरेर त्यो अनुसार आफूलाई ढाल्ने गयो भने खास गाह्रो हुन्न. त अहिले कता कता मलाई पनि के अप्ठ्यारो लागेको छ भने युवाहरू चाहिँ एकदम महत्वाकाङ्क्षी छन् अब एम्बिसियस छन् लाइफमा के गर्ने उहाँको इच्छा हुन्छ र हाम्रो वातावरण कता दिएको हुन्न कि. अब तिमी 10+2 त पढाउला फेरि अरू कुनै विषय लिएर पढाउला. त्यो विषय लिएर आएर फेरि त्यसलाई चाहिँ हाम्रो जुन अब सरकारी माध्यम हो अरू चाहिँ समाजको अरू चाहिँ क्षेत्रमा त्यो विद्यार्थीलाई त्यो युवालाई चाहिँ समावेश गर्ने चाहिँ एउटा वातावरण पनि कता कता नभएको मलाई लागेको छ. त्यो कुरा हामीले पटक पटक भनिरहेका छौँ र सोसाइटीले कन्ट्रीले चाहिँ सरकारलाई दोष नदिनु सरकारी वातावरणमा चाहिँ आफ्नो भविष्य उज्जवल नदिने वातावरण कता कता देखे हुँदा हामीले अब जुन ब्रेन ड्रेनको समस्या हामी देखिरहेका छौँ. 10+2 हुने बित्तिकै नेपालमा अरू विषय पढ्ने होइन कि अब अस्ट्रेलिया अमेरिका अब बेलायत जापान जाने जुन एउटा किसिमको ट्रेन छ त्यसलाई गलत भन्दा पनि त्यो एउटा चाहिँ हाम्रो कन्ट्रीको समाजको देशको हाम्रो अब भनौँ न देश सामान्य हाम्रा जनप्रतिनिधिहरूले चाहिँ अलिकति नसोचेर युवाहरूलाई चाहिँ के गर्छु आफ्नो ठाउँ के गर्छु उद्योगलाई पनि वातावरण कता कता मैले कसैलाई दोष त लाउन खोजेको होइन सिर्जना नभएको हुँदाखेरि अब हाम्रा युवाहरू चाहिँ कता प्लान भएको अवस्था त छ. र म अझै पनि के भन्छु भने उच्च विचार राखेर मिहिनेत गर्यो भने हामी चाहिँ आफ्नै देशमा

0: गाउँ घरमा र केही न केही हामी गर्न सक्छौँ भन्ने मलाई लाग्छ र त्यसरी नै भाइ बहिनी सोचिदिनु होला।
1: अब यो सेवाको सन्दर्भमा हजारौं बिरामीहरूलाई यहाँले उपचार गर्नुभयो, निको बनाउनुभयो, यो करिब करिब 40 वर्ष 4 दशकको यो पिरियडमा बिरामीको मृत्यु भएको घटना अहिले उपचारमा सफलता पाएको त्यस्तो बिर्सनै नसक्ने केही घटना छ भने सुनाइदिनुहोस् न।
0: यसमा त अब उपचार क्रममा हामीले धेरै धेरै घटनाहरू छन्, धेरै धेरै केसहरूको पनि म यहाँ सबै गर्दा म भन्न सक्दिनँ। मलाई सबभन्दा खुसी कहिले लाग्थ्यो भने म भर्खर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काममा डाल्दा एउटा पिएनको विद्यार्थी भाइ चाहिँ एपेन्डिक्स भयो, साइन्टिस्ट भएर आउनु भएको थियो, उहाँको अपरेसन गर्नुपर्ने भयो तर उहाँको आफ्नो मान्छे कोही पनि थिएन। मेरो सिनियर डाक्टर साहबले के भन्नु भने यता साइन गर्नुपर्छ, यसलाई सहमति दिनुपर्छ, उसको कोही पनि मान्छे छैन, अपरेसन नगरी मान्छे मर्न सक्छ भनेपछि अब यसको सिनियर चाहिँ मै गरिदिन्छु भनेर त्यो विद्यार्थी भएको त्यो फर्म हुन्छ, मैले सिग्नेचर गरिदिएँ, उसको अपरेसन राम्रो भयो, ऊ बाँच्यो पनि र करिब 5 वर्षपछि उसको गाउँ पर्वतमा थियो, म यो स्वास्थ्य सेवामा जाने बेला उसको बुवाले मलाई आफ्नो घरको उसमा तहरामा पर्खेर मलाई फुलमा लाउनु बस्नुभयो रहेछ। पैसा लाग्यो बुढा, तपाईँले मेरो छोराको जिन्दगी बचाउनु भयो भनेर उहाँले मलाई एकदम खुसी भएर स्वागत गर्नुभयो, त्यो मेरो खुसीको क्षण थियो। त्यस्तै हाम्रो चाहिँ क्षेत्रमा सधैँ एकनाश हुँदैन, कहिले बिरामी मर्छ पनि सधैँ बाँध्दैनन् पनि। म मुस्ताफमा काम गर्ने बेलामा जाडोको महिना थियो, एउटा सुत्केरी चाहिँ ज्वरो आएर पिसाबै नभएर आउनु भएको थियो, त्यही त उहाँको पिसाबै बन्नु भयो, सास फेर्न गाह्रो भयो। अहिलेको अवस्था भनेदेखि उहाँलाई चाहिँ उहाँको मृत्युलाई काम नगरेर उहाँलाई डायलिसिस गर्नुपर्ने हुन्थ्यो, र त्यो जुमसङ्गोमा न जहाज आउँछ, हिउँलेको जहाज पनि एक हप्ता चाहिँ आएन, उहाँलाई मैले धेरै गर्न पनि सकिनँ, र उहाँलाई चाहिँ काठमाडौँमा त पोखरा पठाएर त्यो उपचार गरेर उहाँ बाध्य हुन्थ्यो। र भौगोलिक जुन एउटा बाध्यता छ त्यसले गर्दाखेरि मैले हेर्दाखेरि त्यो बिरामी मेरो अगाडि उहाँले प्राण त्याग्नु भयो। त्यो चाहिँ त्यतिखेर मैले एउटा मुस्ताकमा चाहिँ एउटा हाम्रो कर्मचारी पत्रिका पनि थियो, त्यहाँ मैले लेख पनि लेखेँ, के अरे हाम्रो मेरो व्यवस्था भनेर, थाहा हुँदा हुँदै पनि उपचार हुँदा बाँच्छ पनि थाहा हुँदा पनि यो व्यवस्था भौगोलिक र विभिन्न विविधताले गर्दा बाध्यता त्यो बिरामी मर्नु भयो, त्यो मेरो लागि चाहिँ एकदम दुःखदायी क्षण थियो। यस्ता थुप्रै घटनाहरू पनि छ, यो मैले दुईवटा घटना मात्रै यहाँ भाइ अगाडि मरे मैले भने। धन्यवाद।
1: म प्रश्न भाइ बहिनीहरूतर्फै लैजान चाहन्छु।
0: तपाईँ मेरो जिम्मेवारी सुनिहाल्नु भयो होइन, मेरो चुनौती भनेको चाहिँ म आसाममा पढ्दाखेरि मेरो बुवा बितिहाल्नु भयो, म मेरो गुरुहरूले त्यतिखेर चाहिँ नेपालमा राम्रो पढाइ हुन्न, तपाईँ आसाममै पढ्नुहोस् भनेर मेरो आमालाई पनि सम्झना आउनुभयो। मेरो आमाले के भन्नु भनेदेखि मैले मेरो हस्बेन्ड बिताए मेरो छोड्नु पऱ्यो भने मैले एक्लो छोरा छोडेर म नेपाल जान सक्दिनँ, त मैले जे छ भने पनि म छोरा नेपाल लान्छु भन्नुभयो। पछि हाम्रो गुरुहरूकोमा मिटिङ बस्यो, मेरो जुन एउटा गुरुले घरमा सम्झाउन आउनुहुन्थ्यो उहाँ चाहिँ लिटरेचर साहित्यको गुरु हुनुहुन्थ्यो, उहाँले गएर के भन्नु भने मैले आमालाई सम्झाउन भरमुखु प्रयास गरेँ त मलाई टिचर भएर मैले आमाको मन जित्न सकिनँ, त्यसै कारण बुद्धिलाई चाहिँ नेपाल जान दिनु भनेर म नेपाल आएँ। र नेपाल आउँदा मलाई ठुलो चिन्नु थियो, मलाई के मैले आसाममा पढ्दा मैले के थाहा पाएको थिएँ भने नेपालमा गएर साइन्समा राम्रो गऱ्यो भने राम्रो नम्बर ल्यायो भने विभिन्न छात्रवृत्तिमा विदेश पढ्न जान्छ भन्ने पाइन्छ भन्ने मलाई थाहा पाएको थिएँ। र त्यही मूल उद्देश्य लिएर म खैरी माध्यमिक विद्यालयमा 9 क्लास भन्दा पनि 10 क्लास पनि मैले यहाँबाट पास गरेर मेरो जीवनको मूल उद्देश्य अर्जुन दृष्टि भनेको चाहिँ कसरी साइन्स पढेर कसरी अगाडि बढ्ने मेरो उद्देश्य थियो। र त्यो चुनौतीलाई मैले चाहिँ विभिन्न बाध्यता हुनुहुँदा विभिन्न तकलिफमा मौजुद पनि त्यो चुनौती पार गरेर म चाहिँ एउटा शिक्षक भएर अहिले अवस्थामा आउन सफल भएँ, र ती चुनौतीहरूलाई चाहिँ यो तरिकाले मैले पार गर्दै यहाँ आइसकेँ।
1: जस्तो अब तपाईँ यसरी चिकित्सा क्षेत्रमा लाग्छु जस्तो लागेको थियो कि लागेको थिएन पहिला, अब तपाईँलाई चाहिँ भनौँ न मेरो एम या भनौँ मेरो यो चाहिँ इच्छा छ पुरा गर्नु भन्ने त्यस्तो केही लागेको छ?
0: अब मैले भनिहालेँ, अब विद्यार्थीमा त मैले भाइ बहिनीमा सुनि हाल्नुभयो, त्यतिखेर अब चिकित्सा क्षेत्र भनेको चिकित्सक बन्छु भन्ने चाहिँ इन्जिनियर बन्छु भन्ने ठुलो कुरा थियो कि, आफ्नो घर परिवार हेर्नु पर्यो, आफ्नो बाबा स्थिति हेर्नु पर्यो, त्यसो बन्न त्यति जति अहिले सजिलो छ राम्रोसँग मिहिनेत गरेर राम्रो नम्बर ल्यायो भने अहिले थुप्रै राम्रो चाहिँ अपर्च्युनिटी छ, त्यतिखेर त्यो अपर्च्युनिटी सबै नभएको हुँदा चिकित्सक बन्छु भन्ने मेरो हिम्मत पनि थिएन, र पछि आएर चाहिँ अब नेपालको वातावरण आएर सबै चुनौती पार गर्ने जब म अब एसएसएम बोर्ड पनि भएँ र त्यो चिकित्सक भन्नालाई चाहिने जुन बायोलोजीमा चाहिँ म फर्स्ट पनि भएँ र नेपालबाट शिक्षा मन्त्रालय मार्फत जुन एउटा छनौट हुन्थ्यो त्यसले म फर्स्ट पहिलो नम्बरमा पनि मेरो नाम निस्केको थियो, त्यसैले गर्दा मलाई चिकित्सक भन्न सजिलो भयो र अहिले आएर चाहिँ म विभिन्न उद्देश्य लिए तापनि शिक्षक बन्छु भने तापनि अहिले शिक्षक बन्न पाउँदा म साह्रै खुसी छु, मेरो जुन एउटा पेसा छ मैले यो पेसामा जति सेवा गरेँ मुस्ताङदेखि लिएर नेपालका विभिन्न जिल्लामा लिएर सेवा गरेँ त्यसमा म साह्रै खुसी सेटिस्फाई छु र मलाई आत्मसन्तोष हुन्छ, त्योभन्दा खुसी म केमा छु भने म शिक्षकबाट पोखरा पनि जहाँ बसे मैले मेरो गाउँलाई छोडेको छैन, म एमबिएस गराएर पनि हप्ता एकपल्ट म दुलेवाडा बिरेन जान्थेँ, एमडी गरेपछि म महिना एकपल्ट आएर म आफ्नो गाउँको बिरामी हेर्थेँ, अहिले पनि विभिन्न स्वास्थ्य शिविर गरेर हाम्रो मेरो वडा नम्बर 3-4 पनि हो, म वडा नम्बर 3 हरेक वर्ष हेल्थ क्याम्प लिएर आउँछु र यो वर्ष त मेरो हिसाबसँग आफ्नो वडा मात्रै नगर्नुहोस् हाम्रो यो पालिका कहिले कहीँ गरिदिनुपर्छ भन्ने कुरा छ, त्यस्तै अब जीवी कुरामा पनि म महिनामा एकपल्ट बिरामी हेर्ने गर्थेँ र यसरी चाहिँ अब मेरो जुन चिकित्सक जीवनमा चाहिँ आफ्नो चिकित्साप्रति मेरो सेवा मैले दिएको छु म साह्रै सेटिस्फाई छु र मलाई कुनै पनि गुनासो छैन र मलाई अलिकति प्राकृतिकतिरको अलिक खाँचो थियो त पनि म आफ्नै अस्पताल जुन क्षेत्रीय अस्पताल र स्वास्थ्य विभिन्न प्रतिष्ठानमा चाहिँ म प्राध्यापक रूपमा केही बेर विद्यार्थी पढाउने मौका पाएँ र मलाई कता कता मेरो टिचर भने शिक्षक भने मेरो सपना पनि त्यहाँ पुरा भएको लाग्छ, यसरी चाहिँ मलाई सारा मेरा इच्छाहरू पुरा भएको लाग्छ, पारिवारिक कुराहरू हुन्छ भने अब दुईवटा छोरा डाक्टर छन् बुहारी पनि डाक्टर हुनुहुन्छ अब उहाँहरू त्यहीँ पोखरा काम गर्नुभएको छ र यदि एउटा प्राकृतिक लेभलमा एउटा भाइ शान्त जस्तो एउटा उपग्रह जस्तो पढ्न पुगेपछि यहाँभन्दा अब धेरै अब के गर्नु पर्ला चाहिँ मलाई लाग्दैन त म अझै पनि म मेरो जुन मूल पेसा शिक्षा अब र सरकारीबाट म रिटायर भए पनि अब मेरो आफ्नो प्राइभेट अस्पतालबाट मैले आफ्नो सेवा दिइ नै राखेको छु, मलाई घरमा भन्नुहुन्छ तपाईँ किन कति काम भन्नुहुन्छ काम गर्नु जरुरी छैन भन्छन् भन्नु त तपाईँ कामको लागि भन्दै पनि म मेरो जुन जानेको पेसा हो त्यसलाई म बिरामीको लागि तपाईँलाई सेवा दिनुको लागि र फन्डको लागि र फन्डको लागि मैले काम गरिरहेको छु र म साह्रै खुसी पनि छु र सेटिस्फाई छु।
1: त्यसै गरी म विनिता कार्जीतर्फ फर्कन चाहन्छु।

0: 人的课还没都是生活的他们的生活什么样的
1: 啊यो यो पनि राम्रो प्रश्न अब शिक्षा क्षेत्रमै यदि सबैलाई कसै रुचि छ भने पहिला चाहिँ त्यो शिक्षा जानको लागि जुन मेन विषय पढ्नको लागि अब अहिले त सबै ठाउँ 10+ नै हुन्छ साइन्समा हुन्छ कथाहरू छैन के अरे त्यो साइन्समा आफूलाई राम्रो गर्नु पर्यो र साइन्स राम्रो गरेपछि चाहिँ अब जुन किसिमको एउटा नेपालभरि एउटा चाहिँ कम्पिटिसनमा जाँच हुन्छ त्यसमा उत्रनको लागि चाहिँ भरमग्दो प्रयत्न गर्नु पर्छ एकदम मेहनत खान्छ मेहनत रातभरि पढ्न त पर्दैन र मेहनत गरेर त्यो एक्जाम अहिले चाहिँ जसरी एसीलाई चाहिँ एउटा आइरन गेट भन्छ शिक्षा साधा अध्ययन गर्नको लागि चाहिँ अब पहिला त विभिन्न देशबाट छात्रवृत्ति पाइन्थ्यो त अलमोस्ट सकिसकेको छ अहिले नेपालमै शिक्षा सेवा आयोगबाट जुन जाँच दिन्छ त्यसको चाहिँ इन्ट्रेन्स एक्जाम पास गर्न जरुरी छ र पास गर्नलाई चाहिँ मेहनत मेहनत मेहनत पढ्नु बाहेक अर्को उपाय छैन मेहनत नै यसको चाहिँ मूल राष्ट्रिय यस्तो छ छात्रवृत्ति पढ्न गयो भने त बुवामा कुनै पनि खर्च गर्नु पर्दैन त अहिले नेपालको परिप्रेक्ष्यमा चाहिँ एमबिएस गर्न चाहिँ काठमाडौँमा अलि 35 कति लाग्छ बाहिर चाहिँ 40 लाख जति पर्छ र एमडी पढ्नको लागि चाहिँ अराउन्ड 22 लाखमा हुन्छ त्यो पैसा आफ्नो आफ्नो आफ्नो आफै पे गरेर पढ्दा छात्रवृत्ति नाम लेखेन भने त कति पैसा दिनु पर्दा उल्टो मासिक खर्च नै हस्पिटल दिने गर्छ
2: विद्यार्थी भाइ बहिनीहरूको प्रश्नको अन्तिम लिने बेलामा रिद्धिका पौडेलको प्रश्न हामी लिँदैछौँ
1: राम्रो प्रश्न अस्तमल तपाईँ कहिले पनि आत्तिनुहुन्न तपाईँलाई भन्दाखेरि म पनि असफल भएको थिएँ कसरी असफल भएको थिएँ भनेदेखि अमृतसरमा पढ्न गयो तेस्रो सेमिस्टरमा पढ्दाखेरि मेरो नम्बर चाहिँ युजली साइन्स कलेजमा चाहिँ म्याथमेटिक्स र बायोलोजी जित्दैन र हाम्रो कलेजमा के थियो भने एक वर्ष अगाडि बायोलोजी ग्रुपले म्याथमेटिक्स जितेको अवस्था थियो 2 वर्ष अगाडि र मेरो ब्याचमा चाहिँ 3 सेमिस्टर चाहिँ म्याथमेटिक्स म्याथको नम्बर धेरै आउँछ बायोलोजीको त अलिक अरू लेख्न धेरै हुन्छ त्यसमा नम्बर कम हुन्छ तैपनि एज ए बायोलोजीको स्टुडेन्ट मेरो नम्बर फर्स्टमा थियो तर के भयो भनेदेखि फर्स्ट सेमिस्टरको फाइनल जान दिने बेलामा म बिरामीमा मलाई ज्वरो आयो ज्वरो आएपछि मलाई बडा पिर पर्यो त्यसको के थियो भने हरेक सेमिस्टरको नम्बर जोडिन्थ्यो तेस्रो सेमिस्टरसम्म मेरो नम्बर हाइएस्ट थियो अब फर्स्ट सेमिस्टर गएर जाने बेला मलाई ज्वरो आयो अब सबैजना साथीहरू जानको तयारी गरेको थिएँ मलाई यो भाइरल ज्वरो थियो 1-3 आउँछ मलाई ठुलो दुविधा भयो मलाई त्यतिखेर सल्लाह दिने साथीहरू पनि हाम्रो बुवा हेमदाईसँगै हुन्थ्यो हामीले सल्लाह गऱ्यौँ के गर्ने भनेर म जाँदै पास त हुन्छु तर मैले जुन 80% मैले मेरो मार्क्स एग्रिकल मार्क्स राखेको छु त्यो 60% गयो भने त भोलि कम्पिटिसनमा मेरो नम्बर तल आउँछ म जुन एउटा शिक्षामा पहिलो स्थानमा आएको थिएँ त्यो हुँदैन मैले धेरै विचार गरेर मैले चाहिँ त्यो जाँच मैले ब्रेक गरेँ छोडेर अनि अर्को जाँच 1 वर्षपछि हुन्थ्यो अरू साथीहरू चाहिँ आइएससी पास गरेर बिएससी पढ्न गएँ मैले सोचेँ म बिएससीतिर लाग्दिनँ बरु आएर म हाम्रो गाउँघरको माथि मैले 1.5 वर्ष पढाएँ है मैले भन्दा बिर्सेँ मेरो शिक्षक पनि म मेरो जुन लक्ष्य त्यो पनि यहाँ पुरा गरेँ मैले यहाँ 9 र 10 क्लासलाई एसएलसी पास गरेर आए पनि 9 र 10 क्लास मैले 2 वर्ष पढाएँ त्यसपछि फेरि गएर आइएसी जाँच दिएपछि मेरो यति राम्रो नम्बर आयो कि मेरो एग्रिकेट चाहिँ हाइएस्ट नै आयो त्यही मलाई म के ढुक्क थिएँ भनेदेखि म चाहिँ यो नम्बरले म कुनै पनि एउटा छनौट परिणाममा अगाडि हुन्छु भनेर मैले अरू बिएससी पढ्ने अरू साथीहरू चिन रुस ठाउँ ठाउँ जानुभयो तर म आफूलाई चाहिँ हाम्रो त्यतिखेर बेस्ट पढाइ चाहिँ इन्डियामा हुन्छ र इन्डिया पढ्नको लागि म कुरेर अन्तिममा चाहिँ शिक्षा मन्त्रालयको विज्ञान भएपछि म छनौट भएँ र एक किसिमको चाहिँ त्यो मेरो एउटा असफलता पनि हो तर त्यसलाई चाहिँ कुरेर धैर्य गरेर पनि हामीले एउटा असफलता कहिले पनि हामी चाहिँ मन सानो गर्नुहुन्न त्यसलाई चाहिँ फेरि अर्को तयारी गरेर अडि भन्यो भने असफलता नै हाम्रो सफलताको आधार हुन्छ
2: यो कार्यक्रमको हामी अन्तिमतिर आइसकेका छौँ अब अन्तिममा शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 रहेको लिटिल गार्डन इङ्ग्लिस बोर्डिङ स्कुलको यो सभाकक्षबाट यो कार्यक्रम रेकर्ड गरिरहेका छौँ। अलिकति माथि जाने भने यहाँको जन्म वडा नै छ, वडा नम्बर 3। यहाँबाट सम्भवतः यो कार्यक्रम विद्यार्थी भाइ बहिनीहरूसँग हामीले पहिलोपटक यस्तो अभ्यास गरिरहेका छौँ। अन्तिममा हामीलाई सुनेर बस्नुभएका दर्शक श्रोता र विद्यार्थी भाइ बहिनीहरूलाई यहाँको सन्देश के छ भनी राख्न सक्नुहुन्छ?
1: एकदम राम्रो कुरा। अब विद्यार्थी भाइले सुनिहाल्नुमा म निर्मल प्राइमेरी स्कुलमा पढेँ, खैनिया स्कुल माध्यमिक पढेँ, जिपको लामाले मेरो सेवा पनि दिएँ, अब त म अध्यक्ष बोर्डमा पनि भएँ। अहिले आएर पनि मेरो यो क्षेत्रमा जहाँ म हुर्केको, जहाँ म जन्मेँ हुर्केँ त्यो क्षेत्रमा मेरो चिकित्सा सेवा अहिले पनि कन्टिन्यू छ। मेरा गुरुहरूसँग अहिले पनि सम्बन्ध उत्तिकै नजिक छ। अब हाम्रो गुरु अलिक साथी यहाँ हुनुहुन्छ होला भेट्न, मैले अवसर लिएर आउनुहुन्छ होला। र म जहाँ पनि कुनै पनि विद्यालयमा कुनै पनि कलेजमा जाँदाखेरि म विद्यार्थी भाइले के भन्ने गर्छु भने, पछि मैले जे जे गरेँ, जस्तो निर्मल प्राइमेरी स्कुलमा हामीले गरिब विद्यालय कोर्स पनि बनाएका छौँ, खैरी माध्यमिक विद्यालयमा चाहिँ एउटा छात्रवृत्ति पनि मेरो एउटा त्यहाँ एउटा कोर्स छ होइन। त्यस्तै यो माथिको विद्यालय के अरे हाम्रो शहीद किसानमा पनि बनाउने बेला मलाई आर्थिक सेवामा मलाई 50,000-1,00,000 राखेको थिएँ। त्यस्तै हाम्रो यहाँको यो जुन अर्को हाई स्कुल छ त्यहाँ पनि एउटा कार्यक्रममा मैले आफ्नो आर्थिक सहयोग गरेको थिएँ। र स्वास्थ्य कार्यक्रममा यो क्षेत्रमा सबै ठाउँमा गएको छु, तौन जिल्ला सबै ठाउँमा, ढोरपृति देखेर, भीमा देखेर, ऋषिङ गिरी, अब भानु देखेर, सबै ठाउँमा आफ्नो जिल्लामा स्वास्थ्य शिविर पुगेको छु। र यसरी मैले चाहिँ आफ्नो चिकित्सा जीवन मेरो कार्यक्षेत्र पोखरा अथवा अर्को ठाउँ बनाए पनि मेरा सेवाहरू मेरो सम्बन्ध क्षेत्र जोडेको छैन। यो हाम्रो तनहुँबाट पोखरा गरेर बस्ने हाम्रो तनहुँ सम्पर्क समाज छ, त्यहाँ पनि म उत्तिकै सक्रिय छु। उहाँले पनि मलाई एउटा सम्मान गर्नुभएको थियो। त्यस्तै अब शुक्लगा नगरपालिका अस्ति पनि सम्मान गरेको र म के भन्न चाहन्छु भाइ बहिनीहरूलाई, अब हामी त गुरुहरू हुन्छ, त्यहाँ सरहरू हुन्छ, म सबै ठाउँ के भन्नु गर्छु भने, यो मेरो मूल मन्त्र तपाईँलाई म त्यही सुन, यो आजको कार्यक्रम एन्ड गर्नुभन्दा पहिला म के भन्छु भने, आफ्नो स्कुल र आफ्नो टिचरलाई कहिले पनि नबिर्सि। तपाईँको विद्यालय हो, भोलि गएर कलेज पनि होला, सरहरू यहाँ हुनुहुन्छ, फेरि अरू सरहरू होला। नेभर फर्गेट द स्कुल एन्ड टिचर्स, अलवेज रेस्पेक्ट देम। एउटा अर्को कुरा, आफ्नो बुवा आमा र आफ्नो बर्थ प्लेस, नेभर फर्गेट प्यारेन्ट्स एन्ड बर्थ प्लेस, यो मेरो मूल मन्त्र। यति भन्दै म विद्यार्थी भाइहरूलाई चाहिँ आफ्नो गुरु र आफ्नो विद्यालय, आफ्नो जन्मेको ठाउँ, आफ्नो बुवा आमालाई कहिले पनि नबिर्सिनु र उहाँहरूको सेवामा तल्लीन रहनु भन्ने आफ्नो मेसेज दिन चाहन्छु। र म अहिले पनि अहिले भर्खर मसँग एउटा फोटो छ, अस्ति म गुरु पूर्णिमामा म सबै कुरा जान सक्दिनँ, मेरो स्थानले मेरो हाम्रो भुटेल सर हुनुहुन्छ, हरेक गुरु पूर्णिमामा गएर सरलाई भेट्छु, मिठाई दिन्छु, आशीर्वाद दिन्छु। त्यहीँबाट म सबै गुरुलाई फोन गर्छु, मेरो आइसियु गुरु, मेरो एमबिसी गुरु, अब हाम्रो अस्ति मकर हाम्रो गणेश बाबालाई फोन गरेँ, महादेव गुरु सबैलाई महत्त्व दिन फोन गरेर उहाँप्रति सम्मान जनाउँछु र आशीर्वाद पनि दिन्छु। मलाई लाग्छ अब हाम्रो विद्यार्थी भाइहरू पनि त्यो परम्परा राख्दाखेरि मन पनि सन्तोष हुन्छ, आशीर्वाद पनि पाइन्छ, जीवन पनि सहज सफल हुन्छ।
2: धेरै धेरै धन्यवाद छ। कार्यक्रम लिटिल गार्डनका कुरा अन्तर्गतको प्राध्यापक डाक्टर बुद्धिसँगको यो संवाद आजलाई यति नै। लिटिल गार्डन इङ्ग्लिस बोर्डिङ स्कुलसँगको सहकारीमा उत्पादन गरिएको यो कार्यक्रममा सहभागी भई ध्यानपूर्वक सुनिदिएर प्रश्न गरिदिनु भएकोमा कक्षा 10 छात्र छात्राहरूलाई पनि धेरै धेरै धन्यवाद। यो कार्यक्रम यहाँसम्म ल्याउनको निम्ति सहयोग गर्नुहुने संस्थापक र सबै शिक्षकज्यूहरूलाई पनि धन्यवाद दिँदै, आजको कार्यक्रमबाट प्रमुख कन्सल्टेन्ट प्राध्यापक डाक्टर बुद्धिबहादुर थापालाई पनि धन्यवाद दिँदै म राजन उपाध्याय पनि बिदा माग्दछु। नमस्कार।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, सैजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने म पनि अब नाचिकेर भरवटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0965702625, मोबाइल 98560-33878, 98461-6558।
6: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-41-160 र 98460-78022।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ।
9: होइन हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265709 4, मोबाइल नम्बर 98460-61268,
5: 98560-61268।
12: ल, नातिको व्रत बन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
13: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
12: नातिको व्रत बन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
13: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
14: ल,
11: चिसो भाई दुलेगौड़ाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
14: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846667645।
15: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
16: भदौ 1 गते देखि 8 गते सम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
17: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
16: धार्मिक महोत्सवका आकर्षणहरू
17: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
16: कथा सहितको झाँकी गीति नाटक
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
16: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
17: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
16: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: आपको इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493333, 493555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुँदे निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई 5 बुँदे निर्देशन दिनुभएको हो। समितिले अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेको कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत दुर्गम क्षेत्रमा विद्युतको पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै सड़क निर्माण शुरू गर्नु अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह अर्थात पालिका र निर्माण व्यवसाय सहित संयुक्त सर्वेक्षण गर्न, सड़कको ठेक्का सम्झौता हुनु अगावै विद्युतका पोल, तार र ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना, समय सीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ। त्यसै गरी सड़क निर्माण र विद्युत संरचना स्थानान्तरणलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्ने समितिको निर्णय छ। सड़कको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारणबीच अनिवार्य समन्वय गरी सड़क निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने अवस्था आउन नदिन सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सचेत गराइएको छ। समितिले विशेष गरी नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार शुरू भएको 5 वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्नै बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै ती पोलहरू आउँदो 15 दिनभित्र स्थानान्तरण गरी त्यसको जानकारी उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई आदेश दिएको छ।
5: नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाण्डुमा साउन 16 र 17 सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय नीति ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। त्यस्तै आर्थिक वर्ष 2083-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले ती शिक्षक कर्मचारीहरूलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।
6: गत चोटिको भन्दा कड़ा र ठूलो आन्दोलन हुन्छ यसपटक। विद्यालय शिक्षाको विकासको कुरा छ, विद्यार्थीले आफ्नो खाजादेखि लिएर सेवा सुविधाको कुरा छ। माननीय मन्त्रीज्यूलाई हामी बुझाउँछौ र त्यसपछि अनि बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक हुन्छ।
5: यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म झण्डै 1 महिना काठमाण्डु केन्द्रित आन्दोलन गरेका थिए।
4: धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्तै सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केबर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने भएको हो। संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष, धरना र अनशन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ। यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भएको छ। उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केबरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनुभयो। मन्त्री मेहताले सिराहाको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो। सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनुभयो। हालको मिथिला नगरपालिका साथमा ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो। त्यसैता हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ़न सकेको छैन।
5: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले ग्यास अभावको विषय उठाएका छन्। सत्तारूढ़ दल रासोपाकै सांसदहरूले समेत समस्या के हो यसबारे प्रष्ट पार्न आग्रह गरेका थिए। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले जवाब दिनुभएको छ। आधा सिलिण्डर र भरि सिलिण्डरको व्यवस्थाका कारण अहिले ग्यास केही असहज भएको उहाँको दावी छ। नागरिकका गुनासाबारे अनुगमन गरिरहेको मन्त्री गौरी कुमारीले बताउनु भएको छ।
4: आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मको लागि 16 जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार अर्थात 10 लाख रूपियाँ शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान खरिद गर्ने 1 जना उपभोक्ताले जितेका छन्। ती विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिवकृष्ण जनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। सबै विजेताहरूको 6 नौट क्रिप्टोग्राफिकल्ली सेक्योर्ड युनिफर्म ऱ्याण्डम स्याम्पलिङ प्रविधिबाट गरिएको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष रहेको आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर विष्णु कुमार भूषालले जानकारी दिनुभयो। गएको साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7,077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि हरेक दिन 1-1 जना गरी 15 जना दैनिक विजेता र साउन पहिलो 15 दिनका लागि 1 जना बम्पर उपहार विजेता चयन गरिएको हो। यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढ़ी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रूपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रूपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रूपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुआगले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो। आउँदा दिनमा डिजिटल कारोबारको संख्या र रकम अझै बढ़ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। विभागले छनौट भएका विजेताहरूको कूपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ। व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताहरूको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरिने विभागले जनाएको छ।
5: यही साउन 29-31 गतेसम्म हुने कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले आज चुनदेवीको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी समेत दिनुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत योग्य रहेको बताउनुभयो। देउवा साउन 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड़ हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कड़ा प्रतिवाद गर्ने बताउनुभयो। आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किने बारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले आफूहरूले बुझ्ने काम गरिरहेको बताउनु भएको छ।
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा राहदानी विभागको सेवामा शास्ती र अहिले भइरहेको पहल बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको पानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बुँदे निर्देशन तनुषाको ढल्केवार प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा प्रतिनिधि सभाको आजको बैठकमा ग्यास अभावको विषय उठ्यो उद्योग मन्त्रीद्वारा अनुगमन भइरहेको जवाब 250 रूपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार कांग्रेस संस्थापनी तर्क राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर म्यान पावर व्यवसायीले 15 बुँदे माग राखेर आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्। वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजैदेखि लागू हुने गरी वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। संघले आज पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा यो क्षेत्रमा समस्या समाधान हुन नसकेको जनाएको छ। संघका अध्यक्ष डिग बहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायीलाई कार्यवाही गरेको भन्दै अब म्यान पावर ले कामदार पठाउन बन्द गरेको बताउनु भएको छ।
4: राहदानी विभागमा अहिले सेवाग्राहीले धेरै शास्ति खेप्नु परेको छ। विभागमा दैनिक जसो सेवाग्राहीको लामो लाइन देखिन्छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ ई पासपोर्ट प्रणालीको शुभारम्भ गर्दै झण्डै 1 करोड़ नेपालीको विवरण नयाँ प्रणालीमा सारिएको र यो नयाँ सरकारको उपलब्धि भएको दावी गर्नुभएको थियो। तर प्रणाली पटक पटक डाउन हुने अनलाइन भुक्तानी नचल्ने अपोइन्टमेन्ट चाँडै बन्द हुने र राहदानी वितरणमा ढिलाइ लगायतका समस्या छन्। फ्रान्सेली कम्पनी आईडीमियाबाट जर्मन कम्पनी मिहोबौर र भेरी डोसलाई जिम्मेवारी हस्तान्तरण भएपछि काठमाण्डु सहित पाल्पा अर्घाखाँची बैतडी महोत्तरी काभ्रे उदयपुर बारा म्याग्दी लगायत जिल्लामा लगइन र पासवर्ड सम्बन्धी समस्या पनि देखिएको छ। यस्ता समस्याको समाधानका लागि भइरहेका प्रयासबारे हामीले राहदानी विभागका प्रवक्ता दीपक बञ्जाडेलाई सोधेका छौं।
9: हामीले 2 शिफ्टमा काम गरिरहेछौँ किनभने ईपीएफको कारणले पनि धेरै फर्महरू एप्लिकेसनहरू आयो होइन अनि त्यही भएर त्यसलाई म्यानेज गर्नलाई चाहिँ 2 शिफ्टमा बिहान 7 बजेदेखि राति 9 बजेसम्म काम गरिरहेका छौँ।
5: अनि यो पछिल्लो समय राजधानी विभागमा एउटा ईपीएफको कारण भनेर तपाईँले भर्खर जोड्नुपर्नु भएको छ र अरू बेलामा चाहिँ अत्याधिक भीड हुने गरेको छ भन्ने कुराहरू सुन्नमा आएको छ। यसको कारण चाहिँ के हो?
9: जुन ईपीएफ भन्दा अगाडि पनि केही पहिलो 2 विक चाहिँ अलिक भीड बढी थियो होइन त्यो किनभने त्योभन्दा अगाडि हामीले चाहिँ केही दिन फर्म पनि बन्द गरेका थियौँ किनभने नयाँ सिस्टममा गइरहेका थियौँ प्लस नयाँ सिस्टममा जाँदाखेरि केही एरर आउँछ त्यसलाई फिक्स गर्ने भनेर अनि फर्महरू पनि केही कम लिइरहेका थियौँ त्यति कारणले गर्दाखेरि चाहिँ सुरुमा अलिकति भीड बढेको थियो।
5: भनेपछि 2 शिफ्टमा सेवा शुरू गरेपछि दैनिक चाप घटेको छ भनेर बुझ्नु पर्यो।
9: 2 शिफ्टमा काम गरेर के हुन्छ म्यानेज चाहिँ भएको होइन जस्तो अहिले ईपीएस कारणले चाहिँ भीड बढेको हुनाले 2 शिफ्टमा भएपछि मान्छेहरू अलिक सहज भयो हामीलाई अलिक सजिलो भयो त्यसले चाहिँ त्यसले अलिक भीड कम भएको अहिले आउँदाखेरि एकदम भीड कम छ त्यो चाहिँ ईपीएसको प्रेसर कम भएर पनि हो।
5: अहिले विभागमा दैनिक कति सेवाग्राही आइरहनु भएको छ र पहिलेको तुलनामा चाहिँ कति हो यो अहिलेको संख्या चाहिँ?
9: युजली पहिले एभरेजमा चाहिँ 1000-1200 मान्छेले फर्म भर्नुहुन्थ्यो पहिला होइन, अनि जस्तो इपिएफओको फ्युअर आउँदाखेरि चाहिँ ल 2022-2025 पनि फर्म लिउँ, एक दिन त 3000 जति पुग्यो होइन, गएर 1600-1700 राउन्ड फर्म चाहिँ छ।
10: नयाँ प्रणाली शुरू गर्नुभन्दा अगाडि चाहिँ पर्याप्त परीक्षण नभएका कारण समस्या आयो भन्ने कुराहरू सुनिन्छ, यसमा चाहिँ के भन्नुहुन्छ?
9: के त्यस्तै हुन्छ होइन, कति कुराहरू चाहिँ गर्दै गएपछि अनि एरहरू देखिँदै जान्छ अनि त्यो सल्भ गर्दै जाने भन्ने कुरा हो होइन। सुरुमा पनि 1000 चाहिँ फर्म खोल्यौँ अनि त्यो फर्म खोल्दाखेरि सर्टेन इस्युजको कारणले गर्दाखेरि त्यसरी 5000 मान्छेले फर्म गरे कोही दिनमा होइन, अनि ती सबैलाई सेवा दिनु पर्यो। जस्ट थोरै फर्म खोलाउने इस्युदेखि चाहिँ सल्भ गर्दै जाने भएको रहेछ, 15-20 धेरै इस्यु सजिलो हुन्थ्यो, सेवा गर्ने सजिलो हुन्थ्यो, हामीलाई सजिलो हुन्थ्यो, तर फर्म खोल्न खासै धेरै कम गरेनौँ। अनि इस्युहरू त्यहाँ आउँदाखेरि प्रत्येक झ्यालमा प्रत्येक ठाउँमा भिडहरू बढी टिक्यो कि पहिले त्यो चाहिँ, अनि के हदसम्म तयारी हुन्छ, के हाम्रो टेक्नोलोजी चिन्नु भनेअनुसार के चाहिँ तयारी टाइम अनुसार इस्युहरू देखिएपछि बल फिक्स पनि हुन्छ। 3 महिनाको चाहिँ स्टेबिलाइजेसन टाइम राखेका हुन्, किनभने यो टाइममा चाहिँ जति पनि एरर देखिन्छ सबै फिक्स गर्ने भनेर त्यो टाइम राखिएको रहेछ।
10: र यो पासवर्ड नचल्ने कुरा, यो लगइन नहुने कुरा, प्रणाली बारम्बार डाउन हुने कुरा, यो समस्या चाहिँ कहिलेसम्म समाधान भइसक्छन्? अब
9: प्रब्लम भन्नुभयो नि, मल्टिपल कारण आएको, जस्तो एनआइडीसँग हाम्रो सर्भर कनेक्सन हुन नसक्दा पनि आएको छ होइन, अचारको लेट अचारदेखि जसले पनि एनआइडीको नम्बर लिनुभयो त्यो चाहिँ त्यहाँको सिस्टम अपडेट नभएको हुनाले त्यो समस्या आएको रहेछ। त्यो अगाडिको चाहिँ खासै त्यस्तो प्रब्लम छैन, आज मिति 15-16 फर्म भन्ने हुँदाखेरि हाम्रोमा त्यस्तो समस्या आउँछ हुँदैन।
10: अब नागरिकले सहज सेवा अन्तिममा चाहिँ सहज सेवा दिनको लागि चाहिँ विभागको तर्फबाट के कस्ता कुराहरू भइरहेछन्, पहल गरिरहनु भएको छ हजुरहरूले?
9: अब अहिले मेन एक नम्बर चाहिँ जुन एररहरू आएर जुन समस्या धेरै भयो नि, हरेक झ्यालमा मान्छे धेरै थुप्रने अनि गुनासो पनि बढी आयो होइन, त्यो एरर पनि धेरै डाउन भइसकेको छ। हाम्रो टेक्निकल टिमले राम्रोसँग काम गरिरहेको छ। अनि अर्को दुईमा चाहिँ जस्तो अहिले यो हामीले 10 दिन चाहिँ हामीले 2 सिफ्टमा काम गऱ्यौँ होइन, त्यो पनि हामीले जस्ट हामीले एफोर्ट चाहिँ बेस्ट लगाएको हुन्छ जस्तो लाग्छ यो कुरा चाहिँ। तेस्रो चाहिँ अब हामीले चाहिँ बिस्तारै फर्महरू पनि लास्ट भोलिमा खोल्दैछौँ, जस्तो नेक्स्ट विकको लागि हामीले सबै फर्म खोलिसक्यौँ अहिले नै, त्यो फर्म चाहिँ मोर इजिली अभाइलेबल हुन्छ अबदेखि चाहिँ।
4: उहाँ हुनुहुन्थ्यो राहदानी विभागका प्रवक्ता दीपक बन्जाडी, सेवाग्राहीलाई शास्ति र समाधानमा भइरहेका प्रयासबारे जानकारी दिनुहुँदै। फेरि पनि खबरको सिलसिला, खुल्ला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा धेरै रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ। विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिंग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। प्रहरीका अनुसार अहिलेसम्म 526 जना रोहिंग्या नेपालमा रहेका छन्, जसमा 162 पुरूष, 148 महिला र 216 बाल बालिका छन्। उनीहरू काठमाण्डको कपन, लसुनटार र राम मन्दिर तथा ललितपुरको सुनाकोटी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीको भनाई छ। प्रहरी नायब महानिरीक्षक काफ्रेले खुल्ला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाहरूको पहिचानमा समस्या भएको बताउनुभयो। म्यानमारमा सन् 2017 अगस्तमा सैन्य हस्तक्षेप भएको थियो, त्यसपछि लाखौं रोहिंग्या छिमेकी बंगलादेशमा शरण लिन पुगे, त्यहीँबाट बिस्तारै भारत हुँदै नेपालमा प्रवेश गर्न थालेको अनुमान गरिन्छ। प्रहरी प्रवक्ता काफ्लेले विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढ़ाएको समेत बताउनु भएको छ।
5: पाकिस्तानको ब्रोड पीक हिमालय आरोहणको क्रममा ज्यान गुमाएका गोर्खाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको आज अन्त्येष्टि गरिएको छ। उहाँको शवयात्रा सहित काठमाण्डुको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ब्रोड पीकको हिम पहिरोमा गुरूङ र निर्मल पूर्जा सहित 10 जनाको निधन भएको थियो, जसमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव एक हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुधन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धांजली अर्पण गर्नुभयो। गृहमन्त्री सुदनले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उड़ाएर सम्मान व्यक्त गर्नुभएको छ।
4: यसैबीच दोलखाको गौरीशंकर गाउँपालिका 9 पर्ने रोलबालिङ हिम श्रृंखला अन्तर्गत एलुंग्री हिमालको आधार शिविरमा 5 शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 एलुंग्री आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको, तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्किएको प्रहरीको भनाई छ। यलुंग्रीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन। गएको कार्तिक 17 गते आरोहणको क्रममा हिम पहिरोमा 5 विदेशी सहित 2 नेपाली सम्पर्कविहीन भएका थिए। त्यसबेला 2 मात्रै शव भेटिएको थियो। सोलुखुम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1-1 गरी 5 शव भेटिएको थिएन। अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चरीकोट ल्याउने प्रहरीले जनाएको छ। यलुंग्री रोलबालिङ हिम श्रृंखलाको 5630 मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बाढी र डुबानबाट बच्न के गर्ने?
12: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
11: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
12: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
11: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
12: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
13: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
14: Where do we begin?
13: With international news you can trust, BBC News.
14: Journeys into the heart of global events.
13: And voices from around the globe.
15: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
13: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
16: खुशीको कनेक्सन।
17: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
18: डर्मानेन्ट हेयर ट्रान्सप्लान्ट, स्किन केयर एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
17: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
18: जामदेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट, स्किन एन्ड एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-545-46-66।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत 13 बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिला सुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन्।
4: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। हिजो दोहोरो अंकले घटेको शेयर बजार परिसूचक निफ्टी आज 4.05 अंकले ओह्रालो लागेर 2650.09 बिन्दुमा झरेको छ। आज उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 183 कम्पनीको शेयर घटेकोमा 86 बढ़ेको छ। त्यस्तै 7 कम्पनीको शेयर घटबढ़ भएन। आज अप्पर लोहेरी खोला हाइड्रो पावरको शेयर झण्डै 7% घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 8.60% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 4.62 अर्ब कारोबार भएकोमा आज 334 कम्पनीको 1.03 करोड़ कित्ता शेयर 3.77 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: शेयरपछि सुन चाँदीको खबर। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढ़ेको छ। तीन दिनमा सुन तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि यो हप्ता लगातार बढ़ेको छ। यता निरन्तर भाव बढ़ेकोमा चाँदी आज तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,000 580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी तोलामा 270 रूपियाँले बढ़ेको हो।
4: पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै सातजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले ट्याङ्कर सहित चोरीमा संलग्न सातजनालाई पक्राउ गरेको हो। आईयूसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिंहनामंगल काठमाण्डु आइपुग्नुपर्ने ना 7K1539 नम्बरको ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाईपास सड़क खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनैन मिया, पम्पका कर्मचारी असलर हवारी र रफिक मिया सहित सन्देश राणा मगर, केशरराम सुनार, मन्दसिंह लामा र उमेश राणा मगर पक्राउ परेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो।
5: पूर्वका 5 जिल्लामा भोलि शनिबार 12 घण्टासम्म बिजुली नआउने भएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा भोलि बिहान 4 बजेदेखि दिउँसो 4 बजेसम्म 12 घण्टा विद्युत सेवा अवरूद्ध हुने भएको हो। दुहबी दमक 132 केबी प्रसारण लाइनको करेन्ट टावर नम्बर 68 र 69 को बीचमा डेड इण्ड टावर जडान प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत सेवा कटौती गर्न लागि आयोजनाका प्रमुख दर्शन राय यादवले बताउनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। साउदी अरब, पाकिस्तान र टर्कीले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरबको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बीच आज भएको बैठकमा रक्षा सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका यी देशबीच रक्षा सम्झौता भएको हो। मध्य पूर्वको द्वन्दमा साउदी अरब पनि तानिएको तथा हर्मुज जलमार्ग र लाल सागर हुँदै हुने जल परिवहनमा अवरोध पुगेको अवस्थामा तीन देशले सुरक्षा सम्बन्ध सुदृढ़ बनाउने प्रयास गरिरहेका छन्। साउदी अरब र पाकिस्तानले गएको वर्ष संयुक्त रक्षा सम्झौताको घोषणा गरेका थिए। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले गरेको आक्रमणले क्षेत्रीय तनावलाई बढ़ाएपछि इरान र उसका सहयोगीले साउदी अरब तथा खाड़ीका अन्य देशहरूमाथि आक्रमण गर्दै आएका छन् र उनीहरूको ऊर्जा आपूर्तिमा अवरोध खड़ा गरिरहेका छन्। तीनवटा देशले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार यो सम्झौताको उद्देश्य कुनै पनि आक्रमणकारी विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ़ पार्नु हो।
5: नेपाल दर्पणमा अब खेल खबर। एसियाली क्रिकेट परिषद एसीसीले महिला टी20 एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। एसीसीका अनुसार प्रतियोगिता अगस्त 28 यूएईको दुबईमा शुरू हुनेछ। 8 टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेको हङकङ र थाइल्याण्ड बीच हुनेछ। यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साविक यता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लड लाइटमा सञ्चालन हुनेछ र फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। टी20 फर्म्याटको महिला एसिया कपको यो 6 र समग्रमा 9 संस्करण हो। भारतले 4 एक दिवसीय फर्म्याट र 3 टी20 फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको थियो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती। पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बुधे निर्देशन।
4: भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। 15 बुधे माग राखेर म्यान पावर व्यवसायले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरे।
5: राहदानी विभागको सेवामा निरन्तरको समस्याले सेवाग्राहीलाई शास्ति। आउँदा दिनमा सहज सेवा प्रवाह र भीड़ नहुने गरी काम थालिएको विभागको दावी।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98111996902।
4: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
5: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: धार्मिक महोत्सवका आकर्षणहरू,
5: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
6: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
4: कथा सहितको झाँकी, गीती नाटक,
5: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
4: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
5: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
4: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी चार, दुलेगौंडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285487।
11: यस तनाव सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही साउन 23 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल।
11: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्लागण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल 98560443443।
13: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त।

0: सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हुम तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 98563175।
2: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, सुत्ला गण्डकी 4 बनकेवा चोक।
0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
7: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
7: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061-433-385 मोबाइल 98560-383 चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
4: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोमगोगु बसपार पछाडिपट्टि
4: हजुर काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
8: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोमगोगु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461-16878 98-235-57763
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पढ्न फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
10: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
9: फोन नम्बर 06145100
10: मोबाइल नम्बर 9856084666
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
11: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएनटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएनटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
1: बत्तीसौं विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौक,
0: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
5: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0-65-414-050, मोबाइल 98463-23811। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई, साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
5: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
5: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0-65571-479, मोबाइल 98560-62265, 98468-64145।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ सात बजेको शुक्ला गण्डकी समाचार कक्षबाट सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

0: एक वर्षमा 1848 प्रहरी कर्मचारीमाथि कार्यवाही प्रहरी नियमावलीमा उल्लेख भएका प्रावधान विपरीत गतिविधि गरेका जस्ता आरोप ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत रहेको उद्योग मन्त्री यादवको भनाई। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएका प्रगति विवरण सार्वजनिक। कंग्रेस संस्थापन इतरको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने। अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेको समयमा पनि सरकार संवेदनशील नभएको आरोप। सरकारले नयाँ सड़क विधेयक ल्याउँदै सड़क सीमा मिस्नेलाई 5 लाख जरिवाना। ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी। साउदी अरब पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर। र इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप। एक वर्षमा 1848 प्रहरी कर्मचारी कार्यवाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 1848 प्रहरी कार्यवाहीमा परेका हुन्। प्रहरी आचरण विपरीत काम रहेको व्यावसायिकता नदेखिएको प्रहरी नियमावलीमा उल्लेख भएका प्रावधान विपरीत गतिविधि गरेका जस्ता आरोपमा ती प्रहरी कर्मचारीलाई कार्यवाही गरिएको हो। कार्यवाही पर्नेमा कार्यालय सहयोगी देखि डीआईजी दर्जासम्मका अधिकारी रहेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेलले बताउनुभयो। 53 कार्यालय सहयोगी, 866 प्रहरी जवान, 356 प्रहरी सहायक हवलदार, 262 हवलदार, 61 वरिष्ठ हवलदार, 139 सहसही, 52 सही, 17 वरिष्ठ सही, 33 इन्सपेक्टर, 3 डीएसपी, 3 एसपी, 2 एसएसपी र 1 डीआईजी कार्यवाहीमा परेका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले खाना पकाउने एलपी ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिएको बताउनु भएको हो। उहाँले अफवाह र भ्रमको पछि नलागे आवश्यकता भन्दा धेरै ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गर्नुभयो। आयातको तुलनामा नियमित माग दान नसक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिँदै आएकोमा भरी सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग आपूर्तिको असन्तुलन भएको उहाँले बताउनुभयो। मन्त्री कुमारीले अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै 10,166 मेट्रिक टन कुल भण्डारण क्षमता, 1,75,00,000 ग्यास सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको उहाँले संसदीय समितिको निर्देशन कार्यान्वयनको लागि सम्बन्धित निकायलाई निर्देशन दिए अनुगमन अगाडि बढ़ाइएको उल्लेख गर्नुभयो। देशभर ग्यास अभावको कारण उपभोक्ताले लामो लाइन भीड़भाड र समयमा ग्यास नपाउने समस्या भोगिरहेको बेला दमौलीमा कोठा भाडा बसेर अध्ययन गर्ने विद्यार्थीहरू पनि समस्यामा परेका छन्। ग्यास अभाव सम्बन्धी समाचार संकलनको क्रममा दमौलीमा रिपोर्टिङ गरिरहेका तनहु प्रेसका संचालक तथा पत्रकार विकास खनाल समक्ष भानु नगरपालिका 5 घर भई हाल ब्यास नगरपालिका 2 अमरापुरीमा कोठा भाडामा बस्दै अध्ययनरत पूजा अधिकारीले आफू 2 दिनदेखि ग्यास नपाउँदा खाना पकाउन नसकेको र होटलमा चाउमिन तथा मोमो खाएर बस्नु परेको गुनासो गरेकी थिइन्। विद्यार्थीको गुनासो सुनेपछि पत्रकार खनालले तत्काल प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीसँग टेलिफोन मार्फत समन्वय गर्नुभएको थियो। त्यसपछि प्रमुख जिल्लाधिकारी तिवारीको पहलमा सिमलटार स्थित ग्यास डिलर सुमन श्रेष्ठ मार्फत विद्यार्थीलाई खाना पकाउने ग्यास उपलब्ध गराइएको हो। ग्यास प्राप्त भएपछि पूजा अधिकारीले अब खाना पकाएर नियमित रूपमा खान सहज भएको बताएकी छिन्। देशभर ग्यास अभावको असर देखिएको वर्तमान अवस्थामा विशेष गरी सदरमुकाममा कोठा भाडामा बसेर अध्ययन गर्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने श्रमिक तथा एकल परिवार बढ़ी प्रभावित बनेका छन्। समयमै गरिएको समन्वयले एक विद्यार्थीको तत्काल समस्या समाधान हुनका साथै आवश्यक पर्दा सम्बन्धित निकाय बीचको सहकार्यले नागरिकका समस्या छिटो समाधान गर्न सकिने उदाहरण पनि प्रस्तुत भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्रोत प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत 13 गते बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिला सुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन्। मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ। यसै गरी सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेको कार्ययोजना कार्यान्वयनबारे सरकारवाला निकायका प्रमुखसँग उच्च स्तरीय छलफल सम्पन्न भएको छ। लामो समयदेखि अलपत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 ठेक्काको विश्लेषण भएको छ। सार्वजनिक निकायमा खर्च मितव्ययता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ। यही साउन 29 31 गतेसम्म हुने कंग्रेस संस्थापन नेता पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। कंग्रेस नेता डाक्टर शशांक कोइरालाले आज काठमाण्डुको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी समेत दिनुभएको हो। वहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत योग्य रहेको बताउनुभयो। देउवा साउन 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यस्तो गरिएमा पार्टीले कटा प्रतिबद्ध गर्ने बताउनुभयो। नेपाली कंग्रेसका सचेतक निश्चल राईले सरकार जनसरोकारका विषयलाई छोडेर मधुमास मनाउन व्यस्त रहेको टिप्पणी गर्नुभएको छ। काठमाण्डुमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक राईले बजारमा व्याप्त महँगी र ग्यास लगायतका अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेको बेला सरकार संवेदनशील नभएको सचेतक राईको आरोप छ। वहाँले सदन र सामाजिक सञ्जाल मार्फत सरकारलाई निरन्तर खबरदारी गर्न समेत नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। साथै वहाँले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड़ दिनुभएको छ। पहिचानको नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्न खोजिएको भन्दै त्यसप्रति सतर्क रहनुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताउनु भएको छ। काठमाण्डुमा शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको 2 राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता आङदेम्बेले यस्तो बताउनु भएको हो। संविधानको पुनर्लेखन भन्दा पनि यसको कार्यान्वयनको क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनु भएको हो। नेता आङदेम्बेले संविधान कार्यान्वयन को 10 वर्षमा आदिवासी जनजाति महिला दलित मधेसी अल्पसंख्यक मुस्लिम र थारू समुदायले भोग्नु परेको अप्ठ्याराहरूलाई पहिचान गरी संशोधन मार्फत समाधान खोजिनुपर्ने बताउनुभयो। नेता आङदेम्बेले पछिल्लो समय लोकप्रियताका उन्नाममा संविधानका विरूद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउन खोज्ने प्रवृत्ति बढ़ेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषाले सरकारको नियतमा शंका नभए पनि राज्य संचालनको ढंग नपुगेको भन्दै आलोचना गर्नुभएको छ। वहाँले राज्य संचालनको लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास नै मूल मन्त्र हुनुपर्ने उल्लेख गर्नुभयो। सांसद झाले बोर्डरमा गरीब र एयरपोर्टमा धनीलाई गरिने विभेदपूर्ण व्यवहारप्रति सरकारको ध्यान आकर्षण गराउँदै निजी क्षेत्रलाई लगानी गर्ने र वातावरण बनाउन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद मनिषाले सरकार सञ्चालनमा ढंग नपुगे झैं लागेको टिप्पणी गर्नुभएको छ। सरकारले झण्डै पाँच दशक पुरानो सड़क ऐनलाई विस्थापित गर्दै भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यको साथ नयाँ सड़क विधेयक ल्याएको छ। भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा सुधार गर्ने लक्ष्यसहित तयार पारिएको सार्वजनिक सड़क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 संघीय संसदमा पेश गर्ने तयारी गरिएको हो। प्रस्तावित विधेयकमा सड़क वर्गीकरण, सड़क सीमाको संरक्षण, दण्ड सजाय तथा निर्माण र मरमतको नयाँ मापदण्ड समेटिएका छन्। सड़क आसपासका जग्गाको वैज्ञानिक व्यवस्थापनसँगै सड़क निर्माण, मरमत र विस्तारको जिम्मेवारी समेत स्पष्ट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। तपाई यति बेला साँझ 7 बजेको शुक्ला गण्डकी समाचार सुन्दै हुनुहुन्छ। समाचार बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौंडा बजार तनहुँ।
17: सम्पर्क 0654142121 मोबाइल 98565391921।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: समय आएको छ नेपाली प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टिएमपी थर्ड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको स्ट्रिङ स्टिलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। स्ट्रिङ स्टिल टिएमपी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
19: मोबाइल 98563042952 र 98066656586।
21: हजुर, दान गरौ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
22: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
0: केही बेरको यो छोटो व्यावसायिक विश्रामपछि साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। अब सुन्नुहोस् बाकी समाचार। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले देशैभरका सड़क विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत पोली स्थानान्तरण मुख्य बाधक बनेको बताउनु भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै महानिर्देशक जैशीले विद्युत प्राधिकरण संघको समन्वय अभाव र पोल सार्न हुने ढिलाइले विकास निर्माणमा गम्भीर असर परेको जानकारी दिनुभएको हो। महानिर्देशक जैशीले सड़कको सीमा राइट अफ वे भित्र पोल गाड्न सड़क विभागले सहजीकरण गरे पनि सड़क विस्तारको क्रममा ती पोल हटाउन विद्युत प्राधिकरणबाट अपेक्षित सहयोग र तदारूकता देखिएको बताउनु भएको छ। महानिर्देशक जैशीले आयोजनाहरूमा हुने ढिलाइका कारण राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको स्पष्ट पार्नुभयो। वहाँले विद्युत प्राधिकरण र सड़क विभाग बीच अहिले मन्त्रालय गत तब्बरमा समन्वय भइरहेको र समस्या समाधानको लागि प्रयास भइरहेको बताउनु भएको छ। पुल गाड्ने र तार उपलब्ध गराउने प्रक्रियामा प्राधिकरणको तर्फबाट हुने ढिलाइले गर्दा आयोजनाहरू प्रभावित भइरहेको उहाँले बताउनुभयो। तनहुँमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक पृष्ठपोषण तथा सर्वेक्षण कार्यक्रम सम्पन्न गरिएको छ। एलायन्स क्लब अफ तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चालकहरूको अनुभव, सड़क जोखिमयुक्त स्थान, गति सीमा, दुर्घटनाको प्रमुख कारण र दुर्घटना न्यूनीकरणको सम्भावित उपायहरू सम्बन्धी जानकारी संकलन गरिएको थियो। कार्यक्रमका समन्वयकर्ता तथा एलायन्स क्लब अफ तनहुँका अजित पन्थलले सुरक्षित सड़क जिम्मेवार चालक र दुर्घटना रहित यात्राको लागि सबै सरकारवाला निकायबीच सहकार्य अनिवार्य रहेको बताउनुभयो। उहाँले कार्यक्रमबाट प्राप्त सुझाव अनुभव र तथ्याङ्कलाई आगामी दिनमा सड़क सुरक्षा सम्बन्धी नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उपयोग गरिने विश्वास व्यक्त गर्नुभयो। पृथ्वी राजमार्गको वैकल्पिक सड़कको रूपमा विकास गर्न लागि बुद्ध सिंह मार्गमा खसेको पहिरो हटाइएपछि आजदेखि यातायात पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय दमौलीको डोजर प्रयोग गरी बिहिबार साँझसम्म पहिरो पन्छाउने काम सकिएपछि आज बिहानदेखि सड़क पूर्ण रूपमा सुचारू भएको बुद्ध सिंह मार्ग सरकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले जानकारी दिनुभयो। निरन्तरको वर्षासँगै बुधबार व्यास नगरपालिका 14 स्थित मास्तीघाट र तोइनमा ठूलो पहिरो खसेपछि यो खण्डपूर्ण रूपमा अवरूद्ध बनेको थियो। सड़क सञ्चालनमा आए पनि खुलाहरूमा पुल नहुँदा वर्षायाममा यात्रा अझै जोखिमपूर्ण रहेको छ। अध्यक्ष मगरका अनुसार बुद्ध सिंह मार्गमा पर्ने व्यास नगरपालिका 14 को सुडे खोला, बन्दीपुर गाउँपालिका 5 र व्यास 14 को सिमानामा रहेको ढाँड खोला, बन्दीपुर 6 को खानी खोला र बगर खोला तथा बन्दीपुर 6 र आबुखैरेनी गाउँपालिका 5 को सिमानामा पर्ने बुध खोलामा पुल नहुँदा वर्षायाममा खोला बढ़ेर आवतजावतमा समस्या हुने गरेको छ। गण्डकी प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको यो मार्ग भएर तनहु, बन्दीपुर, देवघाट र आबुखैरेनी गाउँपालिकाका विभिन्न ओडाका हजारौं नागरिक दैनिक आवतजावत गर्छन्। गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्ला संग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। हाल प्रदेश सरकारले दमौलीदेखि व्यास नगरपालिका 13 को सोडेसम्मको 10 किलोमिटर खण्ड कालो पत्र गर्ने तयारी गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय तनहुले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवामा सेवाग्राहीको चाप बढ़दै गएपछि विदाको दिन पनि सेवा सञ्चालन गर्ने भएको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै 37 गते शनिबार र 24 गते आइतबार राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सञ्चालन गरिने जनाएको हो। सूचना अनुसार सेवा बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म उपलब्ध हुनेछ। कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालो अनुसार अनुरोध गरेको छ। तनहु कारागारमा रहेको कैदीबन्दीहरूको स्वास्थ्य उपचारलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कारागार कार्यालय तनहु र प्रदेश अस्पताल दमौलीबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा अस्पताल दमौलीका अध्यक्ष कमला मोहन वागले, अस्पतालका प्रमुख डाक्टर परिवर्तन बराल र कार्यालय कारागार तनहुका प्रमुख सुभाष केसी सहभागितामा सम्झौता गरिएको हो। सम्झौताले कारागारमा रहेका कैदीबन्दीलाई आवश्यक स्वास्थ्य उपचार तथा अस्पतालबाट प्रदान गरिने विभिन्न सेवामा सहजीकरण गर्ने व्यवस्था गरेको छ। सम्झौता अनुसार कारागारबाट उपचारको लागि अस्पतालमा रेफर गरिएका कैदीबन्दीलाई प्रदेश अस्पताल दमौलीले आवश्यकता अनुसार आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, प्रयोगशाला परीक्षण, शल्यक्रिया लगायतका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। त्यसै गरी उपचारको लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, कैदीबन्दीको सुरक्षा तथा उपचार खर्च भुक्तानी सम्बन्धी जिम्मेवारी समेत सम्झौतामा स्पष्ट गरिएको छ। कारागार कार्यालयले अस्पतालमा उपचारको लागि पठाइने कैदीबन्दीको आवश्यक सुरक्षा व्यवस्था गर्नेछ भने अस्पतालले सम्झौता अनुसार उपचार सेवा उपलब्ध गराउनेछ। सम्झौता 2083 साल साउन 22 गतेदेखि 2084 साल असार मसान्तसम्म लागू हुने जनाइएको छ। दुवै पक्षका आपसी समझदारीमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ। सम्झौताले कारागारमा रहेका कैदीबन्दीलाई समयमै गुणस्तरीय सेवा, स्वास्थ्य सेवा उपलब्ध गराउन तथा उपचारको क्रममा देखिने व्यवहारिक समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब पाल अन्तर्राष्ट्रिय समाचारको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मको आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले 2 वटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ। केही हप्ता अघि अमेरिकी सर्वोच्च अदालतले यसअघिको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नु भएको बीबीसीले जनाएको छ। नयाँ व्यवस्था अनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेका आरोप लागेका व्यक्ति तथा कानूनले नागरिकताको अधिकार नदिने अमेरिकी बुबाका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्। त्यसै गरी गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेश मार्फत रोक लगाएको छ। आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यान्वयनमा ल्याइएको बताउनु भएको छ। अमेरिका र इरानबीचको युद्धको पृष्ठभूमिका साउदी अरब, पाकिस्तान र टर्कीले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरबको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बीच आज भएको बैठकमा रक्षा सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ। मध्य पूर्वको द्वन्द्वमा साउदी अरब पनि तानिएको तथा हर्मुज जलमार्ग र लाल सागर हुँदै हुने जल परिवहनमा अवरोध पुगेको अवस्थामा तीन देशले सुरक्षा सम्बन्ध सुदृढ बनाउन प्रयास गरिरहेका छन्। साउदी अरब र पाकिस्तानले गएको वर्ष संयुक्त रक्षा सम्झौताको घोषणा गरेका थिए। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले गरेको आक्रमण क्षेत्रीय तनावलाई बढ़ाएपछि इरान र उसका सहयोगीहरूले साउदी अरब तथा खाड़ीका अन्य देशहरूमाथि आक्रमण गर्दै आएका छन् र उनीहरूको ऊर्जा आपूर्तिमा अवरोध खड़ा गरिरहेका छन्। अब पालो खेल समाचारको इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि मध्य लण्डनको एकरात्री क्लबमा कुटपिट गरेको आरोप लागेको छ। 30 खेलाड़ीमाथिको यो आरोप गएको वर्षको डिसेम्बर 6 बारडोर स्ट्रेटमा रहेको एउटा रात्री क्लबमा भएको भनिएको कुटपिटको घटनासँग सम्बन्धित छ। नर्थह्याम्प्टनका इभान टोनीमाथि गएको जुलाई 31 शारीरिक चोट पुर्याउने गरी कुटपिट गरेको अभियोग लागेको प्रहरीले विज्ञप्तिमा भनेको छ। अब उनी आउँदो सेप्टेम्बर 24 वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उपस्थित हुनेछन्। टोनी अहिले साउदी प्रो लीग क्लब अल अहलीबाट खेल्नेछन्। उनी सन् 2024 7,23,00,000 अमेरिकी डलरमा इंग्लिस प्रिमियर लीग क्लब ब्रेन्टफोर्डबाट यहाँ आबद्ध भएका थिए। टोनीले गएको सिजन साउदी प्रो लीगमा 42 गोल गरेका थिए। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। शुक्ला गण्डकी समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एक वर्षमा 1,848 प्रहरी कर्मचारीमाथि कार्यवाही, प्रहरी नियमावलीमा उल्लेख भएका प्रावधान विपरीत गतिविधि गरेका जस्ता आरोप। न्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत रहेको उद्योग मन्त्री यादवको भनाई। प्रधानमन्त्री कार्यालयबाट 3 भएका प्रगति विवरण सार्वजनिक। कंग्रेस संस्थापन इतरको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने। अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेको समयमा पनि सरकार संवेदनशील नभएको आरोप। सरकारले नयाँ सड़क विधेयक ल्याउँदै सड़क सीमा मिच्नेलाई 5,00,000 जरिवाना। ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी। साउदी अरब, पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर। र इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप। अवस्था हामीलाई 3 सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। राति 10 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। 3 लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।

0: सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफी ढुङ्गा पोखरा
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0635905511
2: वर्षा यी त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
1: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
4: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779787
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
7: तर महँगो होला नि
6: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका
8: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही एल्मुनियम अब युपिभीसी को साथमा
8: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
9: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635714411 मोबाइल 98562938 र 98028222938
10: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
11: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
10: खैरेनी टार कहाँनिर छ यो राजु टायर
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
10: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
11: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562642452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
12: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
11: मोबाइल 98560557
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
14: म घरको कान्छो छोरो तिमी माइत कि माइली तर तिमी मेरो घरमा आएपछि तिमीलाई सबैले एक कान्छी भन्छन् म रुखमा चढौला तिमी घाँस मिलाउली म मल खनौला तिमी डोको भरौली मै मेला जाउला तिमी खाजा ल्याउली मेरो मैलो कपडा पूजा साबुनले धौली म कमाइ ल्याउला तिमी जतन गरौली म ढिला आउला तिमी बाटो हेरौली एकान्छी जान्छौ र मेरो घरमा एकान्छी यो जीवन अब तिम्रै भरमा

0: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9860747580।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्चै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9864080 29 दमौली शाखाको लागि सम्पर्क 9807613425।
8: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङ्गुबु बसबार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक गोङ्गुबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841616878 9235527763।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9055-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 8 बज्यो।
4: नोटेटाङ जी मिठो जिङ्गु मातृभाषा सट्टाङ शुक्रबार बोहनी च्याउ बजे झिमी भाषा जगे नयाटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमयू सहकार्य न्यानी सात पेटा अनुरोध सुभया।
5: सकस्य जोजलपा मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान कार्यक्रम ज्याझै ठये पहाङ जिमी आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद छान्जे बृषना श्रेष्ठा था खाँटेर जगाचाङ ठो आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी ठोई साउन 24 गते निपेगु गते यागु स्विङेगु आदिवासी जनजाति आदिवासी विश्व आदिवासी दिवस तयारी कार्यक्रम छुछु डगा डुड छिना जिउ जेगा छ ठो ज्याझै छुछु तयारी ज्या चुना छिउ ढादी छ
6: सुभाया ज्ञान नारायण श्रेष्ठजी टा ठो विश्व आदिवासी दिवस छुछु याना ढानी प्रश्न तयारी ल जिम जिपुङ न्यू कार्यक्रम यानी 24 विश्व आदिवासी डक्यो खा सकसे ठो सामाजिक सञ्जाल लाग्न थाजे ढुङ्गु ल चिपुङ छौ पत्रकार सम्मेलन यान्न दास मेगो वृक्षारोपण कार्यक्रम ओ नपा सरसफाई कार्यक्रम अठ्यान्टुङ जिपुङ वक्तित्व कला कार्यक्रम अठ्यान्टुङ महिला तथा युवा ठ्यावानी अन्तर्क्रिया कार्यक्रम या ढुङ्गु ल अठ्यान्टुङ अझै जिपुङ कार्यक्रम बाँकी छुट 24 गते जिपुङ जिमी नेवा भाषाए जिमी ज्ञान नारायण श्रेष्ठ श्रेष्ठसँग आ भाषाए ढ्याना ओ ओन सकसिटा सकसिटा अनुरोध छ जिपुङ ठो न्यु कार्यक्रम नेगु नेगु कार्यक्रम था गठानी विश्व आदिवासी दिवस गठानी ड्याउ ढ्याउ खा सकसे जिङ ध्यान मेपुङ खा छुट प्रस्तुता ज्ञान श्रेष्ठज्यूटा ठङ्यौ पाँडा प्रश्न एटा
5: सुमी आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद छान्जे अब ठये ज्याझै मेपुङ दिन खुनो शुक्रबार सङ्क्रान्ति जिसो च्याउ बजे बोनी च्याउ बजे यहाँ भए खाँ लगाउँदा छ नि ठङ जिमी आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नायक कुलकुमार कुमालज्यू र महासंघ सल्लाहकार संयोजक खिम कुमार नम्बाङ जिसुङ खाँ लगाइदिएका छन् आना बुसु यहाँ भए खाँ ल्याए मसेजेली जिङ सकस्टा सिक्यौ याली खे भए नेपाली भए खाँ लगाइदिएका छन् आना बुसुङ खाँटेन अब जिङ नपाए ठिङेटु नपाए ज्याझै ठिङेटु अब जिङ नेपाली भ्याए आनापुण्डा खाँ निर छिपुसुङ सकसिङ्याली स्ट्राटेसन जिङ अब नपाए ठिङेटु नेपाली भा खे भाए जिङ निर्णय सकसिटा आपा आपा लक्ष्म सुकुट मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 MHz सुनेर बस्नुभएका सम्पूर्ण श्रोता वृन्दमा हार्दिक नमस्कार जो जोलपा कार्यक्रम प्रस्तुत म ज्ञान नारायण श्रेष्ठ आज पनि हामी सदाको शुक्रबार जस्तै बेलुकी 8 बजे मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान कार्यक्रम लिएर आएका छौं। यस कार्यक्रमलाई सुनेर साथ दिनुभएका श्रोतावृन्द सबैलाई हार्दिक स्वागत छ। म पनि बोल्छु अब हाम्रै आफ्नो मातृभाषा भन्ने श्रृंखलामा। अघिल्लो हप्ता हामीले आदिवासी जनजातिको परिचय र 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस यही साउन 24 गते सम्पन्न हुँदैछ भन्ने सन्दर्भमा केही जानकारी प्रसारण गरेका थियौं। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीसँग सहकार्य गरेर तयार गरिएको हो। यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी 8 बजे शुक्लागण्डकी एफएम 97.6 MHz प्रसारण हुन्छ। भाषा संस्कृतिको जगेर्ना गर्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदसँग सहकार्य गरेर यो कार्यक्रम बनाइएको हो। आज भने आदिवासी जनजातिका अभियन्ताहरू आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष कुलकुमार कुमाल र महासंघका सल्लाहकार संयोजक श्री खिमबहादुर कुमालज्यूसँग आदिवासी जनजाति सम्बन्धी र यही साउन 24 गते सम्पन्न हुने 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने सन्दर्भमा भएको कुराकानी शुक्लागण्डकी एफएम मार्फत जानकारी गराउने जमर्को गरेका छौं। आशा छ सबैले सुनेर साथ दिनुहुनेछ। सर्वप्रथम म महासंघका सल्लाहकार संयोजक खिमबहादुर कुमालज्यूसँग जानकारी लिन चाहन्छु। यहाँलाई यस कार्यक्रममा हार्दिक स्वागत छ।
7: धन्यवाद।
5: आदिवासी जनजाति भनेको के हो, यसको उद्देश्य कस्ता छन्, यसभित्र नेपालका कति जनजाति समाहित छन्, यसबारेमा प्रकाश पारिदिन हार्दिक अनुरोध गर्दछु।
7: फेरि पनि धन्यवाद। मातृभाषा आवाज आजको आवश्यकता भन्ने कार्यक्रमको प्रस्तोता ज्ञान नारायण श्रेष्ठज्यूलाई शुक्लागण्डकी एफएम मार्फत आज यो विश्व आदिवासी दिवसको सन्दर्भमा पारेर केही आदिवासीको विषयमा बोल्ने अवसर प्राप्त भयो। त्यसको निम्ति म ज्ञानदान श्रेष्ठ लगायत शुक्लागण्डकी एफएमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँले सोध्नुभयो आदिवासी जनजाति भनेको के हो भनेर सोध्नुभयो। विशेष गरी यो आदिवासी जनजाति समुदाय भनेको आफ्नो छुट्टै भाषा भएको, आफ्नो छुट्टै परम्परा, रीतिरिवाज, चालचलन, संस्कृति र आफ्नो छुट्टै सामाजिक संरचना भएको, जो राज्यको मूल प्रभावबाट पछाडि छ, ती समुदायहरूलाई हामी नेपालमा आदिवासी जनजाति समुदाय भन्छौं। र यो आदिवासी समुदायको आफ्नो छुट्टै परम्पराहरू छ र नेपालको सन्दर्भमा नेपाल सरकारले चाहिँ 2058 सालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरिसकेपछि त्यसले सूचीकृत गरेको चाहिँ हालसम्म चाहिँ नेपालमा 61 जातिहरू चाहिँ आदिवासी जनजातिमा सूचीकृत भएका छन्। र यसको उद्देश्य भनेको चाहिँ विशेष गरी आफ्नो आदिवासी समुदायहरूको अधिकारको निम्ति संगठित हुने र आदिवासी समुदायहरूको भाषा, जुन कला, संस्कृति, परम्परा जो लोप हुने अवस्थामा छ त्यसलाई संरक्षण गर्ने र प्रवर्धन गर्ने र आदिवासी जनजातिहरूलाई संगठित गर्दै आफ्नो अधिकारको निम्ति आफ्नो आवाज बुलन्द गर्ने नै यसको मूल उद्देश्य हो।
5: धन्यवाद यहाँलाई। शुक्लागण्डकी नगरपालिकाभित्र कति जनजातिको बसोबास गरेका छन्, नेपालको सन्दर्भमा आदिवासी जनजाति महासंघले कस्ता खालका कार्यक्रम गर्दैछन्, आदिवासी जनजातिको हकितको लागि कस्ता खालका कार्यक्रम ल्याएको छ, यहाँलाई यहाँले प्रकाश पारिन हार्दिक अनुरोध गर्छु।
7: शुक्लागण्डकी नगरपालिकाको हकमा हामी 8 जाति आदिवासी समुदायहरू यहाँ बसोबास गरेका छौं। मगर, गुरूङ, नेवार, कुमाल, भुजेल, थकाली, तामाङ र राई समुदाय चाहिँ हामी शुक्लागण्डकी नगरपालिकाभित्र बसोबास गर्छौं शुक्लागण्डकी नगरपालिकाको हकमा। र आदिवासी जनजातिले गरेका कस्ता कामहरू गर्ने भन्ने सन्दर्भमा चाहिँ आदिवासी समुदायहरूलाई संगठित गर्ने, उसको आफ्नो कला, संस्कृति, भाषा संरक्षण गर्नको निम्ति महत्वपूर्ण योगदान दिने र आदिवासी समुदायको क्षेत्रमा उसको भाषाको प्रशिक्षण गर्ने, आदिवासी समुदायहरूलाई संगठित गर्ने, आफ्नो अधिकारको बारेमा कुरा राख्ने र आफ्नो आदिवासी समुदायहरू चाहिँ आफ्नो समुदायको हितको निम्ति, आदिवासीको हितको निम्ति हामी संगठित हुनुपर्छ, एकता हुनुपर्छ भन्ने खालको सन्देश दिने र हामी सबै आदिवासी समुदायहरूलाई संगठित गर्दै उसको भाषा, कला, संस्कृति, परम्परा र राज्यमा जुन मूल प्रभावबाट पछाडि छ राज्यको हरेक तौर तबकामा उपस्थित हुनको निम्ति केही कार्यक्रमहरू बनाउने, योजनाहरू निर्माण गर्ने गरी नै अगाडि बढ़िरहेको छ।
5: यहाँलाई फेरि पनि धन्यवाद। नेपाल जस्तो बहुधार्मिक, बहुजाति, बहुभाषिक, सांस्कृतिक विविधता भएको देशमा आदिवासी जनजातिको महत्व के कति रहेको छ यसो प्रकाश पारे?
7: अत्यन्तै राम्रो प्रश्न गर्नुभयो यहाँले। विशेष गरी आदिवासी जनजातिको विभिन्न चरणमा भएको आन्दोलनले स्थापित जुन हाम्रो अधिकारहरू छ, त्यो अधिकार मध्ये आदिवासी जनजातिको आन्दोलनले एउटा अधिकार स्थापित गरेको छ। नेपालको संविधान 2072 को प्रस्तावनामा नै नेपाल एक बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो भनेर चाहिँ नेपालको संविधानको प्रस्तावनामै लेखिएको कारणले गर्दा, यदि आदिवासी समुदायहरू यदि चाहिँ हुन्थेन भने नेपाल यति सुन्दर पनि हुन्थेन। त्यसैले हामी आदिवासी समुदायहरूको चाहिँ जुन भाषा, कला, संस्कृति, परम्परा, रीतिरिवाज, धर्म छ, यही कारणले पनि हाम्रो नेपाल अत्यन्तै मनोरम चाहिँ रूपमा चाहिँ गनिन्छ विश्वमा भरि। किनभने नेपाल यस्तो मुलुक हो विश्वभरि जहाँ चाहिँ 24 भन्दा बढी भाषा भाषीहरू बोलिन्छ, 124 भन्दा बढी भाषा भाषीहरू बोलिन्छ, 124 भन्दा बढी जात जातिहरू नेपालमा बस्छन्, जसको आफ्नो छुट्टै पहिचान छ, जसको छुट्टै आफ्नो रीतिरिवाज छ, संस्कृति छ। त्यस कारणले पनि हामी नेपाल चाहिँ एउटा अत्यन्तै विविधतापूर्ण मुलुक भएको हुनाले आदिवासी समुदाय भएकै कारणले गर्दा हाम्रो नेपाल अत्यन्तै चाहिँ विश्वभरि चाहिँ विविधताले भरिएको मुलुक हो भनेर चाहिँ हामीले चिन्छौं।
5: धन्यवाद। फेरि पनि म आदिवासी जनजातिकै सन्दर्भमा यहाँसँग केही कुरा राख्न चाहे। आदिवासी जनजातिमा भएको भाषा, कला, संस्कृति, धर्म, चालचलन र परम्परालाई जोगाउन सकिएन भने नेपाल जस्तो पर्यटन व्यवसायको प्रचुर सम्भावना भएको देशमा कतिको प्रभाव पर्ला?
7: अत्यन्तै धेरै प्रभाव भन्दा पनि यो अत्यन्तै असर पनि गर्छ। आदिवासी समुदायहरूको भाषा, कला, संस्कृति, परम्परा, रीतिरिवाजलाई जोगाउन सकिएन भने नेपालमा रहेका सबै आदिवासी समुदायहरू लोप हुने अवस्थामा पनि हुन्छ, लोप पनि हुन्छन्, र त्यो लोप सँगसँगै नेपालको अर्थतन्त्रमा ठूलो असर गर्छ। किनभने आदिवासी समुदायहरू जल, जमिन र जंगलसँग जोडिएका हुन्, जल, जमिन र जंगलसँग आदिवासी समुदायहरूको अत्यन्तै घनिष्ठ सम्बन्ध छ, र आदिवासी समुदायको विभिन्न संस्कृतिहरूले गर्दाको पर्यटनहरू र प्रवर्धन गर्नको निम्ति महत्वपूर्ण भूमिका रहेको हुनाले यदि आदिवासी समुदायको कला, संस्कृति, भाषा, धर्म, संस्कृति चाहिँ लोप हुने हो भने हाम्रो नेपाललाई नै धेरै असर गर्छ र नेपालको अर्थतन्त्रमा ठूलो असर गर्छ, र त्यो असर सँगसँगै नेपालमा रहेका जुन आदिम कालदेखि बसोबास गर्दै आदिवासी समुदायहरूको जुन परम्परा छ त्यो पनि अन्त्य हुन्छ, र ती समुदाय पनि लोप हुने अवस्थामा हुने भएको हुनाले यसलाई संरक्षण गर्नको निम्ति राज्यले केही स्पष्ट नीति कानून निर्माण गरी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ।
5: धन्यवाद। अब भने म आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीका अध्यक्ष कुलकुमार कुमालज्यू तिर जोडिन चाहे। यहाँलाई यस कार्यक्रममा हार्दिक स्वागत छ।
8: धन्यवाद।
5: यही साउन 24 गते विश्वभर अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने भएको छ। तनहु जिल्ला सुलगढ़ नगरपालिकामा पनि 32 आदिवासी दिवस मनाउन लागेका छौं। यसको लागि आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले के कस्ता कार्यक्रम गर्दै आएको छ यहाँले बताइदिन हार्दिक अनुरोध छु।
8: धन्यवाद। कार्यक्रम प्रस्तोता ज्ञान नारायण श्रेष्ठज्यूलाई, उहाँले यस शुक्ला गण्डकी एफएम 97.6 एफएमबाट नेवारी भाषामा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, जो कि आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदको संयोजनमा चाहिँ सञ्चालन भइरहेको छ। त्यस कार्यक्रमको चाहिँ प्रस्तोता हुनुहुन्छ उहाँ। उहाँलाई नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदलाई पनि ढाकेर केही शब्द बोल्न दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। यही आउँदो 32 विश्व आदिवासी दिवस मनाउने सन्दर्भमा जुन उहाँले प्रश्न गर्नुभयो, हामीले यस 32 विश्व आदिवासी दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भनेर हामीले निर्णय गरिसकेका छौं। यो कार्यक्रम हाम्रो साउनको 18 गतेबाट नै शुरू भइसकेको छ सप्ताहव्यापी कार्यक्रम। त्यसैले गर्दाखेरि सप्ताहव्यापी कार्यक्रममा हामीले साउनको 18 गते पत्रकार सम्मेलन गर्यौं भने साउनको 19 गते हामीले वृक्षारोपण र सरसफाई कार्यक्रम गरौं, 20 गते हामीले वक्तित्व कला कार्यक्रम गर्यौं, 21 गते हामीले आदिवासी जनजातिका महिलाहरूसँग र युवाहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्यौं, त्यस्तै 22 गते हामीले शुक्ला गण्डकी नगरपालिकामा निर्वाचित हुनुहुने आदिवासी जनजातिका जनप्रतिनिधिहरूसँग चाहिँ हामीले अन्तर्क्रिया कार्यक्रम गर्नेछौं भने 24 गते हाम्रो विश्व आदिवासी दिवस मनाउनेछौ। त्यो विश्व आदिवासी दिवस हामीले हाम्रो मौलिक पहिचान, संस्कार, संस्कृतिलाई यस शुक्ला गण्डकी नगरपालिकाभित्र छरिएर बसेका सम्पूर्ण आदिवासी जनजातिहरूले आफ्नो मौलिक पहिचान देखाउने तरिकाले चाहिँ हामीले मनाउन गइरहेका छौं। त्यसबेला हामीले आफ्नो संस्कार, संस्कृति, आफ्नो पहिचान कसरी कस्तो छ भनेर चाहिँ हामीले शुक्लावासीलाई देखाउने र हाम्रो संस्कारमा के छन् र हाम्रो संस्कृतिहरू के छन् ती पनि हामीले बाजागाजाका साथ आएर आफ्नो प्रस्तुतिहरू प्रस्तुत गरेर चाहिँ मनाउने हामीले यसपालिको निर्णय छ र हाम्रो यो 32 विश्व आदिवासी दिवस यसपालि विगतमा हामीले एउटा हलमा गर्थ्यौं भने यसपालि हामीले खुल्ला चौरमा गर्ने निर्णय गरेसँगै हाम्रो यसपालिको विश्व आदिवासी दिवस चाहिँ शुक्लागण्डकी नगरपालिकाको हाताभित्र रहेको खुल्ला चौरमा हुनेछ किनभने त्यस चौर खुल्ला छ र हामीले सम्पूर्ण हाम्रा आदिवासी जनजातिहरूलाई चाहिँ त्यसमा एकत्रित गरेर चाहिँ एकै ठाउँमा राखेर हाम्रो कार्यक्रमलाई भव्य रूपमा चाहिँ सम्पन्न गर्नेको हाम्रो यसपालिको चाहिँ कोसिस रहेको छ।
5: अब त साउन 24 पनि नजिकै आएको छ, दिवस मनाउने सन्दर्भमा के कति तयारी भएका छन्, कार्यक्रम के रहेका छन्, यसो श्रोतामाझ राखिदिनु हुन अनुरोध गर्दछु।
8: फेरि पनि धन्यवाद। दिवस मनाउने क्रममा हामीले हाम्रा कार्यक्रमहरू तपाईँलाई अघि नै मैले जानकारी गराइसके र अरू दिवस मनाउने कार्यक्रमको लागि हामीले के गरौं भन्ने कुराहरूमा चाहिँ हामीले हाम्रा जति पनि यस शुक्लागण्डकी नगरमा बसोबास गर्ने आदिवासी जनजातिहरूको जातीय घटकहरू हुनुहुन्छ, समाजहरू हुनुहुन्छ, सबैलाई हामीले पत्राचार गरिसकेका छौं। हाम्रा अतिथिहरूलाई पनि डाक्ने अतिथिहरूलाई हामीले सम्पूर्ण अतिथिहरूलाई हामीले डाकिसकेका छौं र त्यसको लागि हामीले सम्पूर्ण तयारी पनि गरिसकेका छौं र त्यसपछिको हाम्रो जुन कार्यक्रम हामीले चाहिँ 24 गते हाम्रो तयारी छ त्यसलाई हामीले 23 गते आएर चाहिँ त्यसलाई चाहिँ हामीले सम्पन्न गर्नेछौ किनभने स्टेजको काम चाहिँ पहिल्यै गर्दा बिग्रिन्छ त्यसले गर्दा त्यो 23 गते बेलुका नै हामीले त्यसलाई सुचारू गरेर चाहिँ कार्यक्रम हामीले अगाडि बढाउँछौ र यसपालिको हाम्रो विश्व आदिवासी दिवस मनाउने क्रममा हाम्रो 32 विश्व आदिवासी दिवसको प्रमुख अतिथि हाम्रै यस शुक्लागण्डकीको आकर्षणै हुनुहुन्छ उहाँ किनभने उहाँ आदिवासी जनजातिको एउटा अभियन्ता पनि हो, एउटा प्रखर वक्ता पनि हो र यस शुक्लागण्डकी नगरपालिकाको उहाँ संस्थापक नगर प्रमुख पनि हुनुभएको थियो हाम्रो किसान गुरूङ दाई, उहाँलाई हामीले प्रमुख अतिथिको रूपमा चाहिँ यसपालिको हाम्रो यस विश्व आदिवासी दिवसमा आमन्त्रणा गरेर उहाँले प्रमुख अतिथिमा ढाकेका छौं र सोही अनुरूप हामीले विभिन्न हाम्रो नगरपालिकामा रहेका हाम्रा अरू व्यक्तिहरूलाई पनि विशिष्ट व्यक्तिहरूलाई पनि हामीले यस हाम्रो 32 विश्व आदिवासी दिवसमा चाहिँ ढाकेका छौं र उहाँहरूको सान्दर्भिक कुराहरू हामीले सुन्नको लागि र उहाँहरूले हाम्रो अवस्था हेर्नको लागि पनि हामीले उहाँहरूलाई ढाकेका छौं र हामीले यसै सन्दर्भमा हाम्रो जुन र्याली शुरू हुन्छ त्यो र्याली नै झाँकी र्याली नै हाम्रो नाचगाना सहितै शुरू हुन्छ। एउटा र्याली हाम्रो यो बीबी चोकबाट शुरू हुन्छ भने एउटा र्याली हाम्रो गल्छिनाबाट शुरू हुन्छ। त्यो बाजागाजा र नाचसहितको हाम्रो र्याली जब नगरपालिकाको चाहिँ परिसरभित्र पसेर चाहिँ एउटा सभामा परिणत हुन्छ र सभामा परिणत भइसकेपछि हामीले जातीय नाच संस्कृतिहरू हामीले त्यहाँ पस्किनेछौं, गुरूङ समुदायको चाहिँ आफ्नै परम्परागत नाचहरू हामीले त्यहाँ देखाउनेछौं भने नेवार समुदायको पनि कुमारी नृत्य लगायत लाखे नाचहरू त्यहाँ हुनेछन्, मगर समुदायको कौडा पनि हामीले त्यहाँ पस्किनेछौं, कुमार समुदायको पनि नाच आउनेछ, भुजेल समुदायको पनि नाच आउनेछ, तामाङ समुदायबाट पनि त्यहाँ नाच आउनेछ र यसपालिको हाम्रो विश्व आदिवासी दिवसलाई अलिक पृथक बनाउनको लागि हामीले वर्षेनी एउटा जातिको वेशभूषालाई चाहिँ त्यस कार्यक्रममा चाहिँ हामीले उपहार स्वरूप आफ्ना अतिथिलाई चाहिँ लगाइदिने काम गरेका थियौं र यसपालि हाम्रो यस विश्व आदिवासी दिवसमा गुरूङ समुदायको चाहिँ साफा लगाएर चाहिँ हामीले अतिथिलाई चाहिँ स्वागत गर्ने हाम्रो चाहिँ कार्य हुनेछ भने र सँगसँगै गुरूङ समुदायले आफूले मन्तर गरेर लिएर आएको रिपा भन्छन् उहाँहरूको एउटा धागो हुन्छ, त्यो धागो र सेतो टीका लगाएर चाहिँ अतिथिलाई चाहिँ मञ्चमा स्वागत गर्ने पनि कार्यक्रम रहेको छ।
5: धन्यवाद यहाँलाई। दिवसमा आउने सन्दर्भका तयारी र दिवसमा हुने कार्यक्रम सम्बन्धीमा प्रकाश पारिदिइसक्नुभयो। म फेरि पनि उहाँसँगै जोडिन चाहन्छु। यहाँ आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीको अध्यक्ष जस्तो गरिमामय पदमा आसीन हुनुहुन्छ। आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले यहाँका जनजातिका भाषा, कला, संस्कृति र आदिवासी जनजातिको उत्थानका सन्दर्भमा कस्तो खालका कार्य गर्दै आएको छ बताइदिनु न।
8: प्रश्नको लागि फेरि पनि धन्यवाद छ यहाँलाई। म अध्यक्ष जस्तो पदमा रहिरहँदाखेरि मैले यहाँलाई के जानकारी गराउन चाहन्छु भने नेपाल आदिवासी जनजाति महासंघले यहाँ जुन छरिएर रहेका हामी चाहिँ आठ जाति छौं, जनजातिहरू छौं, ती सम्पूर्ण जातिको चाहिँ आफ्नो वेशभूषा र चाहिँ कला संस्कृतिलाई संरक्षण गर्ने काम गरिरहेका छौं। सोही अनुरूप हामीले अब कुमार समुदायहरूले नाच्ने मारुनी नृत्यको लागि पनि हामीले जुन एउटा पोसाक चाहिन्छ त्यसको पनि हामीले व्यवस्थापन गरेका छौं भने कुमारहरूको चाहिँ भाषा लोप भएको हुनाले र उहाँहरूको भाषाको चाहिँ लिपि नै नभएको अवस्थामा चाहिँ हामीले कुमार भाषाको पनि कार्यक्रमहरू चाहिँ हामीले भाषा सञ्चालन हामीले गरेका थियौं। त्यस्तै गरेर हामीले भुजेलहरूको लागि उहाँहरूको परम्परागत कला सिपलाई चाहिँ उजागर गर्नको लागि हामीले तालिमहरू पनि दिएका थियौं। त्यस्तै गरेर हामीले नेवार समुदायहरूको पनि हामीले चाहिँ धिमे बाजाको चाहिँ कार्यक्रम ल्याएर चाहिँ उहाँहरूलाई चाहिँ त्यस सम्बन्धी हामीले कार्यक्रम पनि गराएका थियौं र महासंघको नै अनुरोधमा उहाँहरूलाई चाहिँ कुमारी नाचको पनि हामीले चाहिँ तालिम लिनुपर्छ भन्ने त्यो पनि दिलाएका थियौं। गुरूङहरूले आफ्नो भाषा लिपिको बारेमा सिक्नुपर्छ भन्ने जुन हामीलाई माग राख्नुभएको थियो त्यो माग अनुरूप गुरूङ समुदायको पनि भाषा लिपिको चाहिँ कार्यक्रम हामीले अगाडि बढाएर चाहिँ सम्पन्न गरिसकेका छौं भने त्यस्तै अबको दिनमा हामीले हाम्रो जनजातिहरूले चाहेको कुराहरू उहाँहरूको आवश्यकता पर्ने चीजहरू र जनजातिहरूलाई कुनै कला शिल्प र चाहिँ उहाँ केहीहरू लोप हुँदैछ भने त्यसलाई फेरि संरक्षण गर्ने तरिकाले हामी अगाडि बढ्नेछौ र आगामी दिनमा हामीले यिनै कुराहरूलाई मध्यनजर राखेर जसरी हुन्छ हामीले आफ्नो जातीय पहिचान गुमाउनु हुँदैन र आफ्नो भाषा र आफ्नो संस्कार संस्कृतिलाई जोगाउनुपर्छ भन्ने जुन हामीले धारणा बोकेर चाहिँ हिँडिरहेका छौं त्यसलाई चाहिँ हामीले संरक्षण गर्नेछौ र त्यो संरक्षण गर्नको लागि हामीले कसैको दया मायाले होइन हाम्रो आफ्नै बलबुतले हामीले आफैले नै आर्जेर हाम्रो आफ्नै पौरखले चाहिँ त्यसलाई अगाडि बढाउनेछौ र साथसाथै हामीले अबको दिनमा यस सुगाकाण्डी नगरपालिकाभित्र हामी छरिरहेका 48% हामी जनजातिहरू छौं र तीमध्ये पनि हामी केही न केही हामी अति सम्पन्नशाली जनजातिहरू पनि छौं र यी सबैलाई चाहिँ मध्यनजर गरेर उहाँहरू सबैसँग चाहिँ सहकार्य गरेर शुक्लागण्डी नगरपालिकाभित्र रहेका जनजातिहरूको कुनै एउटा भवन नभएको हुनाले आदिवासी जनजाति महासंघ शुक्लागण्डी नगर समन्वय परिषदको भवन बनाउने जमर्कोको लागि हामीले एउटा वृहत भेला राख्ने हामीले सोच बनाएका छौं र त्यो भेला मार्फत हामीले आदिवासी जनसमुदायमा आज गएर हामीले यस शुक्लागण्डी नगरपालिकामा चाहिँ एउटा भवन बनाउने चाहिँ प्रयास गर्ने हाम्रो अहिलेको लक्ष्य छ।
5: धन्यवाद यहाँलाई। आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदको भवन नभएको कारणले हामीलाई चाहिँ धेरै व्यवधान खडान भएको कुरा त यहाँले बताइसक्नुभयो। आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीले गर्न लागेका कार्यक्रममा अझ अरू कस्ता खालको व्यवधान आइपर्छन् यसको बारेमा केही प्रकाश पारिदिनु।
8: यो
5: व्यवधान सम्बन्धी यहाँले प्रकाश
8: व्यवधान सम्बन्धी उहाँले कुरा गर्नुभयो। अहिलेसम्म त त्यस्तो व्यवधान हामीलाई निश्चित रूपमा आइपरेको छैन, तर पनि छिटपुट रूपमा कुनै कुराहरू चाहिँ बाहिर भित्री रूपबाट चाहिँ आइ नै रहन्छ। किनभने आदिवासी जनजातिहरू संगठित भइरहेको देख्दाखेरि केही अरू बाहिरी व्यक्तिहरूलाई चाहिँ सशंकित हुने अवस्था सिर्जना भएको छ। किनभने उहाँहरूले गरिरहेको राज्य सञ्चालनको अवस्थामा चाहिँ आदिवासीहरू पनि जुर्मुराएर अगाडि आयो भने यी आदिवासीहरूले पनि अब चाहिँ हामीलाई अप्ठ्यारो पार्छन् कि भनेर उहाँहरूबाट केही समस्या त भइरहेको छ। तर ती सबै समस्याहरूलाई हामीले चिरेर गइरहेका छौं र चिर्ने पनि छौं।
5: मैले भवनको मात्रै होइन, यहाँ कार्यक्रम सञ्चालन गर्दा कार्यक्रम सम्पन्न गर्नको लागि बजेट पनि आवश्यक पर्छ नि। बजेट हामीले चाहिँ नगरपालिकाबाट त्यति विनियोजित भएको पनि अहिलेसम्म यादमा छैन, तर अब सीमित रूपमा भएको बजेटले कारणले पनि हाम्रो आदिवासी जनजातिको दिवस मनाउन कार्यक्रम गर्नलाई समस्या भइराखेको छ, होइन र?
8: हजुर, एकदमै सही कुरा उठाउनुभयो यहाँले। हामीलाई दिवस मनाउन र हामीले आदिवासीको कार्यक्रम गर्न हामीलाई केही असहज अवस्था त हामीलाई सिर्जना भइरहेको छ, तर ती असहज परिस्थितिको बावजुद पनि हामीले कार्यक्रमहरू गरिरहेका छौं। त्यो हामीले कसरी गरेका छौं भने केही रकम हामीलाई शुक्लागण्डी नगरपालिकाले चाहिँ आदिवासीको सेक्टरमा चाहिँ छुट्याइदिएको हुन्छ। त्यो रकमले हामीलाई नपुगेको अवस्थामा हामीले यही शुक्लागण्डी नगरपालिकाभित्र छरिएर रहनुभएका हाम्रा आदिवासी जनजातिहरूसँग चाहिँ सहयोगको रूपमा चाहिँ उहाँहरूसँग सहयोग मागेर पनि हामीले काम गरिरहेका छौं र नभएको सन्दर्भमा चाहिँ हामी जो पनि महासंघको चाहिँ यो कार्य समितिमा बसेर चाहिँ बसेका छौं यही कार्य समितिका साथीहरूले नै यो हाम्रो कर्तव्य हो हामीले नगरी कसले गर्छ र हामीले गर्नुपर्छ हामीले गर्यौं भने अब हामीलाई हातेमालो गर्नलाई हाम्रो जनजाति आउनुहुन्छ भनेर त्यही अनुरूप नै हामी अगाडि बढ़िरहेका छौं।
5: धन्यवाद। हाम्रा अतिथि दुवैजनाले आदिवासी जनजातिको चिनारी परिभाषा उद्देश्य महत्व र आदिवासीको उत्थान भएन भने के कस्ता समस्या आउँछन् र देशको टिप पर्यटन उद्योगमा पर्ने प्रभाव समेत चाहिँ बताइसक्नु भएको छ र हाम्रा महासंघका अध्यक्षज्यूले आदिवासी जनजातिको 32वां आदिवासी जनजाति दिवस मनाउने सम्बन्धी सम्पूर्ण कुरा तयारी समेत यहाँ श्रोतामा चाहिँ बताइसक्नु भएको छ। यहाँहरू दुवैलाई धेरै धेरै धन्यवाद। अहिलेसम्म आदिवासी जनजातिको परिभाषा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागढले गरेको काम 32वां आदिवासी जनजाति दिवस मनाउने तयारी बारेमा सुनेर साथ दिनुभयो यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। आगामी हप्ता पनि अर्को शुक्रबार पनि यस्तै कार्यक्रम लिएर आउँछु र हामीले नेवारीमा प्रश्न पार्दा पार्दै आज चाहिँ फेरि नेपालीमा भन्ने हामीले सबै श्रोताहरूले बुझ्नु होला भन्ने बुझ्नु भन्ने उद्देश्यले हामीले चाहिँ नेपाली भाषामा चाहिँ यो कार्यक्रम गरायौं। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यस कार्यक्रमको प्रायोजक अस्मी फेन्सी स्टोर शुक्लाग्नि चार दोलेगुणा हो। यहाँ विभिन्न फेन्सी कपडा सम्बन्धी सामानहरू सुपथ मूल्यमा पाइन्छ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यहाँ अतिथिहरू दुवैलाई फेरि पनि धन्यवाद दिँदै आजको कार्यक्रम यहाँको यहीँ विसर्जन गर्न चाहन्छु। हस्, सबैलाई शुभ नमस्कार। जोजलपा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
3: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44

0: 35031।
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: पङ्खा
5: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
0: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
5: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
6: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
1: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
9: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
10: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
9: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
0: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658570290, मोबाइल नम्बर 9846081457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
11: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि फतौडियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
13: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
14: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
13: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 65 570 225 मोबाइल 98 560 33 878 98 4 61 56 58
15: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
16: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
17: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना
13: शुद्ध सुन तथा चाँदी का गर गहना
17: छापा वाला सुन चाँदी का गर गहना
13: राशि अनुसार का पत्थर
17: कम्प्युटर तौल प्रविधि
13: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन
17: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झने पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ शाखा कार्यालय बनकेवा चोक
17: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 98 171 16 069 98 067 25 229
13: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98 141 33 222 98 087 69 70 142
18: ह्याप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
19: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
18: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना
18: पुराना गर गहनासँग नयाँ साथ फेर
17: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
13: चन्द्रिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98 560 62 099
20: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
21: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
20: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौँला है
22: दीर्घायु फर्निचर सोरुम
20: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोरबेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
22: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
18: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
20: दीर्घायु फर्निचर सोरुम दुलेगौंडा त नहुँ
22: प्रोप्राइटर लक्ष्मी राज वाग्ले फोन नम्बर 065 570 9 मोबाइल नम्बर 98 460 61 268
20: 98 560 60 268
23: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
24: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
23: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
24: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
23: होम डेलिभरीको पनि व्यवस्था छ
13: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98 141 11 178 98 560 00 778
25: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला गण्डकी एफएम 97.6
2: केही विद्यार्थीहरूले दिएको यो निकै हृदय विदारक विवरण थियो, जसमा उनीहरूले ती विद्यार्थी एउटा पछि अर्को कक्षा कोठा गोली चलाउँदै जाँदै गर्दा उनीहरूले टाउको लुकाएर आफूहरू डेस्क मुनि बसेको बताएका छन्। बीबीसीका जोनाथन हेडको भनाई। अफ्रिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रण गर्न समुदायहरूले अझ ठूलो भूमिका खेल्नुपर्ने बताएको छ। यसका प्रमुख डाक्टर या केसयले बीबीसीसँग कुरा गर्दै गाउँका अगुवाहरूलाई संलग्न गराउँदा गलत सूचना रोक्न, संक्रमित व्यक्तिको छिटो पहिचान गर्न र सुरक्षित रूपमा मृतकहरूको अन्तिम संस्कार गर्न सहयोग पुग्ने बताए। प्रजातान्त्रिक गणतन्त्र कंगोमा पुष्टि भएका इबोला संक्रमितको संख्या 4000 नाघेको र करिब 1800 जनाको मृत्यु भइसकेको अवस्थामा उनको यो भनाई आएको हो। साउदी अरेबिया, टर्की र पाकिस्तानले आफ्नो सामूहिक सुरक्षालाई बलियो बनाउन संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरेबियाको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रिजेप तैयिप एर्दोवान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा यी तीन मध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ। विश्व फुटबल अहिले फिफा अध्यक्ष जानी इन्फान्टिनोको पक्ष र विपक्षमा रहेका विभिन्न समूहहरूबीच क्षण विभाजित हुँदै गएको छ। नर्वेको फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिकोका फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू हुन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले फिफा बोर्डले इन्फान्टिनोलाई पुनः समर्थन गर्नुले आफ्नो धारणा परिवर्तन नगर्ने बताइसकेको छ। र पाकिस्तान प्रशासित कश्मीरको निर्वाचन आयोगले सुरक्षा चिन्ताका कारण यी क्षेत्रका दुई जिल्लाका केही भागमा हुने मतदान स्थगित गरिएको जनाएको छ। क्षेत्रीय निर्वाचनको तेस्रो चरण आगामी सोमबारका लागि तय गरिएको छ। स्थानीय प्रतिनिधित्व बढ़ाउनुपर्ने मागबाट उत्पन्न अशान्तिपछि यो स्थगन गरिएको हो। पछिल्ला दुई महिनामा पाकिस्तानी सुरक्षा बल र प्रदर्शनकारी बीच भएका झडपमा कैयौं मानिसको मृत्यु भएको छ। यसअघि सम्पन्न निर्वाचनका पहिलो दुई चरण पनि धाँधली र हिंसाका आरोपहरूले प्रभावित भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। वैदेशिक रोजगारमा नीतिगत सुधार, वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग अगाडि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले विदेशमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। आफूहरूका माग सम्बोधन नगरिएसम्म वैदेशिक रोजगारमा श्रमिक नपठाउने संघका अध्यक्षले बीबीसीलाई बताए। वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा हेर्न नहुने भन्दै सरकारले संवाद मार्फत तत्काल समस्याको हल खोज्नुपर्ने एकजना श्रम विज्ञले बताएकी छन्। सुनौ एक रिपोर्ट। वैदेशिक रोजगार व्यवसाय संघले काठमाण्डुमा आज एउटा पत्रकार सम्मेलन गरी आफ्ना 15 बुधे माग सार्वजनिक गरेको हो। इजाजत पत्र प्राप्त संस्थाहरूमाथि गरिएका कार्यवाही फिर्ता लिनुपर्ने, नयाँ श्रम गन्तव्यको माग पत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्ने लगायतका माग संघले अगाडि सारेको छ। ऐन संशोधनमा लाग्ने कानूनी प्रक्रियालाई कुर्न सक्ने भए पनि त्यस बाहेकका काम तत्काल गरिनुपर्ने उल्लेख गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले बीबीसीसँग भने,
4: क्याबिनेटबाट पास गरेर लिएर आउने विषय विलम्ब नगरिकन सरकारले ल्याउनुपर्छ भन्ने पहिलो शर्त, र दोस्रो शर्त चाहिँ वैदेशिक बजारमा जाने श्रमिकले कृत्रिम अभाव खडा गरेर कार्टेलिङ गरेको चाहिँ जुन हवाई भाडा दर छ, यो हवाई भाडा दरलाई चाहिँ अविलम्ब न्यूनीकरण गर्ने र श्रमिकमाथि लगाउँदै आएको, श्रमिकले समेत यात्रा गर्दा प्रति यात्रु लगाउँदै आएको 13% भ्याट श्रमिकका लागि छुट गरिनु पर्यो सरकारले। यी चाहिँ सरकारले चाह्यो भने अविलम्ब गर्न सक्छ।
3: संघले सरकार समक्ष राखेका अन्य मागमा माग पत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लग्नु पर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरी, बिगो दावी र फरफारक न्यायचित हुनुपर्ने रहेका छन्। त्यसै गरी वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 जना भन्दा बढ़ी नेपाली भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्ने लगायत माग संघले राखेको छ। यी मागहरू सम्बोधन नभए व्यवसायीहरूले के गर्छन् भनी जिज्ञासामा संघका अध्यक्ष खत्रीले भने,
4: हामीले उठान गरेका विषय वैदेशिक रोजगार व्यवसाय लक्षित मात्रै छैनन्, समग्र रूपमा श्रमिक लक्षित छन्। त्यसो भएको हुनाले सरकारले जुन दिनसम्म यी दुई तीनवटा विषय ऐन संशोधन नगरिकन मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
3: सरकार र वैदेशिक रोजगार व्यवसायहरू बीच लामो समयदेखि भइरहेको रस्ताकसीका कारण अहिलेको अवस्था सिर्जना भएको श्रमविज्ञ मीना पौडेलले आरोप लगाइन्। सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा व्यवहार गर्न नहुने उनको सुझाव छ। हाल उत्पन्न समस्याको समाधान बारे श्रमविज्ञ पौडेलले भनिन्,
0: तत्कालै मन्त्रालयको सम्बन्धित निकाय विभागकोले हेर्ने, वैदेशिक रोजगार विभाग मन्त्री को बसेर के हो त समस्या, अब उनीहरूका गुनासा पनि सुन्नु पर्यो, उनीहरूका गल्ती कमजोरी अङ्ग्याएर संयुक्त रूपमा सम्बोधन गरेर जानु पर्यो। वैदेशिक रोजगार व्यवसायले पनि जे मन लाग्छ त्यो गर्छु भन्नु पाइएन, सरकारले पनि कानूनी दायराभित्र बसेर उहाँहरूलाई व्यवसाय गर्न छुट दिनु पर्यो, अब संवाद बाहेक अर्को विकल्प छैन।
3: रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको भए पनि खास गरी आप्रवासी कामदारका चासोलाई राज्यले यथोचित सम्बोधन गर्न नसकेको विज्ञहरूको तर्क रहिआएको छ। यसै सन्दर्भमा हामीले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेलाई व्यवसायीहरूले विदेशमा श्रमिक नपठाउने घोषणा गरेका छन्, अब तपाईँहरू के गर्नुहुन्छ भनेर सोधेका छौं।
5: केही त्यस्तो उहाँहरूका समस्या छन् अथवा उहाँहरूका कन्सर्न छन्, व्यवसायिक कन्सर्नहरू भने त अब हाम्रो मन्त्रालयको सदैव छलफल गर्ने, उहाँहरूसित संवाद गरेर के हो उहाँहरूको कन्सर्न, त्यसमा चाहिँ हामी त छलफल गर्ने तयार छौं। व्यवसाय बन्द गरेर त्यसरी जानु समस्याको समाधान होइन, होइन, किनभने त्यसरी व्यवसाय बन्द गर्ने आन्दोलन गर्न आवश्यकतै छैन। सरकारले, मन्त्रालयले, विभागले, हामीले उहाँहरूको कुराहरू नसुनेको भए, ती कुराहरूलाई इग्नोर गरेको भए पोपमा तपाईँको त्यस्ता बाटाहरू अवलम्बन गर्नुपर्ने होला। तर हामीले जति बेला पनि हाम्रो मन्त्रालयको ढोका खुला छ, हामी संवाद छलफल उहाँहरूको कन्सर्नहरूलाई कानूनको परिधिभित्र रहेर र तपाईँको स्रोत साधन सबै कुराहरूले अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि। कुनै पनि समस्याको समाधान मलाई लाग्छ छलफल संवाद र एउटा कमन अन्डरस्ट्यान्डिङबाट हुन्छ। त्यो सेवा बन्द गर्ने काम म नगरिदिन अनुरोध गर्छु।
3: माग पत्रमा साउदी अरेबियाको एसबीपी र बायोमेट्रिक, यूएईको प्रहरी प्रमाण पत्र प्रमाणीकरण तथा मलेसियाको भर्ना प्रक्रियामा एकाधिकार जमाउने बिचौलियाहरूको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्नुपर्ने, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लैजानुपर्ने, 5,000 भन्दा बढ़ी नेपाली कामदार भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलर राख्नुपर्ने अनि व्यवसायीले राखेको नगद धरोटीको ब्याज उपलब्ध गराउनुपर्ने जस्ता मागहरू छन्। यी मागहरूमा सरकारको धारणा के छ?
5: होइन, एसबीपीको सम्बन्धमा, पीसीसीको सम्बन्धमा र उहाँहरूले भनेका सम्बन्धमा सबै कूटनीतिक पहलहरू हामीले गरिरहेका छौं, पत्राचार गरिरहेका छौं, छलफल भइरहेछ, संवाद भइरहेछ। उहाँहरूले भनेका कुरा हामीले चाहिँ हाम्रो श्रमिकको र व्यवसायहरूको चाहिँलाई अप्ठ्यारो पर्ने कुरामा हाम्रो कूटनीतिक पहल चाहिँ विगतदेखि नै गरे, अहिले पनि यी जुन तपाईँले उल्लेख गरेका विषयहरूमा एकदमै चाहिँ हामीले कूटनीतिक पहल गरिरहेका छौँ, छलफल भइरहेको छ, होइन, त्यसको सल्युसन पनि आउँछ, उहाँहरूले प्रतीक्षा गर्नु पर्यो। जहाँसम्म लाग्छ माग प्रमाणीकरण उसलाई चाहिँ यो चाहिँ श्रम स्वीकृतिलाई अटोमेसनको कुरा छ, पुनः श्रम स्वीकृति अटोमेसन भइसकेको छ, होइन, सरकारको सहयोग हुँदै शासकीय सुधारका कार्यक्रम अन्तर्गत त्यति बेलै हामीले अहिले पुनः श्रम स्वीकृति अटोमेटिक तरिकाले अटोमेसनको माध्यमबाट हुन्छ र अर्को श्रम स्वीकृतिलाई र माग प्रमाणीकरणलाई अटोमेसन गर्ने र यसलाई सहजीकरण गर्ने सन्दर्भमा वैदेशिक रोजगार ऐनमा पनि हामीले चाहिँ माग प्रमाणीकरण लगायतका यी विषयहरूलाई कसरी चाहिँ सहज बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ कानून संशोधनमा पनि प्रस्ताव गरेर अहिले कानून वैदेशिक रोजगार ऐन संशोधनको लागि अर्थ मन्त्रालय, मानवताको कार्यालय र परराष्ट्र मन्त्रालयमा रायको लागि हामी पठाएका छौँ। उताबाट राय आउँदा बित्तिकै हामीले नयाँ वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रियालाई अगाडि बढाउँछौ, त्यो चाहिँ अहिले काम गरिरहेको अवस्था छ। अब डिजिटाइजेसनको एकदमै उपयोग गरेर यसलाई चाहिँ कसरी ट्रान्सप्यारेन्ट गराउने र अटोमेसन गराउने भन्ने सन्दर्भमा त हामी मन्त्रालयले अब तपाईँको यो आर्थिक वर्षको कार्यक्रममै पनि बजेट विनियोजन सहितको कार्यक्रमै राखेका छौँ र त्यतातिर जति सकिन्छ यो तीन महिना चार महिनाभित्रै नै हामीले डिजिटाइजेसनका विनियोजित बजेटबाट हुने खालका कामहरू चाहिँ सुरु गरेका छौँ। कसैको परिणाम पनि देखिसकेका छ होइन उहाँहरूले यो तपाईँले अघि उल्लेख गरेका मागहरूमा हामी उहाँहरूले माग राख्नुभयो राम्रै भयो। त्यो त मन्त्रालयले हाम्रो काम गरिसकेका र थालिसकेका काम हुन् तिनीहरू।
3: अब अन्त्यमा वैदेशिक रोजगार व्यवसाय संघले चाहिँ अनावश्यक धरपकड व्यवसायमाथि कार्यवाही गरेको भन्दै उनीहरूले नियतमै खोट छ भनेर भन्दैछन्। त्यस्तो खोटै देखिने गरी के गर्नुभयो तपाईँहरूले?
5: त्यस्तो त कुनै छैन। तपाईँको कुनै सरकारी निकायले व्यवसाय विभाग मन्त्रालयबाट जे काम हुन्छन् सबै चाहिँ कानून भन्दा बाहेक कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने र कानूनको परिपालना र कार्यान्वयन गर्ने बाहेक चाहिँ कानूनमा नभएका कुराहरू त्यस्तो नियतमा खोट राखेर मलाई लाग्छ कुनै पनि सार्वजनिक निकायले त्यो काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरे जस्तो पनि मलाई लाग्दैन।
3: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे। साझापखमा एउटा विषय संक्षेपमा। प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले वैशाखदेखि असारसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यसबीचमा उल्लेख्य कामहरू भएको दावी गरेको छ। प्रगति विवरणमा यसबीचमा भएका मन्त्री परिषदका निर्णयदेखि सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सो अवधिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेएनजी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउन निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ। उसका अनुसार यो अवधिमा वित्तीय प्रगति पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% भएको छ। हेलो सरकार प्रणालीमा प्राप्त 44,000 भन्दा बढ़ी गुनासा मध्ये 32,000 गुनासा फर्स्यौट गरिएको सरकारले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। थाइल्याण्डको प्रहरीले राजधानी ब्याङ्ककको उत्तरी भागमा एक विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकहरूसहित 7 गोली हानी हत्या गरेको जनाएको छ। मृतकमा उनका आफ्नै हजुरबुवा र हजुरआमा समेत छन् जसलाई उनले विद्यालय पुग्नु अघि घरमै हत्या गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री अनुतिन चानवीर कुनले यसअघि 30 भन्दा बढ़ी मानिस घाइते भएका र तीमध्ये 9 अवस्था गम्भीर रहेको बताएका थिए। उनले आक्रमणलाई राम्ररी तयारी गरिएको घटना भनेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: 14 ती विद्यार्थीले अरूलाई गोली हानिसकेपछि आफैलाई गोली हानेका थिए। प्रहरीले ती विद्यार्थीले आफ्नो हजुरबुवाको नाममा रहेको ह्याण्डगनबाट 26 गोली चलाएको जनाएको छ। घाइतेहरूलाई एम्बुलेन्समा राखिँदै गर्दा अन्य विद्यार्थीहरू स्कूलबाट बाहिर निस्किएका थिए। त्यसक्रममा रोइरहेका शिक्षकहरूले एक अर्कालाई अंगालो हालेका थिए। थाई प्रधानमन्त्री अनुतिन चानवीर कुनले पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। देव सिरिन विद्यालयकी एक छात्रले बीबीसीलाई बताए अनुसार उनी बस्नका लागि विद्यालयको पर्खाल चढ़ेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौड़िँदै गरेको देखेको र आफ्ना एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्याण्डमा विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड हो।
3: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-60-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।
4: एकान्छी
1: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज भाइको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235527763।

0: सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाडदुनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादव 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98560443343। तलहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
1: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
7: मंगलम पुनरी काक्ष मंगलाया तनुहरी
8: पंडित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
9: ओमकार।
8: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
9: ओमकार।
8: अनि घरमा पूजा सामग्री पनि छैन भने
9: ओमकार।
8: यहाँ पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
9: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
8: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
0: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
2: भू संरक्षण जस्तो बढी खर्चिलो
10: गहन्तम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
11: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
11: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
10: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
11: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
10: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
11: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
10: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
11: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई वस्तुलाई हुन्छ घाँस,
10: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
11: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
10: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउँ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं,
11: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175 98563175।
12: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वाशिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स सुक्खा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0655706676, मोबाइल 98562066676।
15: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
16: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: धार्मिक महोत्सवका आकर्षणहरू
16: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
17: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी गीति नाटक
16: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
15: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
16: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछेपानी तनहुँ।
18: Thank you. ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
19: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
18: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
20: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
21: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
22: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98575619 र 98694557056।
21: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
23: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
24: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
23: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
24: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
23: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
24: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

मैले हुँदै गाछ तिमीलाई के भा छ मलाई मात्र थाहा छ जवानीको रातले होला रातै परिछ हो तिम्रा डोला डोला हातमा मे

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
3: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेनी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल।
3: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 बिपी चोक तनहु। फोन 0965414377, मोबाइल 9856443।

0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
1: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
3: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
7: फोन नम्बर 0614510002,
8: मोबाइल नम्बर 9856084466।
7: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856086925, 9560334881 र 9840745580।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
13: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
13: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
13: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
5: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित।
13: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम,
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061433385, मोबाइल 9856380385।
14: पङ्खा
15: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
16: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
16: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामानहरू टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनुका साथै सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा, बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
18: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
18: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
18: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।
19: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू:
18: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
19: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी, रु 10,100,
18: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
19: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
18: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
19: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
18: र समया गुरुङ दुलेगौडा, रु 55,555,
19: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
18: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
19: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
18: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
19: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
18: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
19: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
18: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
19: कृष्ण राज घिमिरे दुलेगौडा, रु 55,555।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँ हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नया जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840609543।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरि।
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: यस्तो पङ्ख चलिरहेको देखेनौ भन्यो
10: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
11: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
0: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303624।
1: शुक्ला गण्डकी एफएम 97.6
13: घटना दुर्घटना
14: कला संस्कृति
13: स्थानीय राष्ट्रिय
15: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ
17: सूचना तपाईँको अधिकार।
18: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा अस्तु भक्प्रभात आज मिति विक्रम सम्बत 2083 साल साउन महिनाको 23 गते शुक्रबार श्रावण कृष्ण पक्षको दशमी तिथि अंग्रेजी मिति अनुसार अगस्त 8 तारीख सन् 2026 नेपाल सम्बत 1146 आज विश्व भू संरक्षण दिवस सूर्यदेव बिहान 5:31 हुनेछ भने सूर्यास्त साँझ 6:50 हुनेछ। बिहान शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। संसार कक्षबाट मरिमा शुक्ल गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट एक वर्षमा 1848 प्रहरी कर्मचारीमा विचार भए प्रहरी नियमावलीमा उल्लेख भएका संविधान विवादित गतिविधिहरू गरेर आरोप ज्ञानको गर्वाक र आपूर्ति विषयहरू ल्याउन सरकार प्रयासरत रहेको उद्योग मन्त्री यादवको भनाई। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएका प्रगति विवरण। सार्वजनिक कांग्रेस संस्थापन स्तरको राष्ट्रिय दललाई दिवाको सम्बोधन गर्ने। अत्यावश्यक वस्तुहरूको अभावले जनता आक्रान्त बनेको समयमा पनि सरकार गम्भीरता नभएको आरोप। सरकारले नयाँ सड़क विधेयक ल्याउँदै सड़क सीमा मित्रलाई 5 लाख जरिमाना। ट्रम्पद्वारा जन्म श्रेष्ठ अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी। साउदी अरब र पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर र

अब समाचार विस्तारमा सुन्नु सेकको समयका 446 प्रहरी कर्मचारीहरूका बेमा परेका छन्। प्रहरी प्रधान कार्यालयको तदनका अनुसार आर्थिक वर्ष 2082-83 1848 प्रहरीका बेमा परेका हुन्। प्रहरी आचार संहिता विपरीत काम रहेको व्यवसाय एकता नदेखाएको प्रहरी नियमावली उल्लेख भएका प्रावधान विपरीत गतिविधिहरू गरेका जस्ताहरूमा ती प्रहरी कर्मचारीलाई कारवाही गरिएको हो। कारवाहीमा पर्नेमा प्रहरी कार्यालय सहयोगीदेखि डीआईजी दर्जासम्मका अधिकारी रहेको प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफ्लेले बताउनुभयो। 53 कार्यालय सहयोगी 866 प्रहरी जवान 356 प्रहरी सहायक हवलदार 662 हवलदार 160 वरिष्ठ हवलदार 139 52 117 वरिष्ठ 133 इन्सपेक्टर 3 डीएसपी 3 एसपी 2 एसएसपी र 1 डीआईजीको कार्यालयमा परेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले खाना पकाउने एलपी ग्यासको बढ्दो माग र आपूर्तिको बीच सन्तुलित ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले उठाएका प्रश्न र सरकारवालाबारे जवाब दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिएको बताउनु भएको छ। उहाँले अफवाह र भ्रमको पछि नलाग्न आवश्यकता भन्दा धेरै ग्यास खरिद नगर्न प्रवक्ता आग्रह गर्नुभयो। अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्न सक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिन्डर दिँदै आएकोमा भरि सिलिन्डर रद्द गराउन थालेपछि बजारमा माग आपूर्तिको सन्तुलन भएको उहाँले बताउनुभयो। मन्त्री कुमारीले अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै 10,166 मेट्रिक टन कुल भण्डारणमा क्षमता र 1,75,000 ग्यास सिलिन्डर टाइमिक फिलिङ क्षमता भएको जनाउनुभयो। उहाँले संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिए अनुगमन अघि बढाइएको उल्लेख गर्नुभयो। मन्त्री यादवले माग भएकाले 3 महिनाका लागि भारतबाट ग्यास आएको कोटा थप्न कूटनीतिक माध्यमबाट पर भइरहेको पनि स्पष्ट पार्नुभयो। उहाँले गराएसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखे खरिदकर्ताहरूको नाम ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीहरूलाई प्राथमिकता दिएको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 3 महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेका छन्। गएको वैशाखदेखि आजसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको सेनाको एक सहक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन भएको यो प्रतिवेदन शासन प्रबन्धन विकास निर्माण जनको राष्ट्र सम्बन्धमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत्र 13 गते बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्ति हुनुभएको थियो। कार्यालयले नभए युवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण कार्यक्रम प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। नियमितता र ढिला सुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न र कार्यालय प्रमुखलाई थप जवाफदेही बनाएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदको विभिन्न समितिमा 8 बैठकबाट 12 निर्णय भएका छन् भने मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना र भ्रष्टाचार विरूद्ध संयुक्त राष्ट्र संघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ। यसै गरी सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेको कार्ययोजना कार्यान्वयनबारे सम्बन्धित अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेका कार्ययोजना कार्यान्वयनबारे सम्बन्धित
सरकारवालाहरू निकायका प्रमुखसँग उच्च स्तरीय छलफल सम्पन्न भएको छ। लामो समयदेखि अल्पत्र परेको आयोजनाहरूको संसद समाधान गर्न कार्यदल गठन गरी 578 ठेक्काको विश्लेषण भएको छ। सार्वजनिक निकायमा खर्च मितव्ययता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ। यही संघ 30 देखि 31 गतेसम्म हुने कांग्रेस सहसंस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। कांग्रेस नेता डाक्टर शशांक बेरल्लाले हिजो काठमाडौँको जुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी बेरल्लाले देउवाले सम्बोधन गर्ने जानकारी समेत दिनुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत रहेको बताउनुभयो। देउवा 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाएका आशंकाबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कडा प्रतिवाद गर्ने बताउनुभयो। नेपाली कांग्रेस सशस्त्रका निष्कर राईले सरकार र जनसरकारका विषयलाई छाडेर मधुमास मनाउन मस्त रहेको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक राईले बजारमा व्यस्त महँगी र ग्यास लगायतका आवश्यकता वस्तुको अभावले जनता अन्त बनेको बेला सरकार संवेदनशील नभएको सचेतक राईको आरोप छ। उहाँले सदन र सामाजिक सञ्जाल मार्फत सरकारलाई निरन्तर खबरदारी गर्न समेत नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। साथै उहाँले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्व समाज निर्माणमा जोड़ दिनुभएको छ। पहिचानको नाममा समाजलाई द्वन्द्व तर्फ खेल्न खोजेको भन्दै देशप्रति सतर्क रहनुपर्ने बताउनुभयो। सचेतक राईले मुलुकमा लोकतन्त्र प्राप्तिका लागि प्रथम शहीद लखन थापादेखि लम्का सादा खाल्चेका शहीदसम्मले पुर्याएको योगदानको स्मरण गर्नुभयो। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म राज समताकवीले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सम्बन्धमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता दाबीले यस्तो बताउनु भएको हो। संविधानको पुनर्लेखन तथा भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई सम्बोधन गर्नुपर्ने जोड़ दिनुभएको छ। नेता दाबीले संविधान कार्यान्वयनको 10 वर्षमा आदिवासी जनजाति महिला दलित मधेसी अल्पसंख्यक मुसलमान र थारू समुदायले बोक्नु परेका अप्ठ्यारोलाई पहिचान गरी संशोधन मार्फत समाधान खोज्नुपर्ने बताउनु भएको छ। नेता दाबीले पछिल्लो समय लोकप्रियताका नाममा संविधानका विरूद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्ताउन खोज्ने प्रवृत्ति परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। जिम्मेवार तहमा रहेका र नरहेका कतिपय व्यक्तिहरूले जनभावनासँग खेलेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको उहाँको भनाई आरोप छ। यस्ता पत्र र प्रवृत्तिहरूप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत रहनुपर्ने उहाँले उल्लेख गर्नुभयो। नेताङ दाबीले भावनामा बगिएर कसैको इमोसन ब्ल्याकमेलमा नपर्न समेत आग्रह गर्नुभएको छ। पहिचान अधिकारको सुनिश्चितता लोकतन्त्र लोकतान्त्रिक पार्टीबाट मात्र सम्भव हुने दावी गर्नुभयो। उहाँले कांग्रेसले सबैको अस्तित्व र इतिहासलाई संस्थागत रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभएको छ। नेता आङदाबीले लोकतन्त्रको रक्षाका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रतन्त्र पार्टीका सांसद मनिष झाले सरकारको नियतमा शंका नभए पनि राज्य सञ्चालनको ढंग नफिएको भन्दै आलोचना गरेका छन्। उहाँले राज्य सञ्चालनका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास नै मूलमन्त्र हुनुपर्ने उल्लेख गर्नुभयो। सांसद झाले बोर्डरमा गरीब र एयरपोर्टमा धनीलाई गरिने भेदभावपूर्ण व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराउँदै निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो। राष्ट्रतन्त्र पार्टी राष्ट्रपाका सांसद मनिष झाले
नेपाली सरकार सञ्चालनमा ढङ गर्न पुगे नै लागेको टिप्पणी गर्नुभएको छ। शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन्। उहाँले लोकतान्त्रिक राज्यको लागि र अहिलेको परिस्थिति हेर्दा एउटा मूल मन्त्र आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारको योजनामा सही भए पनि सञ्चालनको ढङ्ग भने नपुगेको बताएका हुन्। कम ज्ञान भएका व्यक्तिले आफ्नै क्षमतालाई धेरै मूल्याङ्कन गर्ने प्रवृत्ति देखाउन सक्ने भनेर पनि उहाँले सरकार लक्षित टिप्पणी गरेका छन्। अर्थात् आफूलाई के थाहा छैन भन्ने कुरा आफैले जान्नुपर्ने र त्यो कुरा सिक्नुपर्ने उहाँको आग्रह छ। गुगलको सीईओको सुन्दर विचार भन्दै उहाँले त्यो पनि सम्झिए। द डे यु फिल हार्ट यु have learned in everything you are almost death jun din tapai lai sabai chije chahincha छ भन्ने लाग्छ त्यो दिन त्यस्तो सोच्ने व्यक्ति मृत्यु समान हो भनेर गुगलको सीईओले भनेको स्मरण गराउँदै उहाँले सरकार सञ्चालनका सन्दर्भमा यो ख्याल राख्न आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालको विगोपनमा योगदान दिनेहरूमा मधेस प्रवास र निजी क्षेत्र रहेको बताउँदै ती क्षेत्र सुरक्षित पार्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। बोर्डरबाट आउने गरीबलाई एउटा व्यवहार गरिन्छ र एयरपोर्टबाट आउने धनीलाई अर्को व्यवहार किन गरिन्छ भनेर प्रश्न गर्नुभयो। समाजमा धनी हुनु जति आवश्यक छ त्यसमा संस्कार र सभ्यता पनि उत्तिकै आवश्यक हुन्छ भन्ने ख्याल गर्न सरकारलाई उहाँको आग्रह छ। जुन देश विकसित छैन त्यो देशमा राजनीतिप्रति जनताको आस्था र विश्वास धेरै हुने उहाँले बताउनुभयो। फेरि पनि राज्य यदि सन्तुलित हुँदैन भने समुन्नत विकास गर्नको नसकिने ख्याल गर्न सरकारलाई उहाँको आग्रह छ। नेपाल सरकारले प्रवासलाई पनि ख्याल गर्नुपर्ने उहाँको सुझाव छ। निजी क्षेत्र त्रासित रहेबारे उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो। सरकारले नेपालका सबको हाम्रो सड़क यानलाई व्यवस्थित गर्दै भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यका साथ नयाँ सड़क विधेयक ल्याएको छ। भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा सुधार गर्ने लक्ष्यसहित तयार पारिएको सार्वजनिक सड़क सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2083 संघीय संसदमा पेश गर्ने तयारी गरिएको प्रस्तावित उपभोक्ता प्रस्तावित विधेयकमा सड़क वर्गीकरण

0: प्राधिकरण संघको समन्वयमा अभाव र प्रोत्साहन नहुने ढिलाइले विकास निर्माणमा गम्भीर असर पाएको जानकारी दिनुभयो। महाधिवेश कार्यदर्शीले सड़कको सीमा राइट अफ वे भित्र फोहोरको कारण सड़क विभागले सज्जीकरण गरे पनि सड़क विस्तारका क्रममा ती फोहोर हटाउन विद्युत प्राधिकरणबाट अपेक्षित सहयोग र तादारुकता देखिएको बताउनु भएको छ। महानिर्देशक दैसीले आयोजनाहरूमा हुने ढिलाइका कारण राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको बताउनुभयो। उहाँले विद्युत प्राधिकरण र सड़क विभाग बीच अहिले मन्त्रालयका तवरमा समन्वय भइरहेको र समस्या समाधानका लागि प्रयास भइरहेको बताउनु भएको छ। पोल गाने र तार उपलब्ध गराउने प्रक्रियामा प्राधिकरणले को तर्फबाट हुने ढिलाइले गर्दा आयोजनाहरू प्रभावित भइरहेको उहाँले बताउनुभयो। उहाँले एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का दिने र जनशक्ति अभाव देखाउने प्रविधिले पनि काममा ढिलाइ भएको उल्लेख गर्नुभएको छ। महानिर्देशक जयसीले नारायणगढ बुटवल पोखरा मुगलिन पोखरा र श्रीविनायक गुलीखेल जस्तो महत्वपूर्ण सड़क खण्डहरू अहिले सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो। पोखराको सिद्धी नदीमा निर्माण सिकन्सर ब्रिज नेपाली प्राविधिकहरूकै डिजाइन र नेतृत्वमा पहिलो पटक नयाँ प्रविधिबाट निर्माण भइरहेको केही दिन समय लागे पनि काम सन्तोषजनक ढंगले अघि बढ़िरहेको उहाँले जानकारी दिनुभएको छ। सड़क विस्तारमा हुने ढिलाइले सम्प्रभ साधारणले ठूलो र हिलोको धुलो र हिलोको सासले खेप्नु परेको प्रति विपद गम्भीर रहेको र सबै अवरोध हटाएर कामलाई तीव्रता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। तनौमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक अपृष्ठपोषण तथा सर्वेक्षण कार्यक्रम सम्पन्न भएको छ। एयरलाइन्स क्लब अफ तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चालकहरूको अनुभव सड़कमा जोखिमयुक्त स्थान गति सीमित दुर्घटनाका प्रमुख कारण तथा दुर्घटना न्यूनीकरण सम्बन्धित उपायहरू सम्बन्धित जानकारी संकलन गरिएको थियो। कार्यक्रमका समन्वयकर्ता तथा एयरलाइन्स क्लब अफ तनहुँका अजित पन्तले सुरक्षित सड़क जिम्मेवार चालक र दुर्घटना रहित सहायताका लागि सबै सरकारवालाहरू निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रमबाट प्राप्त सुझाव अनुभव र तथ्याङ्कलाई आगामी दिनमा सड़क सुरक्षा सम्बन्धी नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उपयोग गरिने विश्वास व्यक्त गर्नुभयो। सुरक्षित चालक सुरक्षा सुरक्षित यात्रा सुरक्षित जीवन भन्ने मूल सन्देशका साथ सम्पन्न कार्यक्रमले सड़क सुरक्षा प्रबन्धन दुर्घटना न्यूनीकरण तथा चालकमा जिम्मेवारी अभिवृद्धि गर्ने महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ।
1: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ
4: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलिङवडा बजारमा रिमाल

0: सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल इमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0564143545, 0564143545।
4: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलीगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0765707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
0: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तपाईँ थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0765414050, मोबाइल 98463311।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलीगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141111178, 98560077778।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
13: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
16: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागेको बुधासिंह मार्गमा खसेको पहिरो गएपछि हिजोदेखि यातायात पूर्ण सञ्चालनमा आएको छ। सड़क जीवन कार्यालय दमौलीको 2 अगस्तपटक जीवी विभाग सालसम्म पहिरो पछ्याउने काम सकेपछि शुक्रबार बिहानदेखि सड़क पूर्ण रूपमा सुचारू भएको बुधासिंह मार्ग सरकारसँग